0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल वैशाख 28 गते सोमबार, सन् 2026 मे 11 तारिख जेठ कृष्ण पक्षको नवमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नीति तथा कार्यक्रम आज, प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेसन, सरकार बजेट बनाउन केन्द्रित, संसदमा प्री बजेट छलफल गर्न ढिलाइ।
0: राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षी दलको गृह कार्य, दुवै सदनबाट अध्यादेश स्वीकृत नभएमा स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान।
1: मध्यपूर्वको तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा परेको युएनडिपीको प्रतिवेदन। इन्धनको मूल्य वृद्धिले मध्यम वर्गको दैनिकी सकस, विद्युतीय गाडीतर्फको फड्को अझै असहज।
0: इरानले पठाएको युद्ध अन्त्य गर्ने प्रस्ताव ट्रम्पद्वारा अस्वीकार, हर्मुज क्षेत्रमा तनाव कायमै, शान्तिवार्ता अनिश्चित।
1: र आइपिएल क्रिकेटमा आरसिबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए।
4: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
5: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोग पछि पर्खनु पर्ने अवधिको पालना गरौ।
4: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
5: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
6: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नु पर्ने र सही शेयर छनोट गर्नु पर्ने झन्झट धेरैलाई हुन्छ।
7: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना, एलएस होराइजन 12। अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि एलएस होराइजन 12 एक स्मार्ट विकल्प हो। योजना आकार ₹1,20,00,000, न्यूनतम लगानी ₹1,000, प्रति युनिट मूल्य ₹10। मेरो शेयर या आस्पाको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आइपिओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। एलएस होराइजन 12, आजको स्मार्ट योजना, भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
11: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
12: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ।
5: न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बीमा संस्थान।
0: काया कैरनमा अब खबरको सिलसिला। नीतिगत सुधार, सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीय परिवर्तन, आर्थिक पारदर्शिता तथा सुशासनलाई उच्च प्राथमिकता राख्दै सरकारले आज आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा दिउँसो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ। देशको संरचनात्मक कमजोरी सुधार्दै सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि दृढताका साथ अघि बढ्ने नीति तथा योजना ल्याउने सरकारले बताएको छ। अर्थतन्त्र संरचना र स्तर उन्नतिको चरणमा प्रवेश गरेकाले आउँदो वर्षदेखि दोस्रो चरणको सुधार सुरु गर्ने सरकारको नीति छ। अर्थ राजनीतिक संकटको जरो विकृत प्रोत्साहन संरचनामा निहित रहेको भन्दै महँगो चुनाव, अपारदर्शी चन्दा संकलन र बोजिलो दलीय संरचनाले राजनीतिलाई सेवाहीन पेसा र लगानीको माध्यमका रूपान्तरण गरेको आरोप सरकारले अघिल्ला सरकारहरूलाई लगाउँदै आएको छ। मुख्य गरी नीतिगत भ्रष्टाचार, लेनदेन र आसेपासे पुँजीवादका कारण देश गम्भीर अवस्थामा पुगेको सरकारको दावी छ। यसले उद्यम प्रतिस्पर्धा र नवप्रवर्धन मार्फत आर्थिक वृद्धिमा अवरोध सृजना गरेको भन्दै त्यसमा सुधारका योजना अघि सार्ने सरकारको तयारी छ। प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेसन हुने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको खबर कान्तिपुरले लेखेको छ।
1: यसैबीच आउँदो वर्षको बजेट निर्माणमा सरकारले सक्रियता बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेशका मुख्यमन्त्री, योजना आयोगका पदाधिकारी र अन्य विज्ञसँग छलफल गर्नेदेखि सर्वसाधारणबाट सुझाव लिने काम थाल्नु भएको छ भने अर्थमन्त्री डाक्टर सोनिम वागले मन्त्रालयगत छलफल र स्रोत व्यवस्थापनमा जुट्नु भएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन ऐन अनुसार बजेटका सिद्धान्त र प्राथमिकता बजेट प्रस्तुत गर्नु 15 दिन अगाडि नै छलफल भई पारित गरेर सरकारलाई सुझाव दिइसक्नुपर्छ। ऐनको दफा 11 उपदफा 1 भनिएको छ, प्रत्येक आर्थिक वर्षका लागि यस ऐन बमोजिम विनियोजित विधेयक पेश गर्नुभन्दा कम्तीमा 1 अगावै अर्थमन्त्रीले विनियोजन विधेयकमा समावेश हुने सरकारका बजेट तथा कार्यक्रमका सिद्धान्त र आयोजना वा कार्यक्रमको प्राथमिकताको विवरण संघीय संसदमा प्रस्तुत गर्नुपर्छ। संविधानमा उल्लेख भएको जेठ 15 बजेट ल्याउनै पर्ने बाध्यकारी व्यवस्था अनुसार ऐनमा भनिए अनुसार बजेटको सिद्धान्त र प्राथमिकता 1 अगावै अर्थात् वैशाख 15 भित्र संसदमा पेश गरिसक्नु पर्थ्यो, तर अहिले संसद अधिवेशन नै नभएकाले सरकारले यो पेश गरेको छैन। सरकार बजेट निर्माणमा केन्द्रित आजको नयाँ पत्रिकामा खबर छ।
0: सरकारले हालै ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट अस्वीकृत गराउने रणनीतिमा विपक्षी दलहरू जुटेका छन्। आह्वान भइसकेको संसद अधिवेशन स्थगित गराएर अध्यादेश ल्याइएकोमा विरोध गर्दै आएका काङ्ग्रेस, एमाले र नेकपा सबै अध्यादेश एकैपटक अस्वीकृत गर्ने कि अन्तर्वस्तु हेरेर अघि बढ्ने भन्ने निष्कर्षमा नै पुग्न नसकेका खबर कान्तिपुरले लेखेको छ। संघीय संसदका दुवै सदनबाट अध्यादेश स्वीकृत नभए स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान छ। प्रतिनिधि सभामा सत्तारूढ रासोपाको झन्डै 2/3 सिट रहेकाले अध्यादेश स्वीकृत गर्न समस्या छैन, तर राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन। त्यसैले राष्ट्रिय सभाबाट केही अध्यादेशलाई असफल पार्ने गृह कार्यमा काङ्ग्रेस, एमाले र नेकपा लागेका हुन्। हालै जारी गरिएका सबै 8 अध्यादेश आज बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा पेश गर्ने कार्यसूची छ। राष्ट्रिय सभा अध्यक्षले अस्वीकार प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत पुगे अध्यादेश त्यही चरणबाट स्वत खारेज हुन्छ। सदनमा अस्वीकृत नभए मात्र सरकारले प्रतिस्थापन विधेयक अघि बढाउने बाटो खुल्छ। संविधानविद एवं वरिष्ठ अधिवक्ता विपिन अधिकारी विधेयकका हकमा राष्ट्रिय सभालाई पन्छाएर अघि बढ्ने सुविधा भए पनि अध्यादेशमा सरकारलाई त्यस्तो सुविधा नभएको बताउनुहुन्छ।
1: मध्यपूर्वमा चलिरहेको तनावका कारण मानव विकास सूचकाङ्क एसडिआईमा नेपालले हासिल गरेको उपलब्धि जोखिममा परेको संयुक्त राष्ट्रसङ्घका विकास कार्यक्रम युएनडिपीले जनाएको छ। अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खला, विप्रेषण आप्रवाह र आयातित सामग्रीमा अत्यधिक निर्भरताका कारण नेपाल पश्चिम एसिया द्वन्द्वको जोखिममा रहेको युएनडिपीद्वारा अघिल्लो महिना सार्वजनिक गरिएको पश्चिम एसिया द्वन्द्वको असर सम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख छ। गएको अप्रिल मध्यतिर प्रकाशित मिलिट्री एक्सलेसन इन द मिडल इस्ट ह्युमन डेभलपमेन्ट इनफ्याक्ट एक्रस एसिया एन्ड द पेसिफिक शीर्षकको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनमा फागुन 16 गतेदेखि चलिरहेको द्वन्द्व लम्बिए नेपाल र पाकिस्तानले मानव विकासमा सबैभन्दा बढी क्षति बिहोर्नुपर्ने चेतावनी दिएको छ। युद्धका कारण खाडी क्षेत्रको अर्थतन्त्र कमजोर हुँदा विप्रेषण आमदानी घट्ने र त्यसले घर परिवारको क्रय क्षमता ह्रास भई खाद्य सुरक्षामा थप दबाव पर्न सक्ने पनि प्रतिवेदनले जनाएको छ। युद्धकै कारण कृषिमा व्यापक प्रयोग हुने फस्फेट मलका लागि आवश्यक सल्फरको ढुवानी पनि अवरुद्ध भएको छ। युद्धका कारण पेट्रोलियम पदार्थको सहउत्पादन सल्फरको मूल्यवृद्धिसँगै आपूर्ति असहज हुँदा नेपालको कृषि क्षेत्रमा मुख्य योगदान रहेको धानको उत्पादनमै असर पुग्ने पनि प्रतिवेदनमा जनाइएको खबर आजको कान्तिपुरमा छ।
0: इन्धनको मूल्य वृद्धिले नेपालीको भान्सादेखि यातायातसम्मको खर्च निकै बढ्दा जीविका प्रभावित भएको छ। इरानसँग अमेरिका र इजरायलले युद्ध सुरु गरे यता नेपालमा प्रयोग हुने सबै खाले इन्धनको अत्यधिक मूल्य बढेको छ। भन्सार विभागका अनुसार गएको वर्ष आयातित 4 पाङ्ग्रे सवारी मध्ये विद्युतीय गाडीको हिस्सा 71% र डिजेल पेट्रोल सवारीको हिस्सा 21% भए पनि 2 पाङ्ग्रेतर्फ विद्युतीय गाडीको हिस्सा 6% हारारीमा मात्र छ। यसबाट 2 पाङ्ग्रे गाडीमा भर पर्ने र सार्वजनिक यातायात सेवा उपयोग गर्ने मध्यम वर्गमा सबैभन्दा बढी मार परेको देखिन्छ। इन्धन मूल्यमा हुने घटबड अनुसारै सार्वजनिक गाडीको भाडा दर पनि घटबड हुने गर्छ। पछिल्लो पटक सरकारले यात्रुवाहक गाडीमा औसत 16.71% भाडा बढाएको छ। यसले मध्यम वर्गलाई मार परेको छ। विद्युतीय गाडीतर्फको फड्को अझै सहज हुन नसकेको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा वर्षाको बेला पानीजन्य रोग र ध्यान दिनुपर्ने विषयमा जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: रिलायबल समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गतेदेखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गतेसम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ, 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपिओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेका ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
2: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नीति तथा कार्यक्रम आज प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेसन, सरकार बजेट बनाउन केन्द्रित, संसदमा प्री बजेट छलफल गर्न ढिलाइ, राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षी दलको गृह कार्य, मध्य पूर्वको तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा परेको युएनडिपीको प्रतिवेदन, इन्धनको मूल्य वृद्धिले मध्यम वर्गको दैनिकी सकस लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। आज पनि देशका विभिन्न ठाउँमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभागका थोरै ठाउँहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बागमती बाँकी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। भोलि पनि यसै गरी पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। आज बेलुका र भोलि बिहान कतै कतै हावाहुरी समेत चल्ने सम्भावना छ। मौसममा आएको परिवर्तनसँगै सरुवा तथा किटजन्य रोग, श्वास प्रश्वास सम्बन्धी समस्या, खाना र पानीजन्य रोगहरूको प्रकोप फैलने सम्भावना छ। वर्षाको बेला हुन सक्ने स्वास्थ्य जोखिम र ध्यान दिनुपर्ने विषयमा साथी सम्झना महर्जनले स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर राज भण्डारीसँग कुरा गर्नुभएको छ।
4: खास गरेर पानीका मुहानहरू कन्टामिनेसन हुने, फोहोर मैला जाने, सफासुग्घर नराख्ने हुँदाखेरि त्यो पानी दूषित भई सर्वसाधारणले त्यो पानी प्रयोग गर्दाखेरि ठुलो मात्रामा झाडा पखाला आउँ, जन्डिसदेखि लिएर हेपाटाइटिस ए, हेपाटाइटिस ई भयो, कलेराको पनि प्रकोप एकदम बढ्ने सम्भावना हुन्छ, सरुवा रोगहरू, टाइफाइडहरू, आन्द्राको रोग पनि चाहिँ देखिने सम्भावना प्रशस्त मात्रामा हुन्छ। यो सबै पानीको कन्टामिनेसनले गर्दाखेरि हुने रोग हो। यो
5: मौसमको बदलाव सँगसँगै यो जुन हाम्रो संरचनागत प्रणाली छ नि, त्यसले कस्तो खालको समस्या निम्ति
4: एकदमै असर पर्छ। पानीका मुहानहरूमा सबभन्दा ध्यान दिनुपर्ने जहाँ सङ्कलन गरेको पानीहरू हुन्छ, त्यो सङ्कलित पानीहरू मुहानबाट ल्याउँदाखेरि नै त्यसमा चाहिँ कन्टामिनेसन भइसकेको हुन्छ। त्यसकारण त्यो कन्टामिनेसन बचाउनको लागि स्रोतलाई नै हामीले बचाउनु पर्ने हुन्छ। ती स्रोतहरूलाई चाहिँ सुरक्षित गर्ने, तारबार लगाउने, फोहोर मैला उठाउने, निकास पठाउने कामहरू गर्नुपर्छ। त्यस्तै पानी शुद्धिकरणका प्रक्रियाहरू, विभिन्न प्रक्रियाहरू छ, ती प्रक्रियाहरूलाई अप्नाउनु पर्छ।
5: पानी जन्य रोगहरू नआओस्, जसले गर्दा महामारी प्रकोप उत्पन्न नहोस् भन्नको लागि चाहिँ हरेक पालिकाले चाहिँ केमा चाहिँ विशेष सावधानी चाहिँ अप्नाउनु पर्छ यो बेला चाहिँ?
4: स्वास्थ्य संस्थाहरू भयो, पालिकाहरू भयो, होइन, अस्पतालहरू भयो, नगर अस्पताल भयो, होइन, त्यसपछि स्वास्थ्य चौकीहरू भयो, अस्पतालै भयो, यिनीहरूले पनि एकदम तयारी हालतमा रहनुपर्छ। सुरक्षित पानीको, सुरक्षित खानाको, सुरक्षित आरामको, विभिन्न किसिमको व्यवस्थापनको लागि चाहिँ जनचेतना जगाउने कामहरू गर्नुपर्ने हुन्छ। मुहानहरू सफा गर्नेदेखि लिएर पानी, जुन पानीका मुहानहरूको चाहिँ त्यो पानी सुरक्षित छ छैन भने जुन त्यसको चाहिँ टेस्ट गर्ने कुराहरूदेखि लिएर त्यसको व्यवस्थापन गर्नुपर्छ।
5: बुन्दागत रूपमा भन्नुपर्दाखेरि चाहिँ सुझाव के दिन चाहनुहुन्छ व्यक्तिलाई?
4: व्यक्तिलाई त आफू चनाखो हुनु पर्यो, आफ्नो स्याहार चाहिँ आफैले गर्नुपर्ने हुनसक्छ, होइन। जस्तै झाडा पखालाबाट बस्नको लागि सबभन्दा पहिलो भनेको पानी हो। पानी, सुरक्षित पानी हामीले चाहिँ प्रयोग गर्नु पर्यो। पिउनुभन्दा पहिले आफूले यो पानी सुरक्षित छ, मैले खाँदा मलाई केही असर पर्दैन भने इन्स्योर हुनु पर्यो। एक दुई बजारमा पाइएका तयारी खानाहरू हुन्छन् होइन, बजार गएर खाना किनेर लिएर जान्छौँ भन्छ, कमसे कम ती चिजहरू सुरक्षित छ छैन भने कसरी बनाएको छ, कहिले बनाएको भनेर त्यसलाई सुनिश्चित भएर खानुपर्ने हुन्छ। प्रशस्त मात्रामा झोलिलो पदार्थहरू, पानी लगायत अन्य पदार्थहरू प्रशस्त मात्रामा पिउनु पर्ने हुनसक्छ। छालाको सरसफाई, व्यक्तिगत सरसफाई ध्यान दिनु पर्यो। वातावरणीय प्रदूषणहरूलाई हामी कम गर्नु पर्यो। विभिन्न किसिमका मानसिक तनावहरू हुनसक्छ, ती तनावहरू कम हुनुको लागि उपायहरू हुनसक्छ। मनोसामाजिक परामर्शदेखि लिएर आफ्नो सेल्फ एक्सर्साइजका कुराहरू भयो होइन, लिएर आफूलाई व्यवहार परिवर्तन गर्न सकिन्छ।
2: स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर राज भण्डारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
6: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
2: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
8: हाम्रा सेवाहरू
6: ओपिडी सेवा,
8: विशेषज्ञ ओपिडी सेवा,
6: निशुल्क औषधि वितरण,
8: सशुल्क फार्मेसी सेवा,
6: फिजियोथेरापी सेवा,
8: अकुपंचर सेवा,
6: योग परामर्श सेवा,
8: क्रियाकल्प सेवा,
6: पूर्व कर्म पञ्चकर्म सेवा,
8: छार सूत्र सेवा,
6: जलौका सेवा,
8: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
8: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। वितरण सही नहुँदा र बसाइसेराका कारण नेपालमा गर्भनिरोधक साधनको प्रयोग निकै कम देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अध्ययन अनुसार अहिले नेपालमा 43% दम्पतिले मात्रै यसको प्रयोग गर्छन्। स्वास्थ्य मन्त्रालयले 2081 गरेको अध्ययन र नेसनल डेमोग्राफिक सर्वे 2022 कन्डम, पिल्स, डिपो, आइसिडी र इम्प्लान्ट जस्ता निशुल्क उपलब्ध हुनुपर्ने गर्भनिरोधक साधनमध्ये 32 जिल्लाका धेरैजसो स्वास्थ्य चौकीमा नभएको पाइएको थियो। अहिले पनि ती साधन स्वास्थ्य संस्थामा अपुग हुने गरेको परिवार योजना शाखा प्रमुख शर्मिला दाहालले बताउनुभयो। यौन तथा प्रजनन स्वास्थ्य विज्ञ डाक्टर खेम कार्की भन्नुहुन्छ, गर्भनिरोधकका साधनको प्रयोगले जुन हिसाबले हुनुपर्थ्यो त्यो जनशक्ति विदेशमा छ, जोडी छुट्टिएपछि यस्ता साधनको प्रयोगमा समेत कमी आएको छ। अहिले नेपालमा झन्डै 40 लाख युवा विदेशमा छन्, त्यसमध्ये धेरैजसो जोडी छुटेर बसेका छन्। यसकारण पनि गर्भनिरोधक साधनको कम प्रयोग भएको देखिन्छ। यो खबर आजको नयाँ पत्रिकामा छ।
2: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको युद्ध अन्त्य सम्बन्धी प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गर्नुभएको छ। इरानले अमेरिकी प्रस्तावको जवाफ पाकिस्तान मार्फत पठाइएको भने पनि त्यसले अमेरिका र इजरायलले राखेका मुख्य शर्तहरू स्वीकार नगरेपछि वार्ता थप जटिल बनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। इरानले पठाएको जवाफमा तत्काल युद्ध विराम, अमेरिकी नाकाबन्दी हटाउनु पर्ने, इरानमाथि पुनः आक्रमण नगर्ने ग्यारेन्टी, इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध अन्त्य, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति तथा हर्मुजमा इरानको सार्वभौमिक अधिकार स्वीकार गर्नुपर्ने माग राखिएको बीबीसीले जनाएको छ। साथै लेबनान र अरू क्षेत्रमा चलिरहेको सैन्य गतिविधि समेत रोकिनुपर्ने इरानको अडान छ। राष्ट्रपति ट्रम्पले इरानको जवाफले आणविक कार्यक्रमबारे स्पष्ट प्रतिबद्धता नदेखाएको र अमेरिकाको सुरक्षा चासोलाई सम्बोधन नगरेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। ट्रम्पले इरानको जवाफ उपयुक्त नभएको भन्दै अमेरिकाले आवश्यक परे थप कडा कदम चाल्न सक्ने चेतावनी दिनुभएको खबरमा उल्लेख छ।
3: अब केही खेल खबर। नेपाल क्रिकेट संघ क्यानको विराटनगरमा भएको वार्षिक साधारण सभाले हरेक वर्ष क्रिकेट अवार्ड आयोजना गर्ने निर्णय गरेको छ। वर्षभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा क्यानले खेलाडीलाई अवार्ड प्रदान गर्ने प्रवक्ता छुम्बी लामाले बताउनुभयो। उहाँका अनुसार अवार्ड पाँच विधाका छन्, जसमा सर्वोत्कृष्ट पुरुष र महिला खेलाडी हुनेछन्। यसै गरी पुरुष र महिलातर्फ युवा खेलाडीलाई अवार्ड दिइनेछ। यसै गरी मोमेन्ट अफ द इयर अवार्ड पनि समावेश भएको उहाँले बताउनुभयो। खेलकै अर्को प्रसङ्गमा इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरूले मुम्बई इन्डियन्समाथि दुई विकेटको रोमाञ्चक जित निकालेको छ। हिजो रायपुरमा अन्तिम बलमा मुम्बईले दिएको 167 रनको लक्ष्य बेङ्गलुरूले 8 विकेट गुमाएर पूरा गर्यो। टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले 20 ओभरमा 7 विकेट गुमाउँदै 166 रन बनाएको थियो। जितसँगै बेङ्गलुरू 14 अङ्कसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ। हारसँगै मुम्बई इन्डियन्स

0: रनमा अब केही खबर संक्षेपमा। ई बिडिङमा बोलपत्र दाताहरूको गोप्य कागजात फेरबदल हुँदा 313 वटा ठेक्का प्रभावित भएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले गरेको अनुसन्धान अनुसार बोलपत्र दाताहरूले पेस गरेका मूल्याङ्कनका कागजातहरूलाई फेरबदल गरेर ठेक्का प्रभावित पारेको देखिएको खबर नागरिक दैनिकले लेखेको छ।
1: सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिई भिटीमा वरिष्ठ कर्मचारी मध्येबाट नियुक्त सदस्य सचिवलाई पदमुक्त गर्दा राजनीतिक नियुक्ति पाएका उपाध्यक्ष भने पदमा कायमी रहनु भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेशबाट सदस्य सचिव महेश भट्टराईलाई पदमुक्त गरेको हो।
0: जुम्ला दार्चुला लगायतका हिमाली क्षेत्रमा यार्चा टिप्न वैशाखदेखि साउनसम्म विद्यार्थीहरू हिमाली पाटनतिर उक्लन्छन्। भविष्यको जो गर्न कलिला विद्यार्थी पाटनतिर हिँडेपछि गाउँका विद्यालय रित्ता र सुनसान देखिएका खबर कान्तिपुरले लेखेको छ।
1: काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा पार्टीको 15 महाधिवेशन गर्ने तयारी अघि बढाएको छ। संस्थापन पक्षसँग एकता प्रयास निष्कर्षमा पुग्न नसकेपछि देउवा पक्ष छुट्टै महाधिवेशन गराउन आयोजक समिति बनाउने कसरतमा जुटेको खबर कान्तिपुर दैनिकमा छ।
0: नेपाल उद्योग परिसंघ सिएनआईले आउँदो आर्थिक वर्षको बजेट उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज गर्ने गरी ल्याउन आग्रह गरेको छ।
1: रौतहटको जेठो उद्योग हो श्रीराम सुगर मिल्स। मिलको स्थापना भएसँगै त्यहाँका उखु किसानमा छुट्टै खुसी र हौसला थपिएको थियो। 2049 सालमा रौतहटको गरुडा नगरपालिका 5 महम्मदपुरमा यसको स्थापना गरिएको थियो भने स्थापना लगत्तै सञ्चालनमा आएको यो चिनी मिलले हजारौँ किसान र श्रमिकको जीवनयापनमा आर्थिक सुधार ल्याउन मद्दत पुर्याएको थियो। उद्योग सञ्चालन हुँदा प्रत्यक्ष रूपमा 1,000 भन्दा बढीले रोजगारी पाएका थिए भने अप्रत्यक्ष रूपमा हजारौँ व्यक्ति ढुवानी व्यापार कृषि क्षेत्रतर्फ आर्थिक रूपमा सुधारको पाटोमा जोडिएका खबर अन्नपूर्ण पोस्टमा छ। सापको खुट्टा सापले देख्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: नीति तथा कार्यक्रम आज। प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेसन। सरकार बजेट बनाउन केन्द्रित, संसदमा प्री बजेट छलफल गर्न ढिलाइ।
0: राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षी दलको गृह कार्य। दुवै सदनबाट अध्यादेश स्वीकृत नभए स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान।
1: मध्य पूर्वको तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा परेको युएनडिपीको प्रतिवेदन। इन्धनको मूल्य वृद्धिले मध्यम वर्गको दैनिकी सकस। विद्युतीय गाडीतर्फको फड्को अझै असहज।
0: इरानले पठाएको युद्ध अन्त्य गर्ने प्रस्ताव ट्रम्पद्वारा अस्वीकार। हर्मुज क्षेत्रमा तनाव कायमै, शान्तिवार्ता अनिश्चित।
1: र आइपिएल क्रिकेटमा आरसिबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले केही दिन अगाडि अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौँ। सरकारले राजनीतिक नियुक्ति खारेज गरेपछिको अवस्थासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा सरकारी कार्यालय छ, भित्र सबै कुर्सी खाली छन्। भित्तामा राजनीतिक नियुक्ति खारेज भनेर लेखिएको छ। हातमा फाइल बोकेर भित्र पस्दै गरेका मान्छे रित्तो कुर्सी र टेबल हेरेर भन्दैछन्, अफिसमा कोही हुनुहुन्छ? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 मा सम्पर्क गर्नुहोस्।

0: घर बस्ने योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: अब बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी नसा युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गेवाली जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पामा।
2: मिति 2083 जेठ महिनाको 1 गते शुक्रबारका दिन
3: बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी नसा युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गेवाली आउनुहुने भएकाले निम्न रोग भएका बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
1: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू हात खुट्टा दुख्ने, झमझम गर्ने, पोल्ने, सुन्निने, हात खुट्टा माथि नजाने, ढाड दुख्ने, हिट्न नमिल्ने, घुँडा दुख्ने, सुन्निने, घुँडामा पानी जम्ने, युरिक एसिड बाथरोग, जोर्नीहरू बाङ्गो टिङ्गो हुने, कुहिना दुख्ने, सुन्निने, हात खुट्टाका औलाहरू दुख्ने, सुन्निने, गर्दन घाँटी दुख्ने, यताउता फर्कन गाह्रो हुने, निउरिन अप्ठ्यारो हुने, कुर्कुच्चा दुख्ने, सुन्निने, हात माथि उठाउन तथा पछाडि लैजान गाह्रो हुने, सड्केको, नसा च्यापिएको, नसा फुटेको, शरीरमा गाठागोठी भएको र मासु पलाएको आदि बिरामीहरूले सम्पर्क गर्नुहोला। हाम्रा दैनिक सेवाहरू डिजिटल एक्सरे, रगत सम्बन्धी जाँच, दिसा पिसाब सम्बन्धी जाँच र मुटुको ईसीजी भिडियो एक्सरे सेवा। सम्पर्क जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। थप जानकारीका लागि मोबाइल नम्बर 98511 83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनुहुन अनुरोध गर्दछौ। थप

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल वैशाख 28 गते, तदनुसार सन् 2026 मे 11 तारिक सोमबार।
1: डाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम डाङको रेडियो हापुरे, सल्यानको रेडियो राप्ती, रेडियो कफुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो हलेरी, प्युठानको रेडियो छोलेनी, रेडियो महिला आवाज र रुकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशमा 5,000 भन्दा धेरै उद्योग व्यवसाय थपिए। दाङको घोराई खाने पानीको अध्यक्षमा ध्रुव केसी विजय। तीन प्रदेशका 1,000 मटवा बरघर तथा थारू अगुवाहरू दाङमा भेला हुँदै।
1: सल्यानमा वैशाखको वर्षाले कृषि क्षेत्रमा ठूलो क्षति। कृषि रणनीति तयार गर्दै कर्णाली प्रदेश सरकार कानून बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राख्नुपर्नेमा जोड़।
0: र यातायात व्यवसायलाई अपराधी जस्तो व्यवहार नगर्न राज्यसँग माग। सरकारले गरीब नागरिकलाई सबैभन्दा बढी पीड़ा दिएको प्रचण्डको आरोप। राजसपाको सरकारले कसैलाई पनि सुकुम्बासी नबनाउने रवि लामिछानेको दावी।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
0: आज हामीसँग दाङबाट प्रकाशित नयाँगोद राष्ट्रिय दैनिक र गोरक्ष राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
1: लुम्बिनी प्रदेशमा नयाँ उद्योग व्यवसाय थपिने क्रम बढ़ेको छ। चालू आर्थिक वर्ष 2082-83 नौ महिनामा 5,406 नयाँ उद्योग व्यवसाय थपिएका हुन्। उद्योगतर्फ 2,506 र वाणिज्य फर्मतर्फ 2,900 थपिएका छन्। गत वर्ष खुल्ने भन्दा बन्द हुने उद्योग बढ़िरहेका थिए। प्रदेशमा नयाँ उद्योग व्यवसायमा आकर्षण बढ़ेका कारण उद्योग थपिने क्रम बढ़ेको लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्रालयको तथ्याङ्कले देखाएको छ। लुम्बिनी प्रदेशका 12 जिल्लाको तथ्याङ्कमा नयाँ उद्यमी थपिनेको संख्या देखिएको छ। चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा 2,079 उद्योग तथा वाणिज्य भवन बन्द भएका छन्, जसमा 995 उद्योग र 1,094 उद्योग वाणिज्य फर्म बन्द भएका हुन्। उद्योग व्यवसायको नवीकरणतर्फ उद्योगभन्दा वाणिज्यका बढ़िरहेका छन्। उद्योगतर्फ 6,021 नवीकरण हुँदा नौ महिनाको अवधिमा वाणिज्य प्रशासनतर्फ 7,084 व्यवसायको नवीकरण भएको मन्त्रालयका सूचना अधिकारी सन्तोष कुमार सुवेदीले जानकारी दिनुभएको छ। लुम्बिनीमा 5,000 बढ़ी उद्योग व्यवसाय थप, अमरराज आचार्यले लेखेको खबर आजको गोरक्ष राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ।
0: सल्यानमा मुसलधारे वर्षासँगै आएको बाढीले कृषि क्षेत्रका साथै पूर्वाधार विकासमा ठूलो क्षति गरेको छ। करिब 2 घण्टा भएको वर्षासँगै शारदा नदी र खहरे खोलाहरूमा आएको बाढीले जिल्लाको बागचौर नगरपालिका वडा नम्बर 6, 7, 8 र 9 तथा 10 तथा छत्रेचोरी गाउँपालिका वडा नम्बर 1 र 2 का दर्जनौ योजनामा क्षति पुर्याएको हो। खोलामा आएको बाढीले 2 दर्जन भन्दा बढी सड़क, दर्जन बढी खाने पानी, सिंचाइ कुलो, तटबन्धमा क्षति पुर्याएको छ। शारदा नदीले 100 रोपनी भन्दा बढी खेतमा पाकेको गहुँ, तरकारी र सुन्तला खेतीमा पनि क्षति पुर्याएको छ। यसै गरी बाढीले जलाउँदै गरेको सब गहुँ बोकेको ट्र्याक्टर र पानी घट्ट पनि बगाएको छ भने वर्षाकै कारण पहिरो जाँदा 2 घरमा क्षति पुगेको छ। बाढी पहिरोले सड़क चिराचिरा पर्दा कलभर्ट, होम पाइप बगाउँदा बागसो नगरपालिकाका 5 वडाका विभिन्न सड़कमा यातायात नै अवरूद्ध भएको छ। बाढीले खानेपानीको मुहान पुर्नुका साथै पाइप बगाउँदा र ट्याङ्कीमा क्षति पुग्दा स्थानीयहरू प्रभावित भएका छन्। बागसो नगरपालिका 9 का वडा अध्यक्ष एके बहादुर डाँगीले वर्षासँगै आएको बाढीले वडाभित्रका करिब 3 दर्जन नयाँ पुराना सड़कमा क्षतविक्षत बनाएको, चारवटा खानेपानी आयोजनाको मुहान पुरेको, ट्याङ्कीमा क्षति पुर्याएको, पाइप बगाएको, स्थानीयको घट्ट बगाएको र दुई स्थानीयको घरमा क्षति पुर्याएको जानकारी दिनुभयो। लगातार दुई घण्टा आएको बाढीको वर्षातले किसानले लगाएको अदुवा, आलु र सुन्तला खेतीमा समेत क्षति पुर्याएको छ। उहाँका अनुसार वर्षातसँगै शारदा नदी र खरे खोलामा आएको बाढीले पुर्याएको क्षतिको विवरण संकलनको काम भइरहेको छ। सड़क बिग्रदा गाड़ी चल्न सकेका छैनन् भने विभिन्न बस्तीका 300 बढी परिवार खानेपानीको लागि मुहान धाउन बाध्य छन्। यसै गरी वडा नम्बर 6 का वडा अध्यक्ष ज्ञान बहादुर ओलीले गत वर्ष मात्रै सम्पन्न भएको 50 लाखको हिमचौर खानेपानी योजनामा बाढीले क्षति पुर्याएपछि करिब 120 परिवार पूर्ण रूपमा प्रभावित भएको बताउनु भएको छ। योजनामा क्षति पुगेपछि नागरिकहरू घण्टौं हिँडेर नजिकको मुहानमा धाउनु परेको उहाँले बताउनुभयो। यसै गरी वडा नम्बर 7 का वडा अध्यक्ष प्रेम बहादुर डाङ्गीले खोलामा आएको बाढीले दर्जन भन्दा बढी सिंचाई कुलो, खानेपानीका साना ठूला योजना क्षति पुर्याएको तथा 100 रोपनी भन्दा बढी खेत पुरेको, सड़कमा राखेको होम पाइप कलवर्ट बगाएको बताउनुभयो। खानेपानीको योजनामा क्षति पुग्दा 200 बढी परिवार प्रभावित भएको उहाँको भनाइ छ। यसै गरी वडा नम्बर 10 का वडा अध्यक्ष ज्ञान प्रसाद शर्माले काला खेतमा निर्माणाधीन तटबन्धमा क्षति पुगेको बताउनुभयो। यसै गरी वडा नम्बर 8 का वडा अध्यक्ष सुशील जङचन्दले चारवटा खानेपानीका योजनाको मुहान पुरेको बताउनुभयो। बाढीले विभिन्न योजनामा क्षति पुर्याएपछि मरमत सम्भार गरिदिन नगरपालिकासँग आग्रह गरेको उहाँको भनाइ छ। यता छत्रेश्वरी गाउँपालिका 1 का वडा अध्यक्ष प्रकाश हमालले बाढीले फारूली दह खोली लाखोरी बोटमा निर्माणाधीन पदमार्गको स्ल्याब ढलान बगाएको र लसुनी काफलबाङ खानेपानीको आयोजनामा क्षति पुर्याएको बताउनुभयो। खानेपानीको योजनामा क्षति पुर्याउँदा दमाचौर बजारका करिब 250 घर परिवार प्रभावित भएको उहाँको भनाइ छ। उहाँका अनुसार वर्षातसँगैको असिनाले केबी र सुन्तलामा पनि क्षति पुर्याएको छ। केही दिन अघि परेको असिना पानीले तरकारी खेती र सुन्तला बालीमा क्षति पुर्याएको थियो। जिल्लाको कपुरकोट गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएको तरकारी खेतीमा समेत क्षति पुर्याएको छ भने ताकचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिका क्षेत्रको सुन्तला बगैँचामा ठूलो नोक्सानी पुगेको किसानहरूले बताएका छन्। वैशाखको वर्षाले क्षति, बुद्धि पुल्ने लेखेको खबर आजको नयाँ एकबोध राष्ट्रिय दैनिकमा तस्विरसहित छापिएको छ।
1: कर्णाली प्रदेश सरकारले 10 वर्षीय कृषि रणनीतिक योजना बनाउन थालेको छ। कृषिलाई व्यवसायमुखी बनाउने योजनाका साथ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रणनीति नै तयार गर्न लागेको मुख्यमन्त्री यामलाल खडेलले जानकारी दिनुभएको छ। वस्तुगत धरातलमा टेकेर आयोजना अघि बढ़ाउन मन्त्रालयले काम शुरू गरेको हो। उहाँका अनुसार कृषि क्षेत्रका योजना पनि रणनीतिक योजनामा रहेर मात्रै कार्यान्वयन गर्न लागि हो। कृषिलाई व्यवसायीकरण गर्न 10 वर्षीय कृषि रणनीतिक योजना निर्माण गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले काम गरिरहेको छ। आर्थिक वर्ष 2081-82 91-92 लागि 10 वर्षीय कृषि विकास रणनीतिक योजना निर्माण गरिएको बताइएको छ। आगामी आर्थिक वर्षका लागि योजना निर्माण गर्दा नीतिमा समावेश विषयमा केन्द्रित भएर मात्रै काम हुने समेत बताइएको छ।
0: दाङको दङ्गिसरण गाउँपालिका 6 रहेको बागरमा रहेको साना किसान कृषि सहकारी संस्थाले आफ्ना सदस्य कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ। संस्थाको 21 वार्षिक साधारण सभाबाट पारित नीति तथा कार्यक्रम अनुसार कृषि यान्त्रिकीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले कृषकलाई विभिन्न प्रकारका उपकरण वितरण गरिएको हो। कार्यक्रममा कृषि उत्पादनलाई सहज, छिटो र आधुनिक बनाउने लक्ष्य सहित 112 थान विभिन्न कृषि सामग्री तथा उपकरण वितरण गरेको बताइएको छ। सो अवसरमा बोल्दै दङ्गिसरण गाउँपालिका 6 का वडा अध्यक्ष रोशनजङ शाहले कृषिमा यान्त्रिकीकरणको आवश्यकता दिन प्रतिदिन बढ्दै गएको बताउनुभयो। उहाँले परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्न सके मात्रै किसानको उत्पादन र आमदानी दुवै बढ़ाउन सकिने बताउनु भएको छ।
1: दाङको घुराई खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा ध्रुव केसी निर्वाचित हुनुभएको छ। हिजो सार्वजनिक गरिएको अन्तिम नतिजा अनुसार ध्रुवले आफ्ना दुई प्रतिस्पर्धीलाई भारी मतले पछि पार्दै निर्वाचित हुनुभएको हो। उहाँ 2593 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी किशोर कुमार आचार्यले 680 र अर्का प्रतिस्पर्धी सुमन शर्माले 155 मत प्राप्त गर्नुभएको छ। यसै गरी वरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डे निर्वाचित हुनुभएको छ। उहाँले 1916 मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी यशोदा देवी पाण्डेले 1228 मत प्राप्त गर्नुभएको थियो। यसै गरी महिला उपाध्यक्षमा खुमा कुमारी खड्गा विजयी हुनुभएको छ। उहाँले 1361 मत प्राप्त गर्नुभएको थियो। उहाँका निकटतम प्रतिस्पर्धी निरजा पोखरेलले 1227 मत प्राप्त गर्नुभएको छ। अर्की प्रतिस्पर्धी कमला लम्सालले 545 मत प्राप्त गर्नुभएको थियो। यसै गरी सचिव पदमा धर्मेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ। उहाँले 2339 मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिस्पर्धी दिनेश ओलीले 822 मत प्राप्त गर्नुभएको थियो। यस्तै कोषाध्यक्षमा टीकाराम ओली निर्वाचित हुनुभएको छ।
0: नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरीब नागरिकलाई सबैभन्दा बढी पीड़ा दिएको आरोप लगाउनु भएको छ। उहाँले श्रमजीवी वर्गमाथि सबैभन्दा ठूलो आहत दिने काम सरकारबाट भएकाले पनि नेपालका कम्युनिष्ट पार्टीहरूले वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिएर काम गर्नुपर्ने बेला आएको बताउनुभयो। उहाँले कम्युनिष्टहरू बीचको एकताले मात्रै वर्ग संघर्षलाई माथि उठाउन सकिने भएकाले सो काममा नेपालका कम्युनिष्ट पार्टीहरू एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता पनि रहेको बताउनुभयो।
5: अहिले सरकारको तर्फबाट त्यहाँ सबभन्दा गरीबहरूमाथि, निमुखाहरूमाथि, श्रमजीवी वर्गमाथि प्रहार, सबभन्दा बढी पीड़ा दिने कोसिस भएको छ। सबभन्दा गरीब जसको वर्ग आधार भन्ने गर्छौ त्यही वर्गमाथि प्रहार भएको छ। जुन वर्गको पक्षमा हिजो हामीले लडाई लडेको हो, आन्दोलन गर्दै आएको, लामो इतिहास बनाएको हो, त्यही वर्गमाथि कसले प्रहार गर्दैछ भनेर हेर्यो भने देशी र विदेशी प्रतिक्रियावादी वर्गले त्यो वर्गमाथि प्रहार गरेपछि मात्र कम्युनिस्टहरूको आधार सिद्ध्याउन सकिन्छ भन्ने योजनाको साथ यो काम भइरहेको हुनाले पनि आजको हाम्रो तात्कालिक आवश्यकता अब सबै एकताबद्ध भएर आफ्नो वर्गसँगको सम्बन्धलाई सुदृढ गर्ने, वर्ग संघर्षलाई फेरि नयाँ सिराबाट अगाडि बढाउने आवश्यकता छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने रासोपाको सरकारले कसैलाई दुःख दिने उद्देश्यले काम नगरेको स्पष्ट पार्नु भएको छ। रासोपाको कारणले कुनै पनि मानिस सुकुम्बासी हुने दिन नआउने भन्दै उहाँले खोला किनारका बस्ती व्यवस्थापन गरिने र अन्यको हकमा लाल पूर्जा वितरण गरिने बताउनुभयो।
6: छाती त हाम्रो थापिएको छ, हामी छाती अहिले पनि थापिरहेका छौँ। त्यो अधिकार नबुलाएसम्म छाती हट्नेवाला छैन। अहिले तपाईँहरूलाई कतिपय मानिसहरूले भन्दैन होला सुकुम्बासी समस्याका विषयमा गाह्रो मान्नै पर्दैन। हाम्रा कारणले एउटा घर सुकुम्बासी बनेको छ। राष्ट्रपाले ल्याइदिएको यो परिवार सुकुम्बासी परिवार भनेर यो देशभरि एउटा परिवार मलाई देखाउनुहोस्, एउटा मान्छे खडा गरेर देखाउनुहोस् न। यो त पुराना राजनीतिक दलहरूले भोट बैङ्कका रूपमा आफूलाई खडा गरेर उनीहरूको समस्यालाई आफ्नो लाभका लागि प्रयोग गरेको भन्ने कुरा जगजाहिर छ नि। हामी त्यसलाई समाधान अव्यवस्थित रूपमा खोलाको छेउमा असुरक्षित ढंगले बस्नुभएका हाका हाकी देखादेखि सोझै गैर कानूनी रूपमा हडपिएको अवस्थामा कर्म चालिएको, त्यसभन्दा बाहेकका कसैले पनि आत्तिनु पर्दैन त्यसका लागि छाती थाप्छु भनेको, छाती त थापिएकै छैन अहिले पनि सबैलाई लाल पूर्जा दिन्छ।
0: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वामले यातायात व्यवसायीहरूलाई राज्यले अपराधी जस्तो व्यवहार गर्न बन्द गर्नुपर्ने बताउनु भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको 7 राष्ट्रिय महाधिवेशनमा उहाँले यस्तो बताउनु भएको हो। उहाँले दुर्घटनापछिको अवस्थामा व्यवसायलाई थुन्ने र तर्साउने कार्यले लगानीकर्ताहरू निरुत्साहित भएको भन्दै राज्यको ध्यानाकर्षण गराउनु भएको हो। उहाँले व्यवसायहरू अपराधी नभएको भन्दै वर्तमान बीमा पोलिसीमा रहेका कमजोरीहरूका कारण व्यवसायहरू मारमा परेको बताउनुभयो।
7: यो हामीलाई कैदी जस्तो, चोर जस्तो गरेर थानामा लगेर घरमा सुतिरहेको व्यवस्थालाई समातेर लगेर दुर्घटनापछिको मृत्युमा चाहिँ हामीलाई जुन अशुल्य काम राज्यले गरेको छ अब त बन्द गरिदिनुहोस्। बिमा पोलिसीलाई चेन्ज गर्न हामी तयार छौँ। अब सरकारले फास्ट ट्र्याकमा बिमा पोलिसीमा भएका कमजोरीलाई हटाउने र बिमा पोलिसी व्यवसायले बुझाइसकेपछि उन्मुक्ति पाउनुपर्छ। हामी अपराधी होइनौ, अपराधी जस्तो समातेर चाहिँ चुन्ने, तर्साउने र बार्गेनिङ गर्ने काम राज्यले बन्द गर्नुपर्छ भन्ने हाम्रो पहिलो माग हो।
0: सो अवसरमा बोल्दै बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले यातायात क्षेत्रलाई प्रविधि मन्त्री बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले यातायात क्षेत्रलाई 21 शताब्दीको प्रविधिसँग प्रतिस्पर्धी बनाउन नीतिगत सुधार, प्रविधि मन्त्री प्रणाली र व्यवसायहरूको एकता आवश्यक रहेको बताउनुभयो। उहाँले कुनै पनि देशको विकासको स्तर त्यहाँको यातायात प्रणालीबाट मापन गर्न सकिने पनि बताउनुभयो। उहाँले अधिकार प्राप्तिका लागि व्यवसायहरू पहिले आफै एकीकृत र बलियो हुनुपर्नेमा जोड़ दिँदै यातायात क्षेत्र सुधारका लागि राज्यले पनि नीति निर्माणमा सुधार गर्नुपर्ने बताउनुभयो।
8: वास्तवमा भन्ने हो भने यो क्षेत्र होल देशको मार्गचित्र प्रस्तुत गर्दछ। हामी कुनै पनि देशमा गयौँ भने त्यो देशको विकासको मोडल कुन स्तरमा पुग्यो भन्ने कुरो यातायातको साधन चढ्दा थाहा हुन्छ। आज हामी आफै सुध्रिनु पर्ने छ, राज्यले नीति निर्माण बनाउने कुरोमा सुधार गर्नुपर्ने अवस्था छ, आफूले लगानी गरेकोलाई सुरक्षित गर्नुपर्ने अवस्था छ, यसमा आबद्ध भएका कामदारहरूको सुरक्षाको व्यवस्था गर्नुपर्ने छ, तिनीहरूलाई राज्यको मूल धारमा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नु छ र जनतालाई सेवा पुर्याउनुपर्ने अवस्था छ।
1: आजको परिवेशमा अब छोटो विश्राम।
9: किसानहरूका लागि खुसीको खबर।
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
9: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
0: विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर।
1: आगनछेउको गोठ नजिकै 6 टनेलमा गाई भैँसीको गोबर राखेर त्यसभित्र गडेउला छोडिएको छ। गर्मीको मौसम भएकाले हरेक दिन बिहानै गडेउला राखिएको बेडमा पानी चार्नुपर्ने हुन्छ। दाङको तुलसीप्रतिन भट्टिका कर्णबहादुर ओलीले गडेउली मल उत्पादन गर्न थालेको 4 वर्ष भयो। त्यस यता उहाँको हरेक बिहानको शुरूआत गडेउलालाई पानी चारेपछि शुरू हुन्छ। त्यसपछि गडेउलाले रातभरमा बनाएको मल छुट्याउनु पर्छ। छुट्याएको मललाई चालेर सुरक्षित राखेपछि उहाँको बिहानी काम लगभग पूरा हुन्छ। यति मात्र होइन, गडेउला मलबारे अध्ययन अनुसन्धानका लागि आउनेहरूलाई यसको उत्पादन उपयोगिताबारे जानकारी दिने तथा विभिन्न संघ संस्था तथा स्थानीय सरकारले नागरिकहरूलाई दिने गडेउला मल सम्बन्धीको तालिममा प्रशिक्षण दिन पनि ओली पुग्ने गर्नु भएको छ। गत वर्ष ओलीको फर्ममा 7 प्रदेशका प्रमुख र उपप्रमुख सहितको टोली अनुगमनका लागि आयो। प्रदेश कृषि मन्त्रालय, विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्र, पालिका तथा संघ संस्थाहरूबाट टोलीहरू अनुगमन तथा गडेउला मलबारे जानकारी लिन आए। यी सबै टोलीलाई उहाँले गडेउला मलको उपयोगिता र उत्पादनबारे जानकारी पनि दिनुभयो। यो वर्ष पनि वैशाख महिना प्रदेश कृषि मन्त्रालयको टोलीले अवलोकन गरिसकेको छ भने शुक्रबार मात्रै हाम्रो पोस्ट सेकेन्डरी विद्यालयमा अर्थशास्त्र अध्ययनरत विद्यार्थीहरूले उहाँको फर्म अवलोकन गरेर गडेउला मलबारे जानकारी लिएका छन्। व्यावसायिक रूपमा गडेउला मल उत्पादन गरेर स्वदेशमै स्वरोजगार बन्न सकिने विजय खड्काको भनाइ छ। ओलीले 1,20,000 रूपियाँ क्विन्टल गडेउला र 3,000 रूपियाँ क्विन्टल गडेउला मल बिक्री गर्दै आउनु भएको छ भने वर्षेनी 14-15 क्विन्टल गडेउला र 250 क्विन्टल गडेउले मल बिक्री गर्दै आउनु भएको छ। गडेउला मल उत्पादन प्रक्रिया त्यति धेरै जटिल नहुने भन्दै सामान्यतया घरमा पनि एउटा मात्रै भैँसी पालेका किसानले पनि करिब 2,00,000 बराबरको गडेउला मल उत्पादन गर्न सकिने ओलीको भनाई छ। गडेउला मल उत्पादन गरेर स्वरोजगार बन्न सकिन्छ, एकराज भण्डारीले लेखेको खबर आजको नयाँ पत्र राष्ट्रिय दैनिकमा तस्विर सहित प्रकाशित भएको छ।
0: थारू समुदायको परम्परागत मटवा बरघर भलमनसा प्रथाको संरक्षण प्रवर्धन र अनुभव आदान प्रदान गर्ने उद्देश्यले दाङमा अन्तर्प्रदेश स्तरीय सम्मेलनको आयोजना गरिएको छ। मटवा बरघर भलमनसा संघ केन्द्रीय समितिको आयोजनामा वैशाख 28 गते अर्थात आज तंगीशरण गाउँपालिका 3 सखौरा स्थित थारू सांस्कृतिक संग्रहालय परिसरमा 2 दिने थारू समुदायको परम्परागत व्यवस्था अन्तर्गत मटवा बर्घर भलमनसाको अन्तर्प्रदेश स्तरीय सम्मेलन तथा अनुभव आदान प्रदान कार्यक्रम हुने भएको हो। सम्मेलनमा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, कपिलवस्तु, रूपन्देही र नवलप्रासी लगायतका जिल्लाबाट करिब 1,000 भन्दा धेरै मटवा बर्घर भलमनसा तथा थारू अगुवाहरू सहभागी हुने बताइएको छ।
1: संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरू हुने भएको छ। शुरूआती दिनमै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ। नेपालको संविधानको धारा 95 अनुसार राष्ट्रपतिले अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ। उक्त धारामा प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहेको छ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपराह्न 3:45 बजे अगावै उपस्थित हुन प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यहरूलाई संसद सचिवालयले अनुरोध समेत गरेको छ। त्यसअघि अपराह्न 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक हुनेछन्। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ।
0: संविधान संशोधनका विषयमा संविधान संशोधन कार्यदल तथा विभिन्न राजनैतिक दल र विज्ञहरू बीच छलफल भएको छ। फेडरालिजम एण्ड लोकलाइजेशन सेन्टरले हिजो आयोजना गरेको संविधान संशोधनमा संघीयता र प्रदेश संरचनाको सवाल विषयक छलफल कार्यक्रममा सरकारले बनाएको संविधान संशोधन कार्यदलसँग राजनैतिक दलका नेता र विज्ञहरू बीच अन्तर्क्रिया गरिएको हो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा संविधान संशोधन कार्यदलका सदस्य मोहनलाल आचार्यले सबै विषयमा तल्लो तहसम्म खुल्ला रूपमा छलफल गरी संशोधनको मस्यौदा तयार पारिने बताउनुभयो। प्रदेशसभा सदस्यको संख्या र मन्त्रालयको संख्या घटाउन तथा निर्वाचन प्रणालीबारे सोच्न र सच्याउन सकिने उहाँको भनाइ रहेको छ।
1: र जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापे क्षेत्रका साथै मध्य पूर्व र पूर्वी भूभागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापे रेखाको समेत आंशिक प्रभाव रहेको छ। अहिले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा साधारणतया बादल तथा देशका बाँकी भूभागहरूमा आंशिक बादल लागिरहेको छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी भूभागहरूमा तथा लुम्बिनी प्रदेशको हिमाली भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना समेत रहेको छ।
0: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौ।
1: नमस्कार।

0: उपमहानगरपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी सूचना।
1: यस तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समय अवधिमा भए गरेका विकास निर्माण सेवा प्रवाह लगायतका सम्बन्धमा तपसिल बमोजिमको मिति समय र स्थानमा तेस्रो त्रैमासिक सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिने भएकाले तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्रका क्रियाशील राजनीतिक दलहरू, उपभोक्ता समिति, टोल विकास संस्था, क्लब, सरकारी संस्था, गैर सरकारी संस्थाका प्रमुख

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।

0: ஃபோன் பண்ணு ஸ்டேட்டா சொல்லவுன்னு சஜினோச்சா எக்கைசார்
1: ஃபைபர் இன்டர்நெட் திப்ர கத்தி கொசன்சார் டெலிஃபோன் இன்டர்நெட் டிவி சபை கூறாமா பருமா नेपाल टेलिकम को फाइबर इंटरनेट नया चढ़ान करना तथा मरमत करना घरमै बसी बसी 198 डायल गरे पुग्छ
2: नेपाल टेलिकम राष्ट्र को संचार
3: समाचार अब विस्तारमा संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार आज अपरान्ह 4 बजे संघीय संसदको संयुक्त बैठक बस्दैछ संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा 95 बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ त्यसका लागि संघीय संसदका सदस्यहरूलाई 3:45 बजेभन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि उपस्थिति हुनका लागि आग्रह गरिएको छ संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अपरान्ह 2 बजे बस्ने छुट्टा छुट्टै बैठकमा सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत विभिन्न 8 अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतको प्रधान न्यायाधीशको सिफारिस संविधानभित्रबाट भएको बताउनु भएको छ पार्टीको प्रशिक्षण विभागले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षणको समापन समारोहमा हिजो सभापति लामिछानेले संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्ति संविधान सम्मत रहेको उल्लेख गर्नुभयो भागभण्डामा आफूहरूलाई विश्वास नभएको भन्दै सभापति लामिछानेले न्यायमूर्तिहरूको सूची अनुसार संवैधानिक परिषदबाट प्रधान न्यायाधीश छानिएको बताउनुभयो उहाँले विधि र कानून बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखेर कानून बनाउने जिम्मेवारीमा लाग्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभयो सभापति लामिछानेले देशमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको र पार्टी नेतृत्वको सरकार जनताको हितभन्दा बाहिर नजाने पनि प्रष्ट पार्नुभयो नीतिगत कमजोरी सुधार र विकासका काममा गति दिन अध्यादेश ल्याइएकाले देश र नागरिकलाई अप्ठ्यारो पर्ने कुनै निर्णय नगरिएको पनि उहाँले बताउनुभयो सभापति लामिछानेले आम नागरिक समाज र देशले रासोपालाई हेरिरहेको भन्दै देश बनाउने काममा रचनात्मक भूमिका खेल्न आफ्ना सांसदहरूलाई निर्देशन पनि दिनुभयो उहाँले सुकुम्बासी व्यवस्थापनका लागि सरकार क्रियाशील रहेको र कसैलाई पनि विकल्पहीन ढंगले घरबारविहीन नबनाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसीएको नतिजा प्रकाशनको तयारी थालेको छ गत चैत 19 देखि 29 गतेसम्म सञ्चालन भएको परीक्षाका उत्तर पुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षण थालेको कार्यालयले भोलिसम्म परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल 35 जना कर्मचारी टेबुलेसनमा व्यस्त छन् वैशाख 29 गते भित्रै परीक्षा फल प्रकाशन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो माध्यमिक शिक्षा परीक्षा व्यवस्थापन तथा उत्तर पुस्तिका परीक्षण निर्देशिका 2082मा परीक्षा सम्पन्न भएको बढीमा 3 दिनभित्र उत्तर पुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था रहेको छ नियमित र स्तर वृद्धितर्फ गरी 512,421 विद्यार्थी परीक्षामा सहभागी भएका थिए मध्य प्रदेशमा काङ्ग्रेस नेतृत्वको सरकारलाई 4 दलले निरन्तरता दिने निर्णय गरेका छन् प्रदेशका सत्तारूढ 4 दलले वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई निरन्तरता दिने निर्णय गरेका हुन् नेपाली कङ्ग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव जनता समाजवादी पार्टी जसपा नेपाल प्रदेश संसदीय दलका नेता सरोज कुमार यादव नेपाली कम्युनिस्ट पार्टी नेकपा प्रदेश संसदीय दलका नेता युवराज भट्टराई र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका संसदीय दलका नेता जयनुल राइनको हस्ताक्षरसहित जारी विज्ञप्तिमा यादव नेतृत्वको प्रदेश सरकारलाई निरन्तरता दिने उल्लेख छ मध्य प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारको पक्षमा पूर्ण बहुमत रहेको बताउनुभयो जनकपुरधाममा हिजो सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आफ्नो सरकारलाई 4 दलको समर्थन कायम रहेको बताउनुभयो मुख्यमन्त्री यादवले नेपाली कङ्ग्रेससहित सत्तारूढ 4 दलको जनकपुरधाममा बसेको बैठकले विश्वासको मत लिने विषयमा छलफल भएको पनि बताउनुभयो। उहाँले आफ्नो सरकारलाई कांग्रेसका 22, जनता समाजवादी पार्टी जसपा नेपालका 17, नेपाली कम्युनिस्ट पार्टीका 15, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका 8 गरी 62 प्रदेशसभा सदस्यको समर्थन कायम रहेको पनि बताउनुभयो। मध्य प्रदेशका 4 दलको हिजो बसेको बैठकमा वर्तमान सरकारलाई अझै राम्रोसँग सञ्चालन गर्ने विषयमा छलफल भएको पनि मुख्यमन्त्री यादवले जानकारी दिनुभयो। सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउन आजदेखि आगामी जेठ 1 गतेसम्म देशभर सरसफाई सप्ताह सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। उक्त राष्ट्रिय अभियानको औपचारिक उद्घाटन आज बिहान 8:30 वीर अस्पतालबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताको उपस्थितिमा हुने तय भएको छ। अभियानले सरकारी निकायमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाई मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य राखेको छ। सरकारले जारी गरेको सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 यी विषय समावेश गरिएका छन्। सरकारी कार्यालयमा नियमित सरसफाई र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो। त्यस्तै आजदेखि सरकारले मूल्य पारदर्शिता सप्ताह मनाउने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले सरकारद्वारा घोषणा गरिएको मूल्य पारदर्शिता सप्ताहलाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी व्यवसायलाई अभियानमा सहभागी हुन आह्वान गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख 28 जेठ 3 गतेसम्म देशव्यापी रूपमा मूल्य पारदर्शिता सप्ताह मनाउने निर्णय गरेसँगै महासंघले ऐक्यबद्धता जनाएको हो। महासंघले बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता ल्याउन र स्वच्छ व्यावसायिक वातावरण निर्माण गर्न यो अभियान प्रभावकारी हुने विश्वास समेत व्यक्त गरेको छ। महासंघले मन्त्रालयको परिपत्र अनुसार आफ्ना सदस्य उद्योग वाणिज्य संघ, वस्तुगत संघ र आबद्ध व्यवसायीहरूलाई सम्पूर्ण उद्योगी पैठारीकर्ता, थोक तथा खुद्रा विक्रेताले आफूले बिक्री गर्ने वस्तु तथा सेवाको अध्यावधिक मूल्य सूची अनिवार्य र स्पष्ट देखिने गरी राख्न समेत आग्रह गरेको छ। महासंघले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूलाई आफ्नो क्षेत्रका बजारमा मूल्य सूची राखिए नराखिएको सुनिश्चित गर्न र सचेतनामूलक कार्यक्रममा सहभागिता जनाउँदै यस अभियानलाई सफल बनाउन देशभरका सम्पूर्ण उद्योगी व्यवसाय मित्रहरूलाई सक्रियतापूर्वक सहभागी हुन समेत अनुरोध गरेको छ। चितवनको भरतपुर महानगरपालिका 4 धर्मचोक स्थित एउटा पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि फूड पोइजनिङ भई बिरामी हुनेको संख्या 93 पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार वैशाख 23 गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। केहीको काठमाडौँको निजामती कर्मचारी अस्पताल, त्रिवी शिक्षण अस्पताल लगायत स्वास्थ्य संस्थामा पनि उपचार भइरहेको उहाँले जानकारी दिनुभयो। उता झापामा जंगली च्याउ खाएर एकै परिवारका 11 जना बिरामी परेका छन्। बारादशी गाउँपालिका 2 बुट्टाबारीमा एक परिवार हिजो बिहानको खानामा जंगली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन्। जंगलबाट ल्याइएको च्याउ पकाएर खाएपछि परिवारका सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले बताउनुभयो। बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा प्रारम्भिक उपचारपछि 9 दमक स्थित बाल अस्पतालमा थप उपचारका लागि पठाइएको उहाँले बताउनुभयो। प्रहरीले जंगली च्याउ सेवन गर्दा विषाक्त हुने र स्वास्थ्य समस्याको जोखिम रहने भएकाले पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ। डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिममुक्त रुख हटाउन सुरु गरेको छ। आपटारीदेखि देवघाटसम्मका जोखिमका रूपमा पहिचान गरिएका रुख कटान थालिएको हो। देवघाट क्षेत्र विकास समितिले 10 अघिदेखि निरन्तर रूपमा रुख कटानका लागि पहल गर्दै आएकोमा यस वर्ष आपटारीदेखि देवघाटसम्म 25 रुख कटान सुरु गरिएको छ। सो सडकमा रहेका 62 रुख जोखिममा रहेको भन्दै समितिले कटानका लागि अनुरोध गरेको थियो। कम लगानीमा धेरै आमदानी हुने भएपछि खोलाको बगरमा उत्पादन हुने खरबुजा खेतीप्रति मोरङका किसानको आकर्षण बढ्न थालेको छ। खोलाको बगर र बलौटे जग्गामा उत्पादन हुने खरबुजा खेतीका लागि जग्गा भाडामा लिएर किसानले लगानी गर्न थालेका छन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
4: मोरङ सुनबर्सी नगरपालिका छ झप्पडदलका किसान मोहम्मद उस्मानले 20 लाख लगानी गरेर रतुवा खोलाको बगरमा खरबुजा खेती गर्दै आउनु भएको छ। थोरै लगानीमा धेरै आमदानी हुने भएपछि खोलाको बगरमा उत्पादन हुने खरबुजा खेतीमा किसानको लगानी बढ्न थालेको हो। हुलाकी राजमार्ग अन्तर्गत पर्ने रतुवा नगरपालिका 3 मा रहेको रतुवा खोलाको 7.5 बिगाको बगरमा मोहम्मद उस्मानले खरबुजा, फर्सी तथा काँक्रा खेती गर्दै आउनु भएको छ। 20 लाख रुपियाँ लगानी गर्दा खर्च कटाएर एक सिजनमा 3-4 लाख रुपियाँ आमदानी हुने उहाँको भनाइ छ।
5: फाइदा त अब त्यस्तै हो, यहाँको मजदुरलाई सबभन्दा राम्रो रोजी हुन्छ, 800 रुपियाँ रोजी हुन्छ, 4-5 महिनासम्म रोजी पाउँछ, दिल्ली पन्जाब जानु पर्दैन। 500 जना भन्दा बढी खाल्डो खन्ने, कुली हाल्ने, पानी पटाउने, रोप्ने, डेलीको 20-30 जना मान्छे 5 महिनासम्म लगातार लगानी 20 लाख आमदानी खर्च काटेर 2-4 लाख रुपियाँ भइहाल्छ। 2-3 कट्ठामा काँक्रा पनि छ, फर्सी पनि 3 कट्ठामा होला, त्यसबाट पनि राम्रै हुन्छ।
4: गत मङ्सिर महिनामा लगाइएको खरबुजा खेतीले चैतदेखि उत्पादन दिन थालिसकेको छ। वैशाख महिनासम्म उत्पादन हुने खरबुजा बिक्रीका लागि काठमाडौँ, पोखरा, धरान तथा विराटनगरसम्म पुग्ने गरेका छन्। ठूलो लगानी गरेर बगरमा खेती गर्दै आए पनि राज्यबाट कुनै प्रकारको अनुदान नपाएको उहाँको गुनासो छ।
5: पानीले गर्दा यसपालि मौसमले साथ दिएन, कतै सरकारी सहयोग पनि पाइँदैन, साथीभाइको सहयोग पनि पाउँदैन, कसले बालुवामा सहयोग गर्नलाई पैसा हालिदिन्छ, पत्याउँदैनन् पनि बालुवामा पैसा हाल्नलाई, त्यसले गर्दाखेरि आफूसँग जति छ त्यति लगाउने हो।
4: 10 वर्षदेखि सो ठाउँमा खेती गर्दै आउनुभएका उहाँले भारतीय किसानलाई समेत यो खेतीमा संलग्न गराउँदै आउनु भएको छ। भारतीय किसान खरबुजा खेती बारे जानकार रहेकाले प्रत्येक सिजनमा उनीहरू खरबुजा खेती गर्न नेपाल आउने गरेका छन्। विगत 7 वर्षदेखि नेपालमा खरबुजा खेती गर्दै आउनुभएका भारत दिल्लीका किसान मोहम्मद मोमिनले खरबुजा खेतीबाट नेपाली किसानले धेरै फाइदा लिन सक्ने बताउनु भयो।
6: इधर 6-7 साल होले जी इधर करतो करतो उधर झपटथल करा करते बकरा में उधर ठाउन रिया जंगल होगा तो इधर बालू देखा तो इधर आ गया। बढ़िया है, फल भी ठीक आता है यहाँ, ये जंगल में या मिट्टी में नहीं होगा, बलवा में होगा। यहाँ 3 परिवार है इंडिया, फर्सी, खीरा, तरबूज ये करते।
4: अहिले खरबुजा उत्पादन को अंतिम सीजन चलेको छ। झापा र मोरङ जिल्लालाई जोड्ने सो पुल भएर दैनिक स्वयं सवारी साधनहरू आवाजावत गर्ने गर्दछन्। सवारी साधनमा आवाजावत गर्ने प्राय सबैले त्यहाँ उत्पादित खरबुजा खरिद गर्ने गरेका छन्। त्यहाँ उत्पादित खरबुजा प्रति केजी 25-30 रुपियाँसम्म बिक्री हुँदै आएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
3: काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका 65 थान मोटरसाइकल तथा स्कुटर फेला परी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयमा हिजो आयोजित कार्यक्रममा फेला परेका 45 वटा मोटरसाइकल र 20 वटा स्कुटर सम्बन्धित सवारी धनीलाई जिम्मा लगाइएको हो। कार्यक्रममा कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले पछिल्लो समय उपत्यकामा मोटरसाइकल तथा स्कुटर चोरीका घटना बढ्दै गएकाले नियन्त्रणका लागि विशेष रणनीतिका साथ प्रहरी परिचालन गरिएको बताउनुभयो। उहाँले सादा पोसाकमा खटाइएको विशेष टोलीले विभिन्न स्थानमा निगरानी, खोजतलास तथा सूचनाको आधारमा अभियान सञ्चालन गर्दै आएको बताउनुभयो। उपत्यकामा मोटरसाइकल चोरीका घटना बढ्न थालेपछि सादा पोसाकमा टोली खटाएर खोजतलास गर्न थालेका छौं। टोलीले उल्लेखनीय सफलता हासिल गरिरहेको छ, उहाँले भन्नुभयो। चोरी भएका अधिकांश सवारी साधन उपत्यकाका विभिन्न भागमा नम्बर परिवर्तन गरी प्रयोग गरिएको अवस्थामा फेला परेका थिए भने केही सवारी साधन बिक्रीको तयारीमा रहेको सूचनाका आधारमा नियन्त्रणमा लिएको जानकारी दिएको छ। अनुसन्धानका क्रममा चोरीमा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ। सवारी साधन फिर्ता पाएपछि धेरै सवारी धनीले खुसी व्यक्त गरेका थिए। कतिपयले मोटरसाइकल हराएको लामो समय भएकाले भेटिने आशा नै मारिसकेको अवस्थामा प्रहरीको सक्रियतामा फिर्ता पाएको भन्दै प्रहरीलाई धन्यवाद समेत व्यक्त गरेका थिए। मनसुन नजिकिँदै गर्दा झापामा बाढी र डुबानबाट प्रभावित हुन सक्ने घर परिवारको विवरण संकलन गर्न थालिएको छ। यसै क्रममा नेपाल रेडक्रस सोसाइटी झापाले यसपालिको मनसुनमा जिल्लाका नदीहरूमा आउन सक्ने बाढीजन्य विपदबाट 8,915 परिवार प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ। यस वर्षको मनसुनमा जिल्लाका 14 पालिकाका 11 वटा नदीमा आउन सक्ने बाढी र विपदबाट प्रभावित हुन सक्ने परिवारको तथ्याङ्क प्रक्षेपण गरिएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले बताउनुभयो। झापामा हरेक वर्षायाममा सबैभन्दा बढी क्षति कन्काई र बिरिङ नदीमा आउने बाढीले पुर्याउने गरेको छ। आराध्यदेव भगवान श्री पशुपतिनाथ र पाशुपत क्षेत्रको महात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता उजागर गर्ने उद्देश्यले गरिएको वृहत पाशुपत क्षेत्र पदयात्रा 2082 सिद्धलिङ्ग दर्शन समूह हिजो पशुपति आइपुगेको छ। भगवान श्री पशुपतिनाथ र पाशुपत क्षेत्रको महात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने र बागमती नदी प्रदूषित भएकोमा भगवान पशुपतिनाथ एवं बागमतीप्रति क्षमा याचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको हो। नेपाली शिक्षा परिषदले 9 दशक पार गर्नुभएका नेपाली बाङ्मय सेवीहरूको अभिनन्दन गरेको छ। परिषदको अमृत महोत्सव वर्ष 83 का अवसरमा नेपाली भाषा साहित्य तथा शिक्षाका क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका वरिष्ठ स्रष्टाहरूलाई सम्मान गरिएको हो। कार्यक्रममा परिषदका अध्यक्ष रमा शर्माले नेपाली साहित्य र बाङ्मयको विकासमा अग्रज स्रष्टाहरूले पुर्याउनु भएको योगदान अविस्मरणीय रहेको बताउनुभयो। उहाँले परिषदद्वारा यस्ता व्यक्तित्वलाई सम्मान गरिनु गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा अभिनन्दन परम्परालाई निरन्तरता दिने बताउनुभयो। अभिनन्दन हुने व्यक्तित्वमा दिव्य शताब्दी पुरुष डाक्टर गौरी शंकर लाल दास, भद्रा कुमारी घले, मृगेन्द्रराज पाण्डे, डाक्टर महेश्वर शर्मा, चेतुनाथ शर्मा आचार्य, शंकरराज पाठक, द्वारिका श्रेष्ठ, तेजेश्वर बाबु गोङ्ग तथा हरिराम जोशी रहनु भएको छ। कार्यक्रममा साहित्यकार, शिक्षाविद, समाजसेवी तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउनु भएका विशिष्ट व्यक्तित्वको उपस्थिति थियो। सहभागीहरूले वरिष्ठ बाङ्मय सेवीको योगदान नेपाली भाषा साहित्य र संस्कृतिका लागि प्रेरणादायी रहेको धारणा व्यक्त गर्नुभयो। सल्यानको सिद्ध कुमाह गाउँपालिका फलाटे गाउँमा अहिले पनि परम्परागत सिप र श्रममा आधारित पानी घट्ट बनाउने पेसा जीवितै छ। त्यहाँका 1 दर्जनभन्दा बढी घर परिवार अझै पनि यही पेसामा आबद्ध छन् भने पानी घट्ट निर्माणबाट उनीहरूले राम्रो आमदानी समेत गर्दै आएको बताउँछन् सल्यानबाट हाम्रा संवाददाता दीपक शर्मा।
7: आधुनिक प्रविधिको विकाससँगै परम्परागत पेसा हराउँदै गइरहेका बेला सल्यानको फलाटे गाउँमा भने पानी घट्ट बनाउने सिप अझै जोगिएको छ। यहाँका दर्जन भन्दा बढी परिवार पुस्तौंदेखि यही पेसामा सक्रिय छन्। चट्टान फोडेर बनाइने पानी घट्ट अहिले पनि विभिन्न जिल्लामा माग हुने गरेको छ। स्थानीय बासिन्दाले परम्परागत सिपलाई आमदानीको स्रोत बनाएका छन्। विगत 47 वर्षदेखि घट्ट बनाउने पेसा अंगाल्दै आउनु भएका 63 वर्षीय पुराना राम रेउले
8: घट्ट गराउँछु, जाँता गराउँछु, सिलौटा गराउँछु, लोहरा गराउँछु, सब गराउँछु। यो पेसा नभए त म खाना पनि नपाउने खालको थिएँ।
7: छिनो र हथौडाको सहारामा कडा चट्टान फोडेर पानी घट्टको चक्का, जातो र सिलौटो बनाउनु फलाटे बासीको दैनिकी जस्तै हो। 1 दशक अघिसम्म पानी घट्टको माग धान्नै मुस्किल हुने गरेको थियो। गाउँ गाउँमा डिजलबाट चल्ने मिलको विस्तार भएसँगै यसको माग भने घट्यो। तर केही वर्ष यता बिजुलीबाट चल्ने उपकरण जडान भएसँगै फेरि घट्टको माग बढ्न थालेको स्थानीय धनवीर चलाउनेको भनाई रहेको छ।
9: बिजुली घट्ट चल्ने भएको हुँदा पहिलेको भन्दा अलि राम्रै माग भइरहेको, लगभग 9-10 जोडा जति बिक्री भइसक्यो।
7: पछिल्लो पुस्ताले परम्परागत पेसा प्रति चासो नदिँदा यो सिप भने हराउँदै जाने खतरा उत्तिकै छ। सिप हस्तान्तरणको प्रयास भए पनि नयाँ पुस्ताले खासै चासो देखाएको पाइदैन। 15 वर्षीय सुजन रेउले भने हजुर बुवालाई बिदाको दिन सघाउँदै आइरहनु भएको छ। हजुर बुवाको पेसालाई निरन्तरता दिने सोच रहेको सुजन बताउनुहुन्छ।
10: हजुरबुवाले राम्रो हुन्छ, यो पेसा राम्रो छ भन्नुभयो, अनि अब चासो लाग्यो।
7: प्रविधिको विकाससँगै धेरै परम्परागत पेसा लोप हुँदै गइरहेका बेला सल्यानको फलाटेमा भने पानी घट्ट निर्माणले अझै स्थानीयको जीविकोपार्जन थानी रहेको।
3: अब के अन्तर्राष्ट्रिय समाचार। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य हुँदै गएको बताउनु भएको छ। मस्कोमा भएको सैन्य प्रदर्शनमा राष्ट्रपति पुटिनले सैनिकहरूलाई आफूहरू युक्रेनमा नेटोद्वारा समर्थन गरेको आक्रमक शक्तिसँग लडिरहेको बताउनु भएको थियो। रुसी नेताले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत संघको विजयको सम्झनालाई आफ्नो 25 वर्षीय शासनको केन्द्रीय कथा बताउनु भएको छ र आफ्नो युक्रेन आक्रमणको औचित्य पुष्टि गर्न बारम्बार यसको प्रयोग गर्नुभएको छ। सैन्य प्रदर्शन समारोहपछि युक्रेनका लागि पश्चिमा सैन्य सहायतामा कमी आएको छ कि छैन भनी सोधिएको प्रश्नमा पुटिनले यो द्वन्द समाप्त हुने क्रममा रहे पनि अझै गम्भीर विषय रहेको पनि बताउनुभयो। इजरायलले लेबनानमाथि लगातार हवाई आक्रमण जारी राख्दा कम्तीमा 24 जनाको मृत्यु भएको छ। आक्रमणका कारण विभिन्न क्षेत्रमा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। इरान र अमेरिका बीचको युद्ध विराम कायम रहे पनि होर्मुज जलमार्ग क्षेत्रमा छिटफुट झडप जारी रहेको पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज हुने बजेट ल्याउन नेपाल उद्योग परिसंघले आग्रह गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई आइतबार उहाँकै कार्यकक्षमा भेटेर परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे सहितको टोलीले आर्थिक वर्ष 2083-84 को बजेट निजी क्षेत्रलाई विकासको वाहकका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउने तर्फ केन्द्रित हुनुपर्ने सुझाव दिएको हो। आय आर्जन र सम्पत्ति सिर्जनालाई सहयोग गर्ने गरी बजेट ल्याइनुपर्ने, अर्थतन्त्र विस्तार, रोजगारी सिर्जना तथा लगानी वृद्धिमा उल्लेख्य सुधार हुने विषयलाई केन्द्रमा राख्न सुझाइएको परिसंघले जनाएको छ। उद्योग तथा लगानी, प्रत्यक्ष विदेशी लगानी, कर नीति तथा प्रणाली, भन्सार, पर्यटन, कृषि, जडीबुटी तथा वन पैदावार, ऊर्जा, सूचना प्रविधि क्षेत्र, बैंकिङ तथा वित्त, बीमा, सहकारी तथा पूँजी बजार, स्वदेशी उत्पादन प्रवर्धन, पूर्वाधार, स्वास्थ्य तथा शिक्षा, गैर कर, राजस्व चुहावट तथा सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित क्षेत्रमा क्षेत्रगत रूपमा बजेट ल्याउन सुझाव दिएको छ। राष्ट्रिय योजना आयोगले विभिन्न 8 सड़क आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको छ। आयोगको हालैको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढ़ी खुटिया दिपायल चैनपुर उरै भन्ज्याङ सड़क, खुलालु सल्ली सल्ला सड़क र सो अन्तर्गतका 6 पुल, कर्णाली करिडोरको उत्तर खण्ड, हिल्सा सिमकोट सड़क, लेले भारदेव चन्दपुर ठुला दुर्लुङ सड़क, भेरी करिडोर जाजरकोट दुनै मरिम तिन्जे धो रिम्ना सड़क खण्डका 14 पुल, रोल्पा स्थित शहीद मार्गका लागि स्रोत सहमतिका लागि सिफारिस गरेको हो।
3: निर्मला भट्ट, अब खेल समाचार।
13: नेपाल भलिबल संघको आयोजनामा आगामी जेठ 8 15 गतेसम्म हुने काबा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ। काठमाडौँमा आइतबार आयोजित कार्यक्रमबीच संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द लगायतले ट्रफी सार्वजनिक गर्नुभयो। त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालाको कभर्ड हल कोर्टमा हुने च्याम्पियनसिपमा नेपाल सहित 8 देशको सहभागिता रहनेछ। च्याम्पियनसिपको बजेट 2,50,00,000 रुपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ, जसमा सरकारले 1 र काठमाडौँ महानगरपालिकाले 30,00,000 रुपियाँ प्रायोजन सहयोग गरेको छ। च्याम्पियनसिपका लागि नेपालले 16 खेलाडीलाई प्रशिक्षणमा राखेको छ। यही वैशाख 29 जेठ 8 गतेसम्म घरेलु मैदानमा हुने नेपाल स्कटल्याण्ड र अमेरिका सम्मिलित विश्वकप लिग 2 अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार राति ईशान पाण्डेलाई समेट्दै रोहित कुमार पौडेलको कप्तानीमा 15 सदस्यीय टोलीको घोषणा गरेको हो। नेपालले अघिल्लो साता घरेलु मैदानमै खेलेको सिरिज मध्ये 4 खेलमा 3 जित निकालेको थियो। अब नेपालले वैशाख 29 गते स्कटल्याण्ड, जेठ 2 गते अमेरिका, 4 गते स्कटल्याण्ड र 8 गते अमेरिकासँग खेल्नेछ। 8 देश सहभागी लिग 2 24 खेल सकेको नेपाल 18 अङ्क सहित 7 स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको अमेरिकाले 24 खेलबाट 36 अङ्क बनाएको छ। दोस्रो स्थानमा रहेको स्कटल्याण्डको 28 खेलबाट 34 अङ्क छ। नेपाली टोलीमा रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, ईशान पाण्डे, गुलशन झा, नन्दन यादव, सोमपाल कामी, करण केसी, ललित राजवंशी, विनोद भण्डारी, अर्जुन कुमार र भीम सार्की रहेका छन्। सुनसरीको इनरुवामा जारी प्रथम कोशी टप्पू खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा आइतबार एपीएफ क्लब विजयी भएको छ। एपीएफले नेपाल प्रहरी क्लबलाई 29-18 हरायो। प्लेयर अफ दि म्याच रविना चौधरी भइन्। यस्तै अर्को खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई 52-22 हरायो। बागमतीकी सञ्जस धामी प्लेयर अफ दि म्याच भइन्। अर्को खेलमा सुदूरपश्चिमले मध्य प्रदेशलाई 51-21 स्तब्ध बनायो। सुदूरपश्चिमकी दीपा दर्जी प्लेयर अफ द म्याच बनिन्। यसअघि शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मीले कोशी प्रदेशलाई 45-25 हराएको थियो।
3: रमेश टमाटा, खेल समाचारका साथमा अब मौसम। आज सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली हुनेछ र तराईका भूभागमा आंशिक बदली हुनेछ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 14.7 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:12 भयो भने सूर्यास्त भरे साँझ 6:50 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने। प्रधान न्यायाधीशको सिफारिस संवैधानिक घेराभित्रै भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भनाई। आजदेखि मूल्य पारदर्शिता र सरसफाई सप्ताह सुरु हुँदै माध्यमिक शिक्षा परीक्षा एसीको नतिजा भोलिसम्ममा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी र युक्रेनमा युद्ध अन्त्य हुँदै गएको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भनाई। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त नमस्कार।

0: नमस्कार। रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
1: संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ। नेपालमा हरेक वर्ष वैशाख 24 गते राष्ट्रिय पत्रकारिता दिवस मनाइन्छ। विक्रम सम्वत 1958 वैशाख 24 गते गोरखापत्रको पहिलो प्रकाशन सुरु भएको दिनलाई ऐतिहासिक सुरुवात मानेर यो दिवस मनाइने गरिएको छ। यस सन्दर्भमा तयार पारिएको रिपोर्ट आज हामी प्रस्तुत गर्छौँ अनि संचार तथा सूचना प्रविधि मन्त्रालयका गतिविधिका सम्बन्धमा मन्त्रालयका प्रवक्ता सहसचिव उदय बहादुर राणा मगरसँग कुराकानी गर्नेछौँ। कार्यक्रमको पुरै समय अवधिभर हामी सँगै रहनुहोला।
2: फागुनदेखि वैशाखसम्मको अवधि हावाहुरी बढी आउने समय हो। आगो बाल्दा सुरक्षित ठाउँमा मात्र बाल्ने, सलाई लाइटर मट्टीतेल आदि ज्वलनशील वस्तु केटाकेटीले भेट्ने ठाउँमा नराखौँ। केटाकेटीलाई जथाभावी आगो बाल्दा हुन सक्ने आगलागीका दुर्घटनाहरूबारे सम्झाइ बुझाइ गर्ने र यस्ता कुराहरूबाट सजग रहन जनचेतना बढाउने कार्यमा सहयोग गरौँ।
3: नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय।
1: 2073 सालदेखि हरेक वैशाख 24 गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ। विक्रम सम्वत 1958 वैशाख 24 गते पहिलो अखबारका रूपमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर मनाउने गरिएको यो दिवस गत 24 गते पनि विशेष कार्यक्रमको आयोजना सहित मनाइयो। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट अब हामी प्रस्तुत गर्छौँ।
0: सुशासनको आधार प्रविधि मैत्री जिम्मेवार पत्रकार भन्ने नाराका साथ यही वैशाख 24 गते बिहिबार राष्ट्रिय पत्रकारिता दिवस मनाइएको छ। विक्रम सम्वत 1958 गोरखापत्र संस्थानको प्रारम्भ भएको ऐतिहासिक दिनको सम्झनामा वैशाख 24 गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउन थालिएको हो। संचार तथा सूचना प्रविधि मन्त्रालयद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने बताउनुभयो। विभिन्न समयमा भएका जनआन्दोलन तथा संघर्षमा नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढंगले काम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक लगायत हरेक परिवर्तनमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको स्मरण गर्दै संविधानको मर्म र भावना अनुसार पत्रकारलाई निर्भय तथा स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व रहेको उल्लेख गर्नुभयो। उहाँले सत्य तथ्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्नु जिम्मेवार प्रेसको धर्म भएको र यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुनेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो। राष्ट्रपति पौडेलले श्रमजीवी पत्रकारको हकहित र संचार गृहको आर्थिक दिगोपनाका लागि सरकार र निजी क्षेत्र दुवैले समन्वय गर्न जरुरी रहेको पनि बताउनुभयो।
4: नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक लगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहँदै आएको छ। पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको एउटा सशक्त तथा प्रभावकारी माध्यम हो। स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त हो भने स्वतन्त्र र निष्पक्ष पत्रकारिता बिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन। त्यही भएर हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको हो। संविधानको यो मर्म र भावना अनुसार पत्रकारलाई निर्भय र स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो। त्यसै गरी सत्य तथ्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्नु जिम्मेवार प्रेसको धर्म हो। यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुने नै छ भन्ने मैले विश्वास लिएको छु। समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ। सुरक्षित र जोखिम मुक्त वातावरणमा समाचार संकलन र सम्प्रेषण गर्ने अवस्थाको सुनिश्चितता हामी सबैको ध्यान जान आवश्यक छ। साथै श्रमजीवी पत्रकारहरूको हक हित र संचार क्रियाहरूको आर्थिक दिगोपनका लागि सरकार र निजी क्षेत्र दुवैले समन्वय गर्न जरुरी छ। सूचना प्रविधिको विकास सँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोग

0: आधारहीन र मिथ्या सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराको सामना गर्नु वर्तमान आम संचार माध्यम सामु थपिएको चुनौती हो। यो चुनौतीको सामना गर्न नेपाली प्रेस सक्षम हुनेछ भन्ने मैले विश्वास लिएको छु। जिम्मेवार प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउँदै विभिन्न समयमा भएका जनआन्दोलनहरू तथा संघर्षहरूमा नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहनालाई पूरा गर्ने अभियानमा आफ्नो तर्फबाट नेपाली प्रेसले अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास दिएको छु।
1: संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता र प्रविधि मैत्री संचार अभ्यास लोकतन्त्र सुदृढीकरणको आधार रहेको बताउनु भयो। मन्त्री तिमिल सिन्हाले पत्रकारिताको स्वतन्त्रता र मर्यादाको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउँदै निष्पक्ष र मर्यादित पत्रकारिता लोकतन्त्रको आधार भएको र संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेकाले सरकार प्रेसमाथि कुनै पनि किसिमको अंकुश लगाउने पक्षमा नरहेको स्पष्ट पार्नुभयो। मन्त्री तिमिल सिन्हाले स्वतन्त्रतासँगै जिम्मेवारी र उत्तरदायित्व आवश्यक रहने उल्लेख गर्दै सत्य र तथ्यमा आधारित पत्रकारिताले समाजलाई सही दिशा दिने बताउनुभयो। उहाँले विश्वव्यापी सूचना प्रविधिको विकाससँगै सूचना प्रवाहमा तीव्रता आएको भए पनि फेक न्यूज र सामाजिक सञ्जालको दुरूपयोग चुनौतीका रूपमा देखिएको र यस्ता चुनौती कम गर्न तथ्य जाँचलाई पत्रकारिताको महत्वपूर्ण अंगका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो। मन्त्री तिमिल सिन्हाले संचार माध्यमहरूको व्यावसायिकता र दिगोपन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै सरकारले संचार सम्बन्धी विभिन्न कानून निर्माणको प्रक्रिया अघि बढाएको र पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र आधुनिक बनाउने लक्ष्य रहेको बताउनुभयो। श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन प्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री तिमिल सिन्हाले पत्रकारहरूको न्यूनतम पारिश्रमिक, सुरक्षा र वृत्ति विकासका लागि थप प्रभावकारी कदम चालिने पनि बताउनुभयो।
2: राज्यको चौथो अङ्ग र सरकारको दृष्टिकोणमा राज्यको एउटा निकै महत्वपूर्ण पक्ष पत्रकारितालाई यसको स्वतन्त्रता र व्यावसायिकताको लागि सम्मान गर्ने गरेको छ। लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता अपरिहार्य छ। हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ। सरकार प्रेसमाथि कुनै प्रकारको अंकुश लगाउने तयारीमा छैन, तर स्वतन्त्रता सँगै जिम्मेवारी र उत्तरदायित्व पनि जोडिएर आउँछ। हामी यस्तो पत्रकारिता खोजिरहेका छौँ जहाँ तथ्यले स्थान पाओस् र सत्यले समाजलाई मार्ग निर्देश गरोस्। आजको युग डिजिटल युग हो। विश्वमा भएको सूचना प्रविधिको द्रुत विकासले सूचना प्रवाहमा क्रान्ति नै ल्याएको छ, तर सँगसँगै निकै धेरै चुनौतीहरू पनि थपिएका छन्। छापा माध्यमदेखि अनलाइन सम्मका संचार माध्यमहरूको व्यावसायिकता र दिगोपन महत्वपूर्ण छ भन्ने सरकारको ठम्याई छ। मन्त्रालय विज्ञापन नीति 2083 तर्जुमा गरी संचार माध्यमको हितमा नीतिगत व्यवस्था गर्ने गरी अगाडि बढिरहेको छ। सामाजिक सञ्जालको दुरुपयोग र फेक न्यूजले समाजमा विभाजन ल्याउने र भ्रम फैल्याउने गरिरहेको सन्दर्भमा यसलाई न्यूनीकरण गर्न र पत्रकारिताको विश्वसनीयतालाई जोगाउन तथ्य जाँचलाई पत्रकारिताको एउटा महत्वपूर्ण अङ्गको रूपमा अंगाल्नु पर्ने आवश्यकता देखिएको छ। श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध छ। पत्रकारहरूको न्यूनतम पारिश्रमिकको सुरक्षा र वित्तीय विकासका लागि मन्त्रालयले थप प्रभावकारी कदमहरू चाल्नेछ। मुलुक अहिले आर्थिक रूपान्तरणको बाटोमा छ। सरकारले अघि सारेका विकासका आयोजना, सुशासनका प्रयास र सामाजिक रूपान्तरणका मुद्दाहरूलाई जनतासम्म पुर्याउन संचार माध्यमको ठूलो भूमिका रहन्छ। आग्रह गर्दछु तपाईँहरूका आलोचनाहरू वस्तुपरक र रचनात्मक हुन्, जसले हामीलाई देशलाई अगाडि बढाउनको लागि मद्दत गरोस्। यस वर्ष सरकारले संचारसँग सम्बन्धित विभिन्न कानूनहरू पनि तयार गरिरहेको छ। कानूनी प्रावधान मार्फत पत्रकारिता क्षेत्र थप व्यवस्थित, मर्यादित तथा आधुनिक बनाउन र पत्रकारहरूको हित प्रवर्धन गर्ने लक्ष्य पनि सरकारले लिएको छ।
1: संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले जिम्मेवार तथा प्रविधि मैत्री पत्रकारिता सुशासनको आधार भएको बताउनुभयो। प्रविधिको उच्चतम प्रयोग गर्दै जिम्मेवारी पूर्ण ढंगले नागरिकलाई सुसूचित गर्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। भयो। सचिव बस्नेतले संचार क्षेत्रलाई थप व्यवस्थित मर्यादित र प्रविधि मैत्री बनाउन नयाँ नीति तथा कानूनको तर्जुमा र परिमार्जनलाई प्राथमिकतामा राखिएको पनि जानकारी दिनुभयो।
3: प्रविधि मैत्री पत्रकारिता आजको अनिवार्य शर्त हो, तर प्रविधि आफैमा साध्य होइन, साधन मात्र हो। यसलाई कसरी जिम्मेवारीपूर्ण ढंगबाट प्रयोग गरिन्छ भन्ने कुराले सुशासनको अवस्थालाई निर्धारण गर्दछ। सामाजिक सञ्जाल र अनलाइन संचार माध्यमको बाढीमा सत्य ओझनमा पर्नु हुँदैन। पारदर्शी समाज र जवाबदेही सरकार निर्माणका लागि प्रविधि मैत्री पत्रकारिताले पहरेदारको भूमिका निर्वाह गर्नु पर्दछ। लोकतन्त्रको सुदृढीकरण र सुशासनको प्रवर्धन तथा नागरिकको सुसूचित हुने अधिकारको रक्षाका लागि मन्त्रालयले संचार माध्यमहरूलाई सधैँ सहजीकरण गर्ने प्रतिबद्धता म यहाँ व्यक्त गर्न चाहन्छु। प्रणालीगत प्रत्याभूति मार्फत संचार क्षेत्रलाई थप व्यवस्थित मर्यादित र प्रविधि मैत्री बनाउन नयाँ नीति तथा कानूनहरूको तर्जुमा र परिमार्जनलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ। साथै मन्त्रालयले पत्रकारहरूको क्षमता अभिवृद्धि र प्रविधिमा पहुँच बढाउन सधैँ सहजीकरण गर्नेछ। यस दिवसले हामी सबैलाई नेपाली पत्रकारिताको श्रीवृद्धिमा लाग्न थप प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु।
1: राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ पत्रकार सम्मानबाट चन्द्रकिशोर झा र नम्रता शर्मालाई सम्मान गर्नुभयो भने भोला पासवान, उमेश श्रेष्ठ र रूपा गहतराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्नु भएको थियो।
4: एउटा काम भनी गयो अर्कै काम।

0: नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय
1: संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब हामी संचार तथा सूचना प्रविधि मन्त्रालयका गतिविधिका सम्बन्धमा मन्त्रालयका प्रवक्ता सहसचिव उदय बहादुर राणा मगरसँग कुराकानी गर्दैछौँ।
2: मन्त्रालयका गतिविधिहरू के छन्, पछिल्ला के कस्ता कामहरू भइरहेका छन् जानकारी गराइदिनुहोस् न।
3: संचार तथा सूचना प्रविधि मन्त्रालयमा जब नयाँ सरकारको फर्मेसन भइसकेपछि डाक्टर माननीय विक्रम तिमी सिन्हाज्यूको संचार मन्त्रीमा बहाल भइसकेपछि हाम्रा यहाँका गतिविधिहरूलाई एउटा स्पिड अप गर्ने काम सुरुवात गरिएको छ र अहिले बनेको नेपाल सरकारको नीति अनुसार अहिले हाम्रो 100 बुँदे शासकीय सुधारका कार्यसूचीलाई उच्च प्राथमिकतामा राखी हामी एक महिनाभित्र गरेका उपलब्धिहरू सरसर्ती हेर्दाखेरि हामीले गत विगतमा भन्दा संचार मन्त्रालयले उल्लेखीय उपलब्धि गरेको हामी पाउँछौँ। विशेष गरी अब हेर्न सकिन्छ विभिन्न प्रिन्ट मिडियामा नै आइसकेको विषय छ, हामी सवारी चालक अनुमति पत्र स्मार्ट कार्ड छपाईमा चाहिँ हामीले तीव्रता दिएका छौँ, जसले गर्दा अहिले यहाँहरूले जानकारी पाइसक्नु भएको छ। अहिले विगतमा छाप्न नसकेर अड्केका जुन सवारी चालक अनुमति पत्रलाई हामीले छापिसकेको अवस्था छ भने अब 17 लाख जुन विगतको छपाई हुन बाँकी अनुमति सवारी चालक अनुमति पत्र चाहिँ हामी असार मसान्तभित्र सक्ने भनेर त्यही हिसाबले हामीले स्वास्थ्य नियन्त्रण केन्द्रबाट चाहिँ कार्य प्रक्रिया अगाडि बढाइसकेका छौँ र तत्पश्चात नै अब यातायात व्यवस्था विभागबाट प्राप्त भएको जुन डाटा प्राप्त गर्छौँ लाइसेन्सको जुन सवारी चालक अनुमति पत्रको त्यसको 24 घन्टाभित्र स्वास्थ्य नियन्त्रण केन्द्रले चाहिँ छापि सक्ने गरी हामीले प्रबन्ध मिलाएका छौँ। त्यसै गरी हुलाक सेवाको आधुनिकरण कार्यक्रम चाहिँ अगाडि सारेका छौँ, जसले गर्दाखेरि सरकारी हुलाकलाई चाहिँ एउटा सुधार गरी एउटा सरकारी कुरियर सेवाको रूपमा चाहिँ गभर्मेन्ट कुरियर सर्भिसको रूपमा चाहिँ पनि काम गर्ने सोचका साथ अगाडि बढिसकेको छ। हुलाक सेवालाई चाहिँ विशेष गरी अहिले हेर्न सक्नुहुन्छ सरकारी कुरियरको रूपमा चाहिँ विकास गरी राजधानी घरमै राहदानी घरमै पुर्याउने कामहरू सुरु भएको छ। अब यसै सन्दर्भमा कालीकोट सिन्धुपाल्चोक बाँके कास्की सुनसरी मकवानपुर म्याग्दी सिराह डेलधुरा गुल्मीमा राजधानी घर घरमै पुर्याउने काम भइरहेको अवस्था जानकारी गराउन चाहन्छु। त्यसै गरी गोर्खा शङ्खुसभा सिन्धुली सप्तरी जिल्लामा सुविधा प्रक्रिया सुरु भइसकेको छ। त्यसै गरी नागरिकलाई नजिकबाट सेवा पुर्याउन हाल भएको 5 अङ्कको पोस्टल कोडलाई सङ्घीय संरचना अनुरूप 7 अङ्कको कोडको निर्माण र परिवर्तन गर्ने काम पनि चुनौती गरिएको छ। त्यसै गरी अब हामी दूरसञ्चारतर्फ हेर्ने हो भने दूरसञ्चार सेवामा सुधार र गुणस्तरको अभिवृद्धि कार्यक्रम सुरु भएको छ। प्रिपेड सेवाको सबै प्याकेजको अवधि 28 दिनबाट बढाएर 30 दिन गरिएको छ। त्यसै गरी नेपालको टेलिकमको प्रयोगकर्ताहरूको डाटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने अवस्था जुन थियो प्रणालीलाई परिवर्तन गरी पैसा सकिएपछि पनि इनेबल हुने र डिसेबलको छनौट सुविधा प्रदान गरिएको छ भने अर्कोतर्फ 60% डाटा खपत भएपछि अनिवार्य रूपमा पूर्व सूचना दिने प्रणाली लागू गरिएको छ। 4G सेवाको गुणस्तर सुधार गर्न 800 MHz ब्यान्डमा थप 3x5 MHz फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय भइसकेको अवस्था हामी पाउँछौँ। त्यसै गरी मोबाइल सेवाको लागि 3300 र 3700 MHz ब्यान्ड खुल्ला गरी 5G प्रविधिको विस्तारको मार्ग प्रशस्त गरिएको छ। सबै सेवालाई अनलाइन गर्ने र 1-time QoS लागू गर्ने प्रक्रिया पनि अगाडि बढाइएको छ। नेपाल दूरसञ्चार कम्पनीको कार्यालयहरूमा कस्टमर सर्भिस टेक्स स्थापना गर्ने गरी सेवा प्रवाहलाई थप प्रभावकारी गर्ने काम हामीले सुरुवात गरेका। त्यसै गरी हामी डिजिटल नेपाल र सूचना प्रविधिको सेक्टरमा पनि धेरै कामहरू सुरुवात गरेका छौँ र केही कम्प्लिट भइसकेको अवस्था पनि छ। त्यसरी हेर्ने हो भने ट्र्याकिङ सहितको प्रहरी प्रतिवेदन, नेपाल इन्जिनियरिङ काउन्सिलको प्रमाणपत्र, लोक सेवा आयोगको प्रवेश पत्र डाउनलोड गर्ने सुविधा सहितको भर्सन 2.0.94 अपडेट नागरिक एप्समा थप भइसकेको अवस्था छ। नागरिक एपलाई हामीले थप अपडेट गरेका छौँ भने नेसनल आइडी र डेमोग्राफिक डाटा व्यक्तिको सहमतिमा QR कोडको स्क्यान गरी अटोफिल हुने गरी राजधानी विभाग र यातायात व्यवस्था विभागको सूचना प्रविधि प्रणालीलाई एपिआईको व्यवस्था गरिएको छ। पठाउनको लागि हामीले एपिआई भन्ने एउटा एप्सको व्यवस्था गरिएको छौँ। त्यसै गरी गभर्मेन्ट इन्डिकेटेड अफिस म्यानेजमेन्ट सिस्टम GIOMSलाई प्रभावकारी बनाउने कार्य गरिरहेका छौँ र यो धेरै कार्यालयहरू सरकारी कार्यालयमा चाहिँ यो GIOMS प्रणालीलाई प्रयोग गर्नको लागि हामी प्रोत्साहन पनि गर्दै आएका छौँ। नेपाल सरकारको एकीकृत वेबसाइट जुन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पहुँचयोग्य बनाउन सुरु गरिएको छ भने हामीले एकीकृत वेबसाइट प्रणालीलाई सञ्चालन गर्दा 30 निकायमा आइटी सम्पर्क कर्मचारीलाई तालिम पनि प्रदान गरिसकेका छौँ। 11,000+ सट्टेबाजी एप्स र वेबसाइट नेपाल दूरसञ्चार प्राधिकरण मार्फत बन्द गराइएको छ भने राष्ट्रिय सुरक्षा साइबर सुरक्षा केन्द्र मार्फत सरकारी निकायहरूको भल्नरेबल एसेसमेन्ट एन्ड द पेनिट्रेसन टेस्ट सिंह बीएपीटी सेक्युरिटी अडिट गर्ने कार्यलाई तीव्रता दिएको र सिम्स टुल मार्फत सुरक्षा अनुगमनलाई सुदृढ बनाएको अवस्था छ। हामीले त्यति मात्रै गरिरहेको छैनौँ, यो चाहिँ यसको अल्टिमेटली गोल भनेको के हो भने शासकीय व्यवस्थालाई सुधार गर्ने हो। शासकीय सुधारात्मक कार्य अन्तर्गत पनि हामीले विभिन्न गतिविधिहरू सञ्चालन गरेका छौँ। मन्त्रालय र अन्तर्गतका निकायमा शून्य बाँकी फाइल सप्ताह जिरो पेन्डिङ फाइल विक भनेर हामीले सञ्चालन गरी प्रशासनिक ढिला सृष्टिलाई अन्त्य गरिएको छ र कर्मचारी आचार संहिता बनाएर लागू गरी कार्यान्वयन गरिएको अवस्था छ। त्यसै गरी मन्त्रालयले 7 दिनभित्र प्रमुख 10 कार्य र 3 का समय सीमा र जिम्मेवारी अधिकारी र प्रमुख कार्य सम्पादन सूचक सहित कार्ययोजना तयार भएको अवस्था पाउँछौँ। त्यसै गरी हामी अहिले अर्को पनि काम गर्दैछौँ, यो बिजनेस प्रोसेस रि इन्जिनियरिङ भन्छ, मार्फत सम्पूर्ण सेवा प्रवाहलाई सरल छिटो छिटिज र परिणामुखी बनाउनको लागि कार्यविधि र मापदण्ड तथा अनुगमन प्रणाली सुरु गरिएको छ भने हामी यो प्रचार प्रसार र अन्य सुधारात्मक कार्यमा पनि काम गरिरहेका छौँ। रेडियो नेपाल मार्फत तपाईँहरूलाई थाहा नै छ लोपनुपा आठपरिया राई र मुडियारी भाषा सहितको थप समावेशी कार्यक्रम सञ्चार प्रसारण सुरु भएको छ। नेपाल टेलिभिजनको स्टुडियोदेखि नयाँ संसद भवनसम्म उच्च गुणस्तरको लाइभ प्रसारणको लागि अप्टिकल फाइबर जडान गरिएको छ। एक सञ्जाल मार्फत हुने विदेशी रोजगारीको अनाधिक विज्ञापन रोक्न विज्ञापन बोर्ड दूरसञ्चार प्राधिकरण र विदेशी रोजगार विभाग सम्बन्धै गरी नियमन गर्ने कार्य सुरु गरिएको छ। यी सबै यावत कुराहरूलाई हेर्ने हो भने हामीले संचार मन्त्रालयबाट गरेको गतिविधिले अल्टिमेटली कस्टमर र सेवाग्राही वा जनताको हकितको निम्ति यी गतिविधिहरू सञ्चालन गरेको कुरा तपाईँको यो रेडियो मार्फत जानकारी दिन चाहन्छु।
2: नयाँ बजेट पनि आउँदैछ होइन, अब नयाँ बजेटको पनि तयारी भइरहेको छ, अब आगामी के छ, तयारी कस्तो छ?
3: आगामी 82-83-84 को लागि यो बजेट तयारीको अवधि हो। त्यसले गर्दा हाम्रो मन्त्रालयले पनि बजेट तयारीको क्रममा रहेको छ र यो हामीले हेर्ने हो भने आर्थिक वर्ष 83-84 को बजेट हामीले सिलिङ प्राप्त गरेका थियौँ र त्यो सिलिङ प्राप्त गरिसकेपछि हामी अन्तर्गतका विभाग र हामी अन्तर्गतका संस्थानहरू सबैलाई हामीले एउटा सीमा तोकेर पठाएका थियौँ र भलै सीमा गत वर्षको बजेटको सीमाभन्दा केही घटेर आएको छ र घटेर आएको बजेट सीमालाई हाम्रो आवश्यकता र प्राथमिकता निर्धारण गरी सोही अनुसार विभाजन गर्ने काम गरेका छौँ र यो फाइनल चरण अब अर्थ मन्त्रालयसँग छलफलको चरणमा छौँ र अर्थ मन्त्रालयबाट छलफल भइसकेपछि अब हाम्रो फाइनल चरणमा पुगेको छ र हामीले बजेटको फाइनल गरी अर्थ मन्त्रालयमा सबमिट गर्नेछौँ।
2: पेपरलेस बनाउने भन्ने थियो नि, यो चाहिँ कतिको कार्यान्वयनमा छ त मन्त्रालय अन्तर्गतका निकायमा?
3: संचार मन्त्रालय अन्तर्गतका विभागहरूमा एक्टिभली रूपमा यो जिआइओएमएस लागू भएको छ। यो जिआइओएमएस प्रणालीबाट हामीले सेवा प्रवाह गर्दै गर्दाखेरि यो पेपरलेस सर्भिस सिस्टम हो। हामी अब संचार मन्त्रालयका अधिकांश विभाग र निकायहरूमा यो प्रणाली लागू भएको छ। यति मात्रै होइन, सिंहदरबारभित्रका सबै मन्त्रालयहरूले यो प्रणालीलाई अप्नाएको छ। भलै यसको हाम्रो ब्याकअपको अलिकति समस्याका कारणले गर्दाखेरि हाम्रा सर्भिस सुधारोन्मुख छ र सुधार्ने क्रममा चाहिँ हाम्रो डिओआइटी जुन सूचना प्रविधि विभाग चाहिँ अनुगत रूपमा लागेको कुरा रेडियो मार्फत जानकारी गराउन चाहन्छु।
1: वहाँ हुनुहुन्थ्यो संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव उदय बहादुर राणा मगर।
4: संचार तथा सूचना प्रविधिको भरपूर सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
5: यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे संचार तथा सूचना प्रविधि क्षेत्रका विषय प्रस्तुति सहित भेट्ने वाचा गर्दै हामी शोभा भट्टराई, सरिता खनाल र नवीन दाहाल बिदा हुन्छौँ।
4: कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: गोबरलाई गुइठान बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ गणेश रसिक र हिरण्य भोजपुरीको स्वरमा रहेको यो स्वदेश गान, रचना अनि सङ्गीत गणेश रसिककै।

स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौँ गोपाल योञ्जन र साथीहरूको सुर र सानी संगीत गोपाल योञ्जनकै। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजी बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
3: त्यहाँको भाषा, संस्कृति, नियम कानून सिक्नै पर्छ।
2: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनु पर्छ।
3: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाणपत्र अनिवार्य रूपमा लिनु पर्छ।
2: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
3: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइन तथा फेसबुकबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँले आज बेलुकी 8 बजे पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। यसपालि प्री मनसुनको बेला धेरै पानी परेको छ। वर्षाको कारण गर्मी हुने बेलामा पनि बिहान बेलुका जाडो छ भने दिउँसोको तापक्रम पनि खासै बढेको छैन। अचानक पानी र चिसो हुने गरेको छ, साथै अधिकतम र न्यूनतम तापक्रम बीच पनि अन्तर बढेको छ। मौसमविदहरूका अनुसार असार साउनमा झरी पर्ने बेला पानी कम पर्ने सम्भावना छ। मौसममा आएको परिवर्तनले मानव स्वास्थ्यमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गम्भीर असरहरू पारिरहेको हुन्छ। तापक्रममा घटबढ वर्षाको अनिश्चितता र प्राकृतिक प्रकोपहरूले गर्दा स्वास्थ्यमा विभिन्न चुनौतीहरू थपिन सक्छ। मौसममा आएको परिवर्तनले सरुवा तथा कीटजन्य रोग, श्वास प्रश्वास सम्बन्धी समस्या, खाना र पानीजन्य रोगहरूको प्रकोप, मानसिक स्वास्थ्यमा असर र पोषणमा कमी लगायतका थुप्रै समस्या निम्तन सक्छ। आज कार्यक्रम बदलिदो नेपालमा हामी मौसम परिवर्तनले स्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गर्छौं। कुराकानीमा आज हामीसँग हुनुहुन्छ स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर कुमार राज भण्डारी। डाक्टर साहब नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: नमस्कार सम्झनाजी।
0: हजुर, विशेष गरेर हामी सुरु गरौँ यो मौसमको बदलाव, जुन तापक्रम घटबढ भइरहेको छ र अचानक चिसो मौसम, जुन गर्मी मौसममा पनि चिसो बढेको छ होइन, यो तापक्रमको घटबढले विशेष गरेर शरीरमा चाहिँ कस्तो खालको असर पर्दो रहेछ?
1: यो प्री मनसुन सुरु भएको हुनाले सबैभन्दा पहिले यहाँलाई मैले स्वास्थ्यका विभिन्न समस्याको साथसाथमा मानसिक विभिन्न समस्याहरू पनि आइरहेको छ। पछिल्लो समयमा यो वर्षायाम सुरु भएको हुँदाखेरि खास गरेर यो पानीबाट सर्ने रोगहरू प्रशस्त मात्रामा देखिने सम्भावना हुन्छ र बढ्दै पनि गइराखेको छ। खास गरेर पानीका मुहानहरू कन्टामिनेसन हुने, फोहोर मैला जाने, सफा सुग्घर नराख्ने हुँदाखेरि त्यो पानी दूषित भई सर्वसाधारणले त्यो पानी प्रयोग गर्दाखेरि ठुलो मात्रामा यो झाडा पखाला आउँ, त्यसपछि जन्डिसदेखि लिएर हेपाटाइटिस ए, हेपाटाइटिस ई भयो, त्यसपछि थुप्रै प्रकारका यो पानीजन्य रोगहरू जनमानसमा आउने सक्ने सम्भावना हुन्छ। र त्यस्तै त्यसको साथसाथमा अर्को कलेराको पनि प्रकोप एकदम बढ्ने सम्भावना हुन्छ। त्यस्तै यो टाइफाइड, सरुवा रोगहरू, टाइफाइडहरू, प्याराटाइफाइडहरू पनि धेरै मात्रामा देख्ने सम्भावना हुन्छ। र त्यस्तै साइक्लोस्पोरियासिस भन्ने एउटा चाहिँ यो आन्द्राको रोग पनि चाहिँ देखिने सम्भावना प्रशस्त मात्रामा हुन्छ। यो सबै पानीको कन्टामिनेसनले गर्दाखेरि हुने रोग हो भने अर्को चाहिँ कीटजन्य रोगहरू, भेक्टरन बर्न डिजिज भन्छ, जस्तै तपाईँको अहिले हामीले देखिरहेको मलेरियादेखि लिएर डेङ्गी भयो, चिकनगुनियादेखि भयो, अनि त्यसपछि जापानिज इन्सेफ्लाइटिस, स्क्रब टाइफसदेखि थुप्रै प्रकारका अरू कीटजन्य रोगहरू पनि देख्ने सिजन भयो। अहिले यो जुन मनसुन, प्री मनसुनलाई खास गरेर के भन्ने चलन छ भन्दाखेरि क्याटलिस्ट फर यो कम्युनिकेबल डिजिज भन्छ। जति पनि सरुवाहरू हुन्छ, सरुवाहरूको नै अहिले यो जुन जीवाणुहरू चाहिँ हार्बर हुने यो एकदम उत्तम समय हो। त्यसले गर्दाखेरि यो समयमा हामीले अलिकति चनाखो भएन भने विभिन्न प्रकारका सरुवा रोगहरूले चाहिँ आक्रान्त हुने अवस्था हुनसक्छ। र त्यस्तै यहाँलाई भन्नुपर्दाखेरि जुन वाटर बर्न, भेक्टर बर्नका अतिरिक्त अन्य प्रकारका जुन अहिले चिसो मौसम भन्नुभयो, पानी परिरहेको छ, मान्छेहरूले चिसो अनुभूति गरिराखेको छ, त्यसले गर्दाखेरि विभिन्न किसिमका भाइरल रोगहरू होइन, भाइरल रोगहरू, रुगाखोकीहरूको साथसाथमा अनि अन्य यो छालाका विभिन्न रोगहरू, छालाका खास गरेर फङ्गल इन्फेक्सन्सहरू बढी मात्रामा, रिङ्गो इन्फेक्सनहरू चाहिँ बढी मात्रामा देखिरहेको छ। त्यसको साथसाथमा अहिले जुन यो सिजनल भेरिएसनले गर्दाखेरि अब देशको अवस्था पनि तपाईँले देखिराख्नु भएको छ, त्यति राम्रो चाहिँ छैन। कतिपय धेरै मानिसहरू चाहिँ आफ्नो घर छोडेर चाहिँ बाहिर बसिराख्नु अवस्थाले गर्दाखेरि विभिन्न किसिमका शारीरिक रोगका साथसाथमा मानसिक समस्याबाट चाहिँ समस्यामा ग्रसित भएको देखिन्छ।
0: थुप्रै समस्याहरू आउँदो रहेछ यो मौसम परिवर्तनले, जुन यहाँले भन्नुभयो हामी यस बारेमा चाहिँ विस्तृत रूपमा चर्चा गर्ने नै छौँ। सुरुमा अलिकति चर्चा गरौँ यो र पानीजन्य रोगको यहाँले कुरा गर्नुभयो। पानी पर्न थालेको छ, हाम्रो जुन सिस्टम छ नि यो ढलको र पानीको पाइपलाइन सँगसँगै जोडिएर हाम्रो घर घरमा आइरहेको छ। मौसमको बदलाव सँगसँगै यो जुन हाम्रो संरचनागत प्रणाली छ नि त्यसले कस्तो खालको समस्या निम्ति
1: एकदमै असर पर्छ। यहाँलाई मैले जुन अघि नै भने खास गरेर पानीका मुहानहरूमा सबभन्दा ध्यान दिनुपर्ने जहाँ सङ्कलन गरेको पानीहरू हुन्छ त्यो सङ्कलित पानीहरू मुहानबाट ल्याउँदाखेरि नै त्यसमा चाहिँ कन्टामिनेसन भइसकेको हुन्छ। त्यसकारण त्यो कन्टामिनेसन बचाउनको लागि स्रोतलाई नै हामीले बचाउनु पर्ने हुन्छ। ती स्रोतहरूलाई चाहिँ सुरक्षित गर्ने तारबार लगाउने फोहोर मैला उठाउने कमसेकम त्यहाँ जम्मा हुने पानीहरूलाई ड्रेन आउट गरेर अर्को ठाउँमा चाहिँ त्यसको निकास पठाउने कामहरू गर्नुपर्छ। त्यस्तै पानी शुद्धिकरणका प्रक्रियाहरू विभिन्न प्रक्रियाहरू छ ती प्रक्रियाहरूलाई अप्नाउनुपर्छ। र अघिल्लै भन्नुभयो तपाईँले जुन यो अब ढलको सँगसँगै खानेपानीका पाइपहरू पनि देखिराख्नु भयो। गत वर्ष वीरगन्जको घटना पनि यहाँलाई चाहिँ स्मरण नै छ। त्यसैले गर्दा पनि यो वर्ष पनि त्यस्तै घटनाहरू नहोला भन्न सकिँदैन। त्यसकारण चाहिँ पानीजन्य रोग भनेको कस्तो प्रकारको नि पानी सबैले प्रयोग गर्छ जनमानस सबैले प्रयोग गर्ने हुँदाखेरि यो प्रकोप एकजनालाई मात्र होइन समुदायले चाहिँ आक्रान्त हुने हुँदाखेरि अरू रोगलाई भन्दा पनि यसलाई चाहिँ अलिकति सिरियसली हामीले लिनुपर्ने हुन्छ।
0: पानीजन्य रोगहरू आउनुभन्दा अगाडि पूर्व तयारीहरू के गर्नुपर्छ जस्तो लाग्छ डाक्टर?
1: पूर्व तयारीको लागि त अब सबैभन्दा पहिले त पब्लिकहरूमा जन सर्वसाधारणमा जनचेतना जगाउनु पर्यो। पानी किन सुरक्षित छ भन्ने कुराहरू जनजनै हाम्रो मानव शरीरमा हुने 70% भन्दा बढी रोगहरू पानीको कारणले नै हुन्छ। यहाँ काठमाडौँका उपत्यकादेखि नेपाल अधिराज्यका जति पनि अस्पतालहरू हुन्छन् अस्पतालका जनजनै 60-70% बेड त पानीजन्य रोगको कारणले चाहिँ भरिएका हुन्छन्। त्यसकारण सबभन्दा भन्दाखेरि पानी सुरक्षित पानी कसरी बनाउने भन्ने कुराको लागि विभिन्न जुन उपायहरू छ हामीले अवलम्बन गर्नुपर्ने हुन्छ। यहाँलाई हामीले चाहिँ खास गरेर जुन यो सर्वसाधारणलाई जुन हामी पानी वितरण गर्छौँ त्यो पानी वितरण गर्ने पानी सुरक्षित छ छैन यकिन गरेर मात्रै चाहिँ हामीले वितरण गर्नुपर्ने हुन्छ। त्यसकारण चाहिँ अहिले काठमाडौँमा धेरै मानिसहरूले यो जुन जारको पानीहरू पनि प्रयोग गरिराखेका हुन्छन्। त्यो जारको प्रयोगमा चाहिँ सुरक्षित छैन भने यकिन गरेर मात्र चाहिँ पिउन म अनुरोध गर्न चाहन्छु। किन भन्दाखेरि कतिपय उद्योगपतिहरूले चाहिँ होइन उद्योगको नाममा त्यसलाई चाहिँ राम्रोसँग चाहिँ भनौँ न त्यो प्रक्रिया नपुर्याएर पनि चाहिँ वितरण गरेको हुनसक्छ। त्यसकारण चाहिँ कुनै पनि व्यक्तिले एक गिलास पानी अथवा चाहे एक अन्जुली पानी भए पनि आफूले पिउनुभन्दा पहिले यो सुरक्षित छ है भनेर चाहिँ इन्स्योर गरेर मात्रै पिउनुपर्ने हुनसक्छ। र त्यस्तै विभिन्न सङ्घ संस्थाहरूले होइन खास गरेर स्वास्थ्य संस्थाहरूले तयारी हालतमा चाहिँ आफ्नो चाहिँ यो कार्यक्रमहरूलाई चाहिँ निश्चित गर्नुपर्ने हुन्छ। स्वास्थ्य कर्मीहरूलाई तयारी हालतमा राख्नुपर्ने हुन्छ। आवश्यक पर्ने यो उपकरणहरू भयो त्यसपछि औषधिहरू पनि तयारी हालतमा राख्नुपर्छ। खास गरेर यो बेलामा झाडापाखला बढी मात्रामा हुने हुँदा अथवा कलेरा बढी मात्रामा हुने हुँदाखेरि त्यसको लागि प्रशस्त मात्रामा चाहिने औषधि भयो त्यसपछि जीवनजलहरू भयो होइन त्यस्तै शुद्ध पानी शुद्ध गर्ने विभिन्न किसिमका केमिकलहरू पनि हामीले प्रशस्त मात्रामा राख्नुपर्ने हुनसक्छ। र अर्को यो सिजनमा जुन बजारमा वितरण गरिएका पानीहरूको चाहिँ गुणस्तरमा पनि हामीले निरन्तर एकदमै यसलाई चाहिँ अनुगमन गर्नुपर्ने हुन्छ। किन यो अनुगमन भनेको अहिले काठमाडौँ उपत्यकाको कुरा गर्नुहुन्छ भने झन्डै झन् 70-80% मानिसहरूले त जारकै पानी प्रयोग गर्छन् होइन त्यसकारण त्यो जार कतिको सुरक्षित छ भनेर हेर्नको लागि ती म्यानुफ्याक्चरिङ ठाउँहरूमा गएर पनि पानीको शुद्धिकरण कस्तो छ उहाँहरूको चाहिँ स्याम्पलिङ लिने परीक्षण गर्ने गर्नुपर्ने हुन्छ। हुन त नेपाल सरकारले यो विभिन्न पालिकाहरूलाई पनि यो जिम्मेवारी दिएको छ। अहिलेको समयमा यो जिम्मेवारीलाई अलि सशक्त बनाएर एकदमै फ्रिक्वेन्टली चाहिँ हामीले चाहिँ लैजानु पर्ने देखिन्छ।
0: सबैको यहाँले भूमिका भनिरहँदाखेरि चाहिँ व्यक्तिको स्वयं भूमिकालाई अलिकति चर्चा गरौँ। किनभने पानी खाने बेला उसले चाहिँ यो सुरक्षित छ कि छैन भनेर एकचोटि विचार पुर्याएर मात्र खाने यहाँले जुन भनिसक्नु भएको छ। अब घर पुगेपछि जारको पानी होस् मेलम्चीको पानी होस् या इनारको जुनसुकै पानी होस् होइन आफ्नो घरमा पुगेपछि जब खानुभन्दा अगाडि चाहिँ उसले केमा चाहिँ सावधानी पुर्याउने अथवा कस्तो खालका कुराले चाहिँ त्यो पानीमा भएका कीटाणुहरू निर्मूलीकरण गर्न सकिन्छ?
1: अब यो निर्मलीकरण गर्नको लागि त थुप्रै उपायहरू सबभन्दा भनेको त अब प्रयोग गर्ने पानी त्यसलाई व्यावहारिक रूपमा यदि घरमा प्रयोग गरिन्छ भने कमसे कम त्यो पानीलाई चाहिँ उमाल्नु पर्यो। उमालेर चिसो बनाएर बन्द भाँडामा राखेर चाहिँ त्यसलाई प्रयोग गर्नु पर्यो। पहिलेको जस्तो जुन उमालेर मनतातो पानीलाई बोतलमा राखेर घाममा सेकाउनलाई पनि त्यसमा एउटा विभिन्न किसिमका नकारात्मक असरहरू चाहिँ देखिएको छ। त्यसका माइक्रोप्लास्टिक्सहरू मानिसले प्रयोग गर्ने त्यसको लामो समय प्रयोग गर्दाखेरि त्यसको दुर्गामी असरहरू देखिने भन्ने छ। त्यसकारण चाहिँ के गर्नुपर्छ भन्दाखेरि एउटा शुद्ध भाँडामा राख्ने उमालेको भाँडालाई चाहिँ सेलाएर सफा भाँडामा राखेर त्यो प्रयोग गर्नुपर्ने हुन्छ। र अर्को कमसेकम जुन पाइएका बोटलहरू छन् जारहरू चाहिँ सुरक्षित छ छैनन् गर्दाखेरि त्यो सुरक्षित गर्नको लागि त्यसको बिर्को कस्तो प्रकारको लागिएको छ लेबलिङ पऱ्यो हेर्ने त्यसको म्यानुफ्याक्चरिङ कहिले भएको हो होइन ती सबै चिजहरू हेरेर मात्र चाहिँ गर्दाखेरि चाहिँ त्यो सुरक्षित छ भने यकिन गरेर मात्रै हामीले लिनुपर्ने हुनसक्छ।
0: अब यो प्री मनसुनको समय पनि छ र गर्मी पनि छ, बाहिरको खाना खाने कि नखाने यो बेला?
1: अब यो अहिलेलाई अघि पनि मैले यहाँलाई मैले भने यो जुन भर्खरै गर्मी सुरु हुने बेलामा अथवा वर्षा सुरु हुने बेलामा प्री मनसुन भन्छ, यो बेला पानी परेको हुँदाखेरि यो महिनालाई चाहिँ हामीले क्याटलिस्ट फर द कम्युनिकेबल डिजिज भन्छ। झाडा पखालादेखि लिएर आउँ हैजा होइन थुप्रै प्रकारका यो जस्तै अब यो हेपाटाइटिस एई यो चाहिँ बढी मात्रामा देखिने सिजन भएको हुनाले हामीले एकदमै विचार गर्नुपर्ने हुन्छ। र यो मौसममा धेरै जसो चाहिँ टेम्परेचर पनि बढिराखेको हुन्छ, एकातिर चाहिँ सापेक्षिक आर्द्रता ह्युमिडिटी पनि बढेको हुँदाखेरि जुन वातावरणमा पाइने विभिन्न किसिमका परजीवीहरू चाहिँ हुर्कने अवस्था हो यो एकदमै, त्यो चाहे त्यो बाहिरको वातावरण अथवा होस् अथवा हाम्रो शरीरभित्र शरीरको चाहिँ बाह्य भागमा टाँसिएका ठाउँहरूमा, त्यस कारण चाहिँ त्यो अवस्थामा विभिन्न किसिमका खाद्य पदार्थ जन्य रोगहरू चाहिँ हाम्रो हामीलाई हुने सम्भावना हुन्छ। जस्तै अघि मैले भने आउँ झाडा पखाला त्यसपछि कलेरा भयो त्यसपछि यो हेपाटाइटिस ए हेपाटाइटिस ई त्यसपछि टाइफाइड भयो यस्तो प्रकारका थुप्रै रोगहरू देखिन्छ यो पानीले। अर्को कुरा जुन हामीले खानी खाइराखेको चिजहरू छ खाइराखेको चिजहरू पनि बाहिर जुन बजारमा बनाइराखेका खाद्य पदार्थहरूमा पनि तत्कालै त्यसलाई सेवन गरेर जुन स्टोर गरेर राखिएका हुन्छन् त्यसलाई हामीलाई थाहा हुँदैन कसरी स्टोर गरिएको छ होइन कसरी तयार गरेको छ कहिले तयार त्यो थाहा हुँदैन, त्यस कारण चाहिँ हेर्दा आकर्षक देखिए तापनि हामीले खान्छौँ र त्यो त्यो खाद्य पदार्थबाट चाहिँ हामी घर गयो भने त्यसले विभिन्न किसिमका विकारहरू देखाउने झाडा बान्ता हुने होइन त्यस्ता समस्याहरू देखिएको छ। किन भन्दाखेरि यो यो सिजन भनेको त मैले भने माइक्रोब्सहरू चाहिँ एकदमै हुर्कने अवस्था हो होइन, त्यस कारण चाहिँ यो अवस्थामा हामीले सरसफाइमा खाने यो चिजहरूमा धेरै ध्यान दिनु पऱ्यो। बासी सडेगलेकाहरू खान भएन, हामीले जुन घरमा बनाउँछौँ बाँकी रहेका चिजलाई पनि त्यत्तिकै राख्छौँ, हामीले ढाकेर पनि राख्छौँ कहिले नढाकेर पनि राख्छौँ, त्यस कारण बेलुकी तताएर खान्छौँ होइन, त्यसले गर्दा पनि त्यसमा के हुन्छ त विभिन्न किसिमका यो माइक्रोब्सहरू चाहिँ हुर्किराखेको हुन्छ, त्यसलाई चाहिँ त्यसलाई प्रोसेसिङ नगरिकन खाँदाखेरि हामीलाई विभिन्न किसिमको चाहिँ सङ्क्रमण हुने सम्भावना हुन्छ, त्यस कारण ती चिजहरूलाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ। र अर्को यो बेलामा हामीले गर्मी सुरु भयो भनिराखेका हुन्छौँ, विभिन्न किसिमका बजारमा पेय पदार्थहरू पाइन्छन् होइन, देखिराख्नु भएको छ यो चाहिँ विभिन्न किसिमका कलरमा राखिएका यो चाहिँ ड्रिङ्क्सहरू पाइन्छ बजारमा, त्यो ड्रिङ्क्स पनि यकिन गरेर मात्र हामीले पिउनुपर्ने हुन्छ, विभिन्न किसिमका केमिकलहरू राखिएका हुन्छ, गर्मी हुन्छ फलफुल खान मन लाग्छ बजारमा, विभिन्न किसिमको तरबुजदेखि लिएर विभिन्न किसिम भुइँ कटरदेखि लिएर आँपहरू देखिराख्नुभएको छ खान मन लाग्छ, त्यो खाँदाखेरि शीतल हुने भन्ने हिसाबले खान्छौँ, तर त्यसलाई विचार नपुर्याउँदाखेरि विभिन्न त्यो फलफुलमा भएको विभिन्न किसिमका केमिकलहरू होइन ती केमिकलहरू पनि हामीले सेवन गरेको हुँदाखेरि त्यसको चाहिँ असरहरू पनि नहोला भन्न सकिँदैन। यहाँहरूलाई चाहिँ सम्झना गराउँछु, मैले एक दुई हप्ता अगाडि मात्रै इन्डियामा भएको घटनाहरू स्मरण गर्न चाहन्छु, जुन यो यो इरिथ्रोसिन भन्ने केमिकल तपाईँको चाहिँ तरबुजमा राख जुन इन्जेक्सनको माध्यमद्वारा दिइन्छ त्यसले कलर पनि दिन्छ र चिनी पनि गुलियो मिठास पनि दिने हुँदाखेरि ती चिज त्यस्तो गरेको इन्जेक्सन गरेको इन्जेक्टिङ गरेको तरबुज खाँदाखेरि परिवारै सखाप हुनु पऱ्यो, त्यस्तो घटना नहोला भन्न सकिँदैन। अनि आँप पनि चाहिँ सिजन हुनुभन्दा पहिले नै आँप भित्रिएको छ, त्यो आँपमा पनि विभिन्न किसिमको कार्बोहाइड्रेटहरू राखिएको हुन्छ, विभिन्न किसिमको केमिकलहरू राखिएको हुन्छ, त्यो केमिकल पनि केमिकलले पनि हामीलाई असर पुर्याउँछ, त्यसरी नै यो खानाबाट हुने चिजहरू धेरै मात्रामा हुने सम्भावना
0: हुन्छ। हजुर, एकातिर खानामा उत्पन्न हुने विभिन्न जीवाणु किटाणुको कुरा भयो, अर्को त्यसमा रहने केमिकल र विषाक्त चिजहरूले गर्दाखेरि पनि झन खतरनाक अवस्थाहरू चाहिँ आउन सक्छ, जुन चाहिँ अब एकदमै सजग हुनुपर्ने अवस्था पनि देखिन्छ। अब यसमा चाहिँ व्यक्तिले मात्र सावधानी अप्नाएर पुगेन होइन, विशेष गरेर अनुगमनको पाटो नै रहन्छ, जस्तो यसमा कसले के गर्ने भन्ने बारे हामी फेरि पछि चर्चा गर्ने नै छौँ। यतिखेर हामी कार्यक्रम बदलिदो नेपालमा छौँ र बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौँ मौसमको परिवर्तनले गर्दा स्वास्थ्यमा आउने विभिन्न स्वास्थ्य समस्याहरूका बारेमा चर्चा गरिरहेका छौँ र कुराकानीमा हामीसँग हुनुहुन्छ स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर कुमार राज भण्डारी। डाक्टर साहब, फेरि पनि अलिकति चर्चा गरौँ यो मौसम परिवर्तन हुने बेलामा चाहिँ आउने समस्या। अघि यहाँले भन्नुभयो कि यो गर्मी भयो भनिरहँदा पनि अब पानी धेरै परिराख्ने, चिसो पनि भइराख्ने, अब यसले गर्दाखेरि चाहिँ अलिकति पसिना निस्कन नसक्ने अवस्थाहरू पनि रहन्छ र यसले गर्दाखेरि अलिकति छालामा समस्याहरू पनि हो कि एलर्जीको समस्या पनि यो बेला अलिकति बढ्ने हो कि जस्तो पनि देखिन्छ, वास्तवमा के हो अलिकति प्रश्न यति?
1: यस्तो छ कि मैले भने नि त यो चाहिँ यो सिजनमा टेम्परेचर पनि बढिराखेको हुन्छ अनि त्यसपछि सापेक्षिक वर्षाको कारणले गर्दाखेरि सापेक्षिक आर्द्रता पनि चाहिँ बढ्दाखेरि शरीरमा चाहिँ चेपचेपचेपचेप जमिरहेको पसिनो, त्यस्तो ठाउँहरूमा विभिन्न किसिमका यो चाहिँ परजीवीहरू चाहिँ हार्बर हुने मौका पाउँछ। खास गरेर यो यस्तो बेलामा विभिन्न किसिमका छालाजन्य रोगहरू, एलर्जीदेखि लिएर विभिन्न किसिमका फङ्गल इन्फेक्सनहरू भन्छ, रिङुङ इन्फेक्सन, त्यो हुने सम्भावना हुन्छ। खास गरेर खुट्टाहरूमा, त्यहाँ ग्रोइनहरूमा भयो, अन्य शरीरका विभिन्न ठाउँहरूमा यी छालाजन्य रोगहरू देखा पर्न सक्छन्। र अहिलेलाई हामीले ध्यान दिनुपर्ने आफ्नो जुन अघि मैले खानेपानीको शुद्धता, खानेकुराको साथसाथै आफ्नो व्यक्तिगत सरसफाइमा पनि ध्यान दिनुपर्ने हुन्छ। हामीले सकिन्छ भने त्यस्ता भिजेका कपडाहरू नलगाउने, त्यसलाई चाहिँ हरेक दिन धुन सकिन्छ भने धोएर सुक्खा पारेर राख्ने, हरेक दिन कपडा फेर्ने पनि गर्न सक्छ। यदि सकिन्छ भने हरेक दिन स्नान गर्न सकिन्न भने कमसे कम शरीरलाई एउटा ताल शुद्ध तावलले भिजाएर पुछेर भए पनि चाहिँ हामीले चाहिँ नयाँ कपडाहरू फेर्नुपर्ने हुन्छ। र खास गरेर काम गर्ने कृषक दाजुभाइहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ त्यस्तो चाहिँ अनुकूल त मिल्दैन, कमसे कम यो काम गर्ने बेलामा छुट्टै कपडाहरू राखेर चाहिँ काम गरिदिनुहोस्। अब कामसाम सिद्ध्याइसकेपछि सकिन्छ भने चाहिँ आफ्नो शरीरलाई सफा गरेर नुहाएर अर्को कपडा लगाइदिनुहोस्। अब हरेक दिन कपडा फेर्न सकिँदो भने काम गर्नको लागि जुन कपडा लगाएको छ त्यो कपडा लगाइदिनुहोस्। यस्तो गर्नाले पनि छालामा हुने विभिन्न सङ्क्रमणहरू चाहिँ हुन्छ के अरे कम हुन्छ। र अर्को कुरा, यो बेलामा विभिन्न किसिमको छाला सङ्क्रमण जाने हुँदाखेरि विभिन्न किसिमका केमिकल युक्तहरू चिजहरू पनि हामीले प्रयोग गर्नु हुँदैन। विभिन्न किसिमको स्याम्पूहरूदेखि लिएर साबुनहरूमा, फेसवास, विभिन्न बडी लोसनको नाममा विभिन्न केमिकलहरू चाहिँ मिसाएको जुन बजारमा देखिन्छ, हुन त बजारमा त्यो आकर्षक देखियो भने चाहिँ त्यो लिउँ अथवा मलाई राम्रो होला भनेर चाहिँ मान्छेले लिइराखेको हुन्छ। त्यसमा भएका कन्टेन्टहरू, केमिकल कन्टेन्टहरू के कस्तो छ त्यसको चाहिँ लेखाजोखा नगरी त्यो प्रयोग गर्दाखेरि विभिन्न किसिमका छालाजन्य रोगहरू देखा पर्ने देखिन सक्छ। त्यसकारण त्यस्ता चिजहरू बचाउनको लागि कमसे कम स्वास्थ्य कर्मीहरूसँग अथवा चिकित्सकसँग परामर्श गरेर मात्र चाहिँ सहयोग लिनु म अनुरोध गर्दछु।
0: पर्याप्त पानी नहुँदाखेरि चाहिँ समस्याहरू के आउन सक्छ?
1: अब यो चाहिँ यो मौसममा पसिना पनि आउने, गर्मी पनि हुने, बिहान चिसो हुँदाखेरि हामीले सकेसम्म धेरै मानिसहरूले पानी पिउन चाहँदैनौँ। अब पसिना पनि गइराखेको हुन्छ, त्यसले गर्दाखेरि अन्य समयभन्दा यो समयमा हामीले पानी बढी मात्रामा प्रयोग गर्नुपर्छ, जसले गर्दाखेरि शरीरको चाहिँ पानीको साथसाथमा विभिन्न किसिमका लवण पदार्थहरू चाहिँ नष्ट हुन पाउँदैन। अब जसले गर्दाखेरि डिहाइड्रेसन भन्छ, जलवियोजन होइन, यो चाहिँ डिहाइड्रेसन रोक्नको लागि हामीले प्रशस्त मात्रामा झोलिए पदार्थहरू, पानीहरू प्रशस्त मात्रामा खानुपर्ने हुन्छ। तर अहिले झोल पदार्थको नाममा यहाँले देख्नुभयो विभिन्न किसिमका पेय पदार्थहरू होइन, जसमा चिनीको मात्रा बढी मात्रामा हुन्छ, ती चिजहरू सेवन गर्नाले झन् नकारात्मक असरहरू चाहिँ पुग्न सक्छ। शरीरमा ग्लुकोजको मात्रा बढी हुने, विभिन्न केमिकलहरू मिसाएको त्यसले असर गर्ने, त्यस्ता समस्याहरू देखिन सक्छन्। यो बेलामा हामीले प्रशस्त मात्रामा आफ्नो कामको प्रकृति हेरेर होइन, हामीले चाहिँ पानी चाहिँ शुद्ध पानी प्रशस्त मात्रामा खानुपर्ने हुन्छ। यदि कसैलाई झाडा पखला लगायत अन्य विभिन्न चाहिँ यो बढी पसिना जाने त्यस्तो समस्या छ भने उहाँहरूले पानीको साथसाथै जीवनजल जुन बजारमा प्रशस्त मात्रामा पाइन्छ त्यो जीवनजल 1 लिटर पानीमा हामीले बनाउने अनि त्यसपछि प्रयोग गर्न सकिन्छ। त्यसमा विभिन्न किसिमको सोडियमदेखि लिएर पोटासियमदेखि लिएर विभिन्न किसिमको चिजहरू चाहिँ त्यसमा शरीरलाई आवश्यक पर्ने मात्रामा मिसाएको हुन्छ, ती चाहिँ हामीले बराबर मात्रामा पिउनु पर्ने हुन्छ।
0: यो बेला फुलहरू पनि धेरै फुल्छन् होइन, वातावरणै रमाइलो पनि हुन्छ एकातिर, अर्कोतिर चाहिँ यो श्वास प्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिलाई चाहिँ त्यो फुलको बासना तिनीहरूले चाहिँ अलिकति एलर्जी गरिरहेको समस्या पनि हुन सक्छ। दम भएको, श्वास प्रश्वास भएकोलाई चाहिँ कस्तो खालको समस्याहरू निम्तन सक्ने सम्भावना चाहिँ छ यो मौसममा?
1: अब यो खास गरेर यो सिजनमा विभिन्न किसिमको फुलहरू तपाईँलाई पनि लाग्ला, घरमा घरका जब बगैँचामा मजाले फुलहरू फुलिराख्या हुन्छ, तपाईँलाई नजिक गएर सुँग्न मन लाग्छ, छुन मन लाग्छ, तर त्यसले चाहिँ बिस्तार बिस्तार असर गरेको तपाईँलाई थाहा पाउनुहुन्न। किन भन्दाखेरि त्यसमा बिजनेसका चाहिँ जुन पोलेन्सहरू हुन्छ, ती पोलेन्सहरूले हामी जुन लिँदाखेरि चाहिँ त्यसले एक प्रकारको शरीरमा नकारात्मक असरहरू देखाउँछ। जस्तै प्रकारको जुन स्यास्या हुने भयो, होइन, सास फेर्न गाह्रो हुने, ब्रङ्कियल एज्मा हुनेदेखि लिएर विभिन्न किसिमका सिओपिडीका रोगहरू छ, सिओपिडीका बिरामीहरूलाई एक्युट एक्जासर्बेसन हुने त्यस्तो प्रकारको समस्या देखिनुको साथसाथै विभिन्न किसिमका एलर्जिक रियाक्सन्सहरू, खास गरेर यो एलर्जिक राइनाइटिस, रुगा बराबर लागिराख्ने, आँखामा चिपचिप हुने, त्यसपछि यदि ती चिजहरूलाई छोएर भने अब शरीरमा चाहिँ भनौँ न छोइन्छ, केयरले अब घरमा जाँदाखेरि हामीले राम्रोसँग हात सफा गरेन भने अन्य ठाउँहरूमा पनि छोइराखेको हुन्छ, त्यसले गर्दाखेरि शरीरमा बिग्निसको चाहिँ यो चाहिँ एलर्जीहरू देखिने त्यो सम्भावना चाहिँ हुन्छ। त्यसकारण चाहिँ यो सिजनमा अहिले अब बिस्तार बिस्तारै जुन जाडो महिनामा त बढ्छ नै, तर यो सिजनमा अहिले बिग्निसका एलर्जिक म्यानिफेस्टेसनहरू चाहिँ प्रशस्त मात्रामा चाहिँ देखिन थाल्छ।
0: तापक्रमको अन्तर पनि छ, बिहान र दिउँसोको र तापक्रमको जुन अन्तरले गर्दाखेरि चाहिँ विभिन्न समस्याहरू पनि आउन सक्छ। रक्तचाप र मुटुको धड्कनमा चाहिँ कस्तो खालको प्रभाव पर्न सक्छ, अथवा भनौँ मुटुको समस्या चाहिँ के ल्याउन सक्छ?
1: अब यो त अब मानसिक समस्याहरू भन्दा अटोमेटिकली बढ्दै जाने चिज हो। जस्तै झाडा पखाला हुन्छ, झाडा पखाला हुँदाखेरि जुन ब्लड प्रेसर नियमित भइरहेको मानिसहरूले चाहिँ नाच्दाखेरि ब्लड प्रेसर घटेको हुनसक्छ, केही क्षणिकसम्मको लागि घटेको हुन्छ। त्यस्तो अवस्था फेरि उहाँले चाहिँ मेरो ब्लड प्रेसर घट्यो, औषधि खान्न भनेर छोडिदिनुहुन्छ, होइन, कमसेकम त्यस्तो गर्नु हुँदैन। किन जुन चिकित्सकले चाहिँ प्रेस्क्राइब गरेको औषधि नियमित खानुपर्ने हुन्छ, त्यसलाई छोड्न मिल्दैन। यदि परामर्श लिएर मात्र त्यसको डोज घटाउने अथवा बढाउने मात्र गर्नुपर्ने हुनसक्छ। र त्यस्तै अन्य रोगहरूमा पनि यो चाहिँ जलवियोजन भयो, होइन, अनि त्यसपछि जुन अघि तपाईँले भन्नुभयो टेम्परेचर भेरिएसनका कुराहरूले गर्दाखेरि हामीसँग रोगसँग, अब यो त्यसको साथसाथ न्युट्रिसनका कुराहरू पनि आउँछ, त्यसले गर्दासँग रोगसँग लड्ने क्षमता, जुन शरीरको इम्युनिटी कमी हुन्छ एकदमै, त्यसले गर्दाखेरि त्यस्तो अवस्थामा विभिन्न किसिमको रोगहरू बढ्ने, रोगको प्रकोपहरू बढ्ने, ब्लड प्रेसर बढ्ने, घट्ने हुने त्यस्तो समस्याहरू पनि हुनसक्छ। टेम्परेचर भेरिएसनका कुराहरूले दिउँसो गर्मी हुन्छ, बिहान बेलुका चिसो हुन्छ, पानी परिराखेको हुन्छ, पानीमा भिज्छौँ, त्यसले गर्दाखेरि शरीरमा विभिन्न किसिमको चाहिँ संक्रमणहरू हुने सम्भावना चाहिँ एकदमै बढ्छ।
0: बिहान बेलुका चिसो हुने, तातो लुगा लाउनु पर्यो, दिउँसो गर्मी हुन्छ, फेरि त्यो लुगा चाहिँ पातलो लाउनु पर्यो, पातलै लुगा लाएर दिनभरि बिताइरह हुन्छ भने कहिले बाक्लै लुगा लाएर दिनभरि बिताउनु पर्ने स्थिति हुन्छ। शरीर अनुसार कपडा मिलाउन सकेन भने चाहिँ आउने समस्या
1: पर्छ। जस्तै तपाईँले पसिना आयो, त्यो पसिनाको भित्रको चाहिँ भित्रको बनियान अथवा गन्जी त्यसलाई फेर्नु पर्यो, होइन, फेरेर अर्को सुक्खा लगाउनु पर्यो। यदि तपाईँले त्यसैसँग सुत्नुहुन्छ भने राति फेरि त्यसले चिसो सर्ने, किनभने टेम्परेचर अटोमेटिकली डाउन हुन्छ रातको समयमा, होइन, त्यसलाई चिसो पर्दाखेरि विभिन्न किसिमको सङ्क्रमणहरूले सम्भावना हुनसक्छ। यी निमोनियाकै कुरा गरौँ, होइन, धेरै चिसो भयो भने त निमोनिया पनि हुनसक्छ। त्यसकारण चाहिँ कोल्ड एक्सपोजर धेरै हुँदाखेरि त्यस्ता रोगहरू चाहिँ बढ्ने सम्भावना हुन्छ। त्यसकारण चाहिँ अब यसको लागि पनि हामीले जनचेतना जगाउनु पर्ने हुनसक्छ। त्यसकारण चाहिँ बाहिर जाँदाखेरि यदि कपडाहरू भिजेको छ भने त्यो भिजालाई कमसेकम त्यसलाई फेरेर कमसेकम आफ्नो शरीरलाई चाहिँ सकेसम्म सुक्खा पारेर सफा कपडा, धोएको कपडा, सुक्खा गरेको कपडा त्यो लगाउनु पर्ने हुनसक्छ। पसिना सोच्ने खाले कपडाहरू लगाउनु पर्ने हुनसक्छ। विभिन्न सुतीको कपडाहरू, जो सिन्थेटिक कपडाहरू भन्दा पनि सुतीको कपडा लगायो भने चाहिँ पसिना राम्रो सोच्ने हुनसक्छ, त्यसले गर्दाखेरि सजिलो हुन्छ।
0: मानसिक स्वास्थ्य समस्या अथवा भनौँ मनोसामाजिक समस्याहरू कतिको निम्तन सक्छ?
1: अब पक्कै पनि हुनसक्छ, किन भन्दाखेरि मानौँ न अब गर्मीमा झाडा पखाला भएको छ अथवा कसैलाई फुड पोइजनिङ भन्छ, एकजना कुनै घर परिवारको सदस्यलाई त्यो समस्या हुनु त होल फ्यामिलीका मेम्बर्सलाई नै एउटा चाहिँ भनौँ न समस्या हो, त्यसले गर्दाखेरि स्ट्रेसमा होल परिवार स्ट्रेसमा हुन्छ। अब यो स्ट्रेसफुल कन्डिसनमा अब बुवा आमा हुनुहुन्छ, छोराछोरीहरू बिरामी भयो, बुवा आमाले चाहिँ स्ट्रेसले गर्दाखेरि उहाँको नर्मल प्रेसर भएको मान्छेले ब्लड प्रेसर बढ्न सक्छ।
0: अब जुन खालका समस्याहरूको चर्चा गरिरहेका छौँ, अब काठमाडौँ उपत्यकामा धेरै यो सुकुम्बासी बस्तीकाहरूलाई स्थानान्तरण गरियो, उहाँहरू पक्कै तनावमै हुनुहुन्छ, होइन, तनाव व्यवस्थापनको लागि चाहिँ उहाँहरूको लागि चाहिँ अलिकति पालिकाले गर्न सक्ने भूमिका चाहिँ के देख्नुहुन्छ यहाँ? यहाँले
1: जुन विस्थापित भएर बसिराख्नु भएको छ उहाँहरूको घाँस बाँस कपास भन्छ खास गरेर उहाँहरूलाई समयअनुसारको खाना हामीले उहाँले उपलब्ध गराउन सक्नु पर्यो। थुप्रै त्यस्ता व्यक्तिहरू जुन लामो समय औषधि खानुपर्ने हुनसक्छ विभिन्न उहाँहरूलाई चाहिँ विभिन्न रोगको औषधिहरू जस्तै यो उच्च रक्तचाप भयो डायबिटिज भयो विभिन्न प्रकारको रोग जुन लामो समयसम्म औषधि खाइराख्नु भएको छ उहाँले खाइराख्नु सक्नु भएको छैन होला विभिन्न कारणले गर्दाखेरि उहाँहरूलाई त्यो इन्स्योर गरेर के औषधि खानु भएको छ त्यो हामीले त्यसलाई थाहा पाएर उहाँलाई त्यो औषधि उपलब्ध गराएर चाहिँ हामीले वितरण गर्नु पर्यो अनि खाएको सुनिश्चित हुनु पर्यो। अर्को उहाँहरूलाई विभिन्न किसिमको समस्या परेको हुनसक्छ विभिन्न किसिमका चोटपटक घाउ चोटपटक विभिन्न चाहिँ मानसिक तनाव हुँदाखेरि त्यहाँ हाम्रो मेडिकल टिमहरू पठाएर होइन अथवा विभिन्न यो चाहिँ भनौँ न टिमहरू मेडिकल टिमहरूलाई पठाएर पनि चाहिँ हामीले केही व्यवस्थापन गर्न सक्छौँ। त्यसको लागि विभिन्न कलेजहरू पनि हुनसक्छ विभिन्न किसिमको युनिभर्सिटी हुन्छ तीसँग सहकार्य गरेर पनि हामीले पठाउन सक्छौँ। खानपानको साथसाथमा उहाँहरूलाई शुद्ध पानीको व्यवस्था हामीले गर्नुपर्ने हुनसक्छ अनि त्यसपछि अर्को साथसाथमा उहाँहरूलाई उहाँहरूका जुन भएका परिवारका सदस्यहरूलाई चाहिँ पढ्न पाएको हुँदैन अब एउटा स्कुलमा पढिराखेको थियो त्यो स्कुल कलाप्स भयो अथवा बन्द भयो अर्को ठाउँमा गएर स्थानान्तर गर्दाखेरि अर्को स्कुलमा जानुपर्ने भयो अनि त्यस कारण चाहिँ बच्चाहरूको मनस्थिति पनि अर्को हुनसक्छ स्कुल पढ्न पाएको हुँदैन त्यस कारण चाहिँ ती बच्चाहरूलाई पनि हामीले काउन्सिलिङ गरेर मनोसामाजिक परामर्श दिएर उहाँ बच्चाहरू परिवारका सदस्य मनोसामाजिक परामर्श दिएर पनि हामीले यो चाहिँ कामहरू गर्नुपर्ने हुनसक्छ। यसको लागि हामी आफैले गर्नुपर्छ भन्ने छैन यसका लागि मनोसामाजिक परामर्शलाई विभिन्न सङ्घ संस्थाहरू चाहिँ उहाँहरूको चाहिँ सहयोग लिएर पनि हामीले गर्न सकिन्छ। अब यो तपाईँहरू जस्तो मिडियाले पनि चाहिँ यो मनोसामाजिक परामर्श दिने खालका विभिन्न किसिमको सन्देशमूलक चाहिँ मेसेजहरू पनि फ्लो गर्नुपर्ने हुनसक्छ।
0: एक त मनोसामाजिक परामर्शको कुरा यहाँले भन्नुभयो जुन चाहिँ एकदमै महत्त्वपूर्ण यो बेला चाहिँ हरेक ठाउँमा हरेक व्यक्तिलाई चाहिने भइसकेको अवस्थामा विशेष परिस्थितिले स्थानान्तरण भएकोलाई त झन् चाहियो नै होइन। अब त्यो ठाउँमा भएका जस्तो आफ्नो छुट्टै छुट्टै खालको संरचनामा बसिरहेका व्यक्तिहरू एकै ठाउँमा होल्डिङ सेन्टरमा बसिरहनु भएको छ एकै ठाउँमा यसरी बस्दाखेरि चाहिँ उहाँहरूलाई भनौँ न त्यसले गर्दाखेरि

0: एउटा कल्चर भनेको एकदमै मिल्ने भनौँ न, कम्युनिटीमा समुदायमा बसे एकदम मिल्ने, एक आपसमा सहयोग गर्ने जुन हाम्रो चाहिँ प्रचलन छ, त्यो प्रचलन पक्कै पनि हुन्छ भन्ने सोचेको छु। त्यस्तो नहोला, त्यो नहुनको लागि हामीले उहाँहरू चाहिँ ती ठाउँमा बस्ने व्यक्तिहरूको व्यवस्थापनको लागि सबै पक्षले आफआफ्नो चाहिँ भूमिका निर्वाह गर्नुपर्ने हुनसक्छ। जस्तै नगरपालिका भयो, त्यसपछि विभिन्न वार्ड कार्यालयहरूदेखि लिएर विभिन्न सङ्घ संस्थाहरू भयो, विभिन्न मन्त्रालयले चाहिँ अन्तर भनौँ न यो समन्वय गरेर ती चिजहरूको चाहिँ व्यवस्थापन गर्न सक्छ।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बद्दिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी मौसम परिवर्तनले स्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गरिरहेका छौँ। स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर कुमार राजभण्डारीसँगको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।

0: पुलिस दमकल एम्बुलेन्स को फोन नंबर जुनसुक समय में चाहन सकता कंठ पारो वा सबले देखने ठावे राख
1: सार्वजनिक हित का लागी उजालो को अनुरोध
2: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
3: त्यसका लागि सडकका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौँ
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
2: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सडक र सवारी

0: Where this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
1: Safety!
0: Michelin, Michelin. Michelin.
2: World's number one tire brand.
3: Classic Tech 16th anniversary offer. Jati ma chayo, teti ma payo. Budget ra package tapai ke rozaiko. Abo internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Tech ko kunai pani plan kharid ma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12000 ko internet bonus. Samparka 9801004477. Classic Tech.
4: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
5: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
4: हाम्रा सेवाहरू
5: ओपिडी सेवा,
4: विशेषज्ञ ओपिडी सेवा,
5: निशुल्क औषधि वितरण,
4: सशुल्क फार्मेसी सेवा,
5: फिजियोथेरापी सेवा,
4: अकुपंचर सेवा,
5: योग परामर्श सेवा,
4: क्रियाकल्प सेवा,
5: पूर्व कर्म पञ्चकर्म सेवा,
4: छार सूत्र सेवा,
5: जलौका सेवा,
4: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
5: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
4: विस्तृत जानकारीका लागि
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ। फोन नम्बर 01-4110-6690 98514-24063।
6: घरबाट निस्किनु अघि धारा, बिजुलीका स्विच र भान्साको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी मौसम परिवर्तनले स्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनुपर्ने सावधानीका बारेमा स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर राज भण्डारीसँग कुराकानी गरिरहेका छौँ। डाक्टर साहब, म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रममा।
3: धन्यवाद सुमनाजी।
2: विशेष गरेर हामीले यो मौसम परिवर्तनले आउने विभिन्न स्वास्थ्य समस्याका बारेमा चर्चा गरिरहेका छौँ। अलिकति विगतलाई कोट्याउन, यस मौसम परिवर्तनमा विशेष सावधानी नअपनाउँदाखेरि चाहिँ त्यो बेला चाहिँ विभिन्न प्रकोपको अवस्थाहरू आएको, महामारीको अवस्थाहरू आएको विगतका केही उदाहरण दिनुहुन्छ? यहाँ त थुप्रै अस्पतालमा निर्देशकका रूपमा पनि कार्यरत हुनुहुन्थ्यो।
3: अब जस्तै गत वर्षकै कुरा गरौँ, बिरगन्जमा खानेपानी वितरणमा यो सिजनमा पानी कन्टामिनेसन भएको हुनाले चाहिँ जुन हैजाको प्रकोप भयो, त्यस्तै 2-3 वर्ष अगाडि चाहिँ यो पानीकै समस्याले गर्दाखेरि कपिल वस्तुमा जुन एउटा जुन हैजाको प्रकोप भयो, त्यस्तै आजभन्दा 10-15 वर्ष अगाडि यो हेपाटाइटिस एको विराटनगरमा सङ्क्रमण भयो, ती घटनाहरू हाम्रो अगाडि छँदैछ। त्यस कारण यस्ता घटनाहरू नआउला भन्न सकिँदैन। त्यस कारण चाहिँ ती घटनाहरू नआउनको लागि सम्बन्धित क्षेत्रले चाहिँ यसमा एकदमै चासो दिनुपर्ने हुन्छ। शुद्ध खाने पानीको चाहिँ यसलाई चाहिँ कन्टामिनेसन हुनको लागि अहिलेदेखि नै यसको चाहिँ सुरक्षित उपायहरू चाहिँ अवलम्बन गर्ने, विभिन्न सङ्घ संस्थाहरूसँग एउटा समन्वय गरेर आफआफ्ना रेस्पोन्सिबिलिटीहरू चाहिँ निर्धारण गर्ने, समय समयमा त्यसलाई चाहिँ अवलम्बन गर्ने गर्नुपर्ने हुनसक्छ।
2: चर्चा गरौँ अलिकति बाल बालिकाको, होइन, यो न मौसम परिवर्तनमा उनीहरूलाई विशेष सुरक्षित गर्नुपर्ने पनि हुनसक्छ, होइन, विद्यालय जाने बाल बालिकालाई चाहिँ मौसम अनुसारको सुरक्षा चाहिँ कसरी प्रदान गर्ने?
3: एकदम राम्रो कुरा गर्नुभयो। अहिले वर्षायामको लागि बच्चाहरू भनौँ न पानी पर्ने सम्भावना हुन्छ, तर एकछिन हेर्दाखेरि पानी परेको हुँदै एकछिनपछि पानी परिराख्यो भने त्यसले गर्दाखेरि बच्चाहरू भिज्ने सम्भावना हुन्छ, र भिज्ने बेलामा भित्रको कपडा समेत भिजिराखेको हुन्छ, भिजेको कपडाहरूले चाहिँ निकालिदिनुपर्छ र अर्को कपडा लगाइदिनुपर्छ। विभिन्न किसिमको माइक्रोब्सहरू हार्बर गर्ने अवस्था भएको हुँदाखेरि विभिन्न छालाजन्य रोगहरू हुन्छ, विभिन्न किसिमका भाइरल सङ्क्रमणहरू हुन्छ, खास गरेर बच्चाहरूमा देखिराख्नुपर्छ। ह्यान्ड फुट एन्ड माउथ डिजिज भन्छ, होइन, यो हात खुट्टाहरूमा मुखमा छालाका दागहरू घाउहरू देखिएको हुन्छ, त्यो बढी मात्रामा देखिराखेको हुन्छ। कतिपयले भन्छ त्यो चाहिँ भनौँ न फोहोर मैला भएर हो भन्छ, वास्तवमा त्यो फोहोर मैला होइन, हाम्रो शरीरमा भएका जुन भाइरसहरू चाहिँ भनौँ न त्यो चाहिँ अलिकति सक्रिय भएर चाहिँ त्यस्तो भएको अवस्था हो। त्यस्तै विभिन्न किसिमका यो बच्चाहरूलाई पनि रुगाखोकीहरू चाहिँ प्रशस्त मात्र हुन्छ। ती चिजको लागि आफ्ना नानीहरूलाई न्यानो कपडा लगाउने, सकेसम्म यो रङ्गी चङ्गी विभिन्न किसिमका सिन्थेटिक कपडाभन्दा पनि सुतीका कपडाहरू लगाइदिने, हरेक दिन कपडाहरू चाहिँ फेरिदिने, सफा सुग्घर राख्ने गर्नुपर्ने हुनसक्छ। र स्कुल जाँदाखेरि अथवा कुनै जाँदाखेरि बाहिर जाँदाखेरि सुरक्षित हुनको लागि उनीहरूलाई रेनकोट भयो, छाता भयो, यो जुत्ता मुजाहरू भयो, यी चिजहरू चाहिँ विचार गर्नुहुन्छ। बाहिर जाँदाखेरि बच्चाहरू पानीको समयमा सानसाना नानीहरू पानी पर्दाखेरि खेल्ने सम्भावना हुन्छ, उनीहरू रुचाउँछन् पनि, होइन, त्यस कारण तिनीहरूलाई जाँदाखेरि जाने बेला खेल त खेलोस्, खेलिसकेपछि घर भित्रदाखेरि कमसेकम उनलाई ती नुहाएर अथवा सफा गरेर नयाँ कपडा लगाइदिने।
2: जस्तो विद्यालयले अप्नाउनु पर्ने सावधानी अलिकति जोड्न खोजे, जस्तो गर्मी हुन्छ टिनको छाना हुन्छ, होइन, टिनको छानामा दिनभरि बस्ने अनि पानी चाहिँ पटक्कै नखाने, कस्तो समस्या हुन्छ?
3: सबै चिजको आर्द्रता पनि बढ्दो छ, टेम्परेचर पनि बढ्दै गइरहेको छ, त्यसले गर्दाखेरि पानी र लवण पदार्थ प्रशस्त मात्रामा नष्ट भइरहेको हुन्छ। त्यसको लागि रिप्लेस गर्नको लागि पानी प्रशस्त मात्रामा खानु पर्यो। त्यस कारण चाहिँ आफ्नो स्कुल अथवा विद्यालय अथवा सङ्घ संस्था जहाँ पनि हुन्छ प्रशस्त मात्रामा अरू सिजनभन्दा पनि बढी मात्रामा पानी चाहिँ हामीले उपलब्ध गराउनुपर्छ। दिएको पानी चाहिँ सुरक्षित भएको यकिन हुनु पर्यो, मुख्य कुरा होइन, पानी मात्र भएर पनि हुँदैन। अर्को ध्यान दिनुपर्ने कुराहरू, यो सिजनमा किरा फटेङ्ग्राहरू पनि हुँदाखेरि त्यो किरा फटेङ्ग्रालाई पनि असर गर्ने हुनसक्छ। त्यस कारण त्यस्तो स्नेक बाइटकै कुरा गरौँ, यो पानी परिराखेको हुन्छ, स्नेकहरू भनौँ न सर्पले सर्पको टोकाएको बिगबिग पनि बढ्न हुनसक्छ, विभिन्न किराहरूले टोक्ने सम्भावना हुन्छ, त्यसलाई पनि हामीले विचार गर्नुपर्छ,
2: त्यसमा पनि अलिकति ख्याल गर्नुपर्ने
3: एकदम भयो, होइन।
2: जस्तो अब अलिकति ज्येष्ठ नागरिकहरूको चर्चा गरौँ, ज्येष्ठ नागरिकहरूलाई उहाँहरू पनि बच्चाहरू जस्तै हो, होइन, बच्चाहरू जस्तै उहाँहरूले पनि भनेको नमान्ने, कुराहरू नबुझ्ने खालको पनि हुन्छ, जसले हेरचाह गर्नुहुन्छ नि उहाँले के सावधानी अप्नाउने?
3: अब उहाँलाई चाहिँ मुख्य कुरा हेर्दाखेरि साना साना नानीहरू जस्तै उहाँलाई पनि यो चाहिँ जल वियोजन हुने यो डिहाइड्रेसन एकदमै छिटो हुन्छ, त्यस कारण उहाँहरूलाई पनि बढी मात्रामा पानी हामीले दिनुपर्ने हुन्छ। तर पानीको रूपमा चाहिँ हामीले अन्य पेय पदार्थहरू चाहिँ दिनु हुँदैन, विभिन्न किसिमको चाहिँ यो चिनीजन्य पेय पदार्थ हुन्छ त्यो चाहिँ भनौँ न त्यो दिन हुँदैन। कतिपयले चाहिँ हजुरबा हजुरआमालाई चाहिँ माया गरेर चाहिँ यो कोकोकोलादेखि फ्यान्टादेखि लिएर हजुरआमाको लागि भने ल्याइरहेको उपहार हुन्छ ती चाहिँ दिन खोज्छन्, साथीले झन् असर पुर्याइरहेको हुन्छ। र अर्को मुख्य कुरा चाहिँ उहाँहरूलाई खाने चिजहरूमा पनि हामीले विचार पुर्याउनुपर्छ, थोर थोरै मात्रामा हल्का पचाउन सक्ने चिजहरू हामीले दिनुपर्ने हुनसक्छ, र फ्राई गरेका चिजहरू सकेसम्म नदिउँ, सुपाच्य चिजहरू हामीले दिउँ होइन। मुख्य कुरा चाहिँ उहाँहरूले चाहिँ कतिपय सिनियर सिटिजनहरूले 99% सिनियर सिटिजनले कुनै न कुनै औषधि खाइराखेको हुन्छ, उहाँहरूले कतिपयले प्रेसरका औषधि खाइरहेको हुन्छ, कतिले सुगरका औषधि खाइराखेको हुन्छ, कसैले चाहिँ सिओपिडीका औषधि खाइरहेको हुन्छ, कसैले आजमाका औषधि खाइराख्नु भएको छ होइन, कसैले थाइरोइडका समस्या भएको बेला थाइरोइडका औषधि खाइराख्नुहुन्छ, उहाँलाई चाहिँ नियमित ती औषधिहरू चाहिँ हामीले खुवाइराख्नुपर्ने हुनसक्छ। र यो बेलामा अब उमेर पुगेका सिनियर सिटिजनमा एउटा जल वियोजनको साथसाथमा पौष्टिक पदार्थको कमीले पनि, किनभने खाना रुचि हुँदैन होइन, खाना रुचि नहुँदाखेरि जे पाए त्यहीँ खाँदाखेरि यो खाद्य पदार्थसँग विभिन्न किसिमको झाडा पाख्रादेखि थुप्रै अपजन्य रोगहरू पनि आउनसक्छ, त्यस कारण चाहिँ उहाँलाई पौष्टिक प्रकारको खाने पदार्थहरू प्रोटिनयुक्त खानाहरू चाहिँ हामीले उहाँलाई चाहिँ बराबर मात्रामा खुवाउनुपर्छ, सम्झाउनुपर्छ। र कतिपय भनौँ न यो उमेर पुगेका व्यक्तिहरू चाहिँ भनौँ न आफ्नो मानसिक सन्तुलन गुमाएर जस्तै अल्जाइमर्सदेखि लिएर थुप्रै प्रकारका होइन रोग समस्याबाट पीडित भएका व्यक्तिहरूले चाहिँ आफ्नो नियमित प्रक्रिया नै बिर्सेको बेलामा उहाँहरूलाई परिवारका सदस्यहरूले चाहिँ अलिकति चनाखो भएर झिझो नमानिकन चाहिँ उहाँलाई अलिकति केयर टेक गरे पनि चाहिँ समस्या समाधान कम हुन्छ।
2: अब दीर्घ रोगीहरू हुनुहुन्छ, उहाँहरू जो औषधिहरू सेवन गरिराख्नु पर्ने हुन्छ, उहाँहरूलाई मौसम परिवर्तन हुँदा आउने समस्यालाई पनि मध्यनजर गरेर चाहिँ आफ्नो स्वास्थ्यको चाहिँ कसरी ख्याल गर्न चाहिँ सुझाव दिनुहुन्छ?
3: खास गरेर यो लामो समय औषधि सेवन गर्नेहरूको लागि, अब तातो चिसोको लागि सिओपिडी भएका व्यक्तिहरूमा यो सिजनमा बल्झिने समस्याहरू हुनसक्छ, त्यसको लागि उहाँहरूले चाहिँ आफ्नै खानपिनमा ध्यान दिनु पर्यो, त्यसपछि प्रशस्त मात्र झोलिलो तातो झोलिलो पदार्थहरू प्रयोग गर्नु पर्यो, जुन हामीले अन्य सिजनमा भन्दै यो सिजनमा बढी मात्रामा प्रयोग झोलिलो पदार्थहरू प्रशस्त मात्रामा प्रयोग गर्नुपर्ने हुनसक्छ। केमिकलहरू वरिपरि हाम्रो वातावरण प्रदूषणहरू छ, त्यसले गर्दा पनि विभिन्न किसिमका रोगहरू यो जुन श्वास प्रश्वास जन्ने रोगहरू चाहिँ बढ्ने सम्भावना हुन्छ, त्यो बढ्न दिनको लागि उहाँलाई चाहिँ धुलोहरूबाट बचाउने, यो अनावश्यक गन्धहरूबाट बचाउने, त्यस एक्सपोजर नहुनुको लागि मास्क लगाउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, जुन पहिले लिइरहेका औषधिहरूको चाहिँ नियमित हुनलाई चाहिँ हामीले चाहिँ नियमित चाहिँ नियमित रूपमा हामीले उहाँलाई वितरण गर्ने अनि खाएको सुनिश्चित गर्ने, त्यसको साथसाथमा आवश्यक परे बेला यो चाहिँ भनौँ न उहाँको स्वास्थ्य समस्या छ भने स्वास्थ्यकर्मीका अथवा चिकित्सकका परामर्श लिएर मात्रै सहयोग लिनुपर्ने।
2: हजुर, अब निकै गर्मी छ भने पनि कहिलेकाहीँ चाहिँ परिस्थितिवश बाहिर निस्केर काम गर्नुपर्ने हुन्छ, चर्को घाममा काम गर्नुपर्ने पनि धेरैजना हुनुहुन्छ, र पानी परेको बेला त्यही पानीमा रुझेर काम गर्नुपर्ने पनि बाध्यता भएकाहरू धेरै हुनुहुन्छ, उहाँहरूलाई सुझाव दिनु पर्दाखेरि चाहिँ के कस्ता सुझाव?
3: अब यस्तो छ, यो काम पनि गर्नुपर्ने हुनसक्छ, त्यस कारण चाहिँ चर्को घाममा हामीले सकेसम्म काम नगरी बिहानको समयमा हामीले 10-11 बजीसम्म काम गर्ने, त्यसपछि बिचमा हामीले ब्रेक लिने, अनि जब 4-5 बजेपछि टेम्परेचर बिस्तारै घट्न थाल्छ त्यसपछि काम गर्ने त्यो सिफ्ट पनि हामीले अपनाउन सक्छौँ। र त्यस्तै गर्मीमा त्यो भिन्न प्रतिकूल समयका बावजुद पनि काम गर्नुपर्ने अवस्था छ भने पानीबाट चाहिँ बस्नको लागि परम्परागत यो चाहिँ भनौँ सेकु भन्छ यो बाँसले बनाएको होइन त्यो पनि प्रयोग गर्न सकिन्छ, विभिन्न किसिमको रेनकोटहरू प्रयोग गर्न सकिन्छ, वातावरण पर्ने ठाउँ काम गर्ने ठाउँहरूमा चाहिँ कमसे कम पानीबाट बचाउनको लागि रुफहरू चाहिँ हुनु पर्यो, यदि पानीमा नै भिजेर काम गर्नु छ भने काम सर्टेन आवर गरिसकेपछि त्यो कपडा फेर्ने एउटा चाहिँ वातावरण हामीले मिलाइदिनु पर्यो, ती चिजहरू गर्न सकिन्छ।
2: त्यो चाहिँ अब व्यक्ति सँगसँगै काम गर्ने कार्यालयले पनि विशेष
3: एकदमै विचार गर्नुपर्ने हुन्छ
2: होइन, पानी जन्य रोगहरू नआओस् जसले गर्दा महामारी प्रकोप उत्पन्न नहोस् भन्नको लागि चाहिँ हरेक पालिकाले चाहिँ केमा चाहिँ विशेष सावधानी चाहिँ अप्नाउनु पर्छ यो बेला चाहिँ?
3: स्वास्थ्य संस्थाहरू भयो, पालिकाहरू भयो, होइन अस्पतालहरू भयो, नगर अस्पताल भयो, होइन त्यसपछि विभिन्न स्वास्थ्य संस्था भयो, स्वास्थ्य चौकीहरू भयो, अस्पतालै भयो, यिनीहरूले पनि एकदम तयारी हालतमा रहनुपर्छ। सुरक्षित पानीको, सुरक्षित खानाको, सुरक्षित आरामको विभिन्न किसिमको व्यवस्थापनको लागि चाहिँ जनचेतना जगाउने कामहरू गर्नुपर्ने हुन्छ। मुहानहरू सफा गर्नेदेखि लिएर पानी जुन पानी काम मुहानहरूको चाहिँ त्यो पानी सुरक्षित छ छैन भने जुन त्यसको चाहिँ टेस्ट गर्ने कुराहरूदेखि लिएर त्यसको व्यवस्थापन गर्नुपर्छ। पहिलेदेखि नै जुन व्यवस्था थियो अहिले त राम्रो समय के आएको छ भन्दाखेरि सबै अधिकारहरू भन्दा भनौँ मा केन्द्रीय सरकारमा प्रादेशिक सरकारमा भन्ने सबभन्दा बढी अधिकार दिएको छ, स्थानीय सरकारलाई दिएको छ। अनि त्यसरी स्थानीय सरकारले आफ्ना जनताका विभिन्न समस्याहरूलाई मध्यनजर गरेर कस्ता प्रकारका समस्या हाम्रो समुदायमा छ त्यो एकिन गरेर चाहिँ उहाँले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न सक्नुहुन्छ। त्यसका लागि विभिन्न किसिमको प्राविधिक सहयोग चाहिन्छ भने जिल्ला स्वास्थ्य कार्यालय पनि हुनुहुन्छ, जिल्ला स्वास्थ्य कार्यालयले पनि केही सहयोग दिन सक्छ। नजिक रहेको विभिन्न अस्पतालहरूले, मेडिकल कलेजहरूले, युनिभर्सिटीले पनि सहयोग दिन सक्छ, विभिन्न सङ्घ संस्थाले पनि सहयोग दिनुपर्ने हुनसक्छ। पालिकाहरूदेखि लिएर पालिकामा रहेका विभिन्न यो ऱ्यापिड रेस्पोन्स युनिटहरू हुन्छ, होइन महामारी तयारीको लागि पूर्व तयारीको लागि गरेका सङ्घ संस्थाहरूसँग समन्वय गरेर कसको रेस्पोन्सिबिलिटी के भन्ने कुराहरू चाहिँ एकिन गरेर चाहिँ कार्यक्रम तयार गर्नुपर्ने हुन्छ। अहिले
2: सरकारको तयारी त छँदैछ, व्यक्तिको तयारी पनि त्यतिकै जरुरी हुन्छ, होइन? जस्तो किटजन्य रोगहरू पनि यो बेला बढ्ने हुन्छ, किटजन्य रोग लगायतका विभिन्न अब यो पानीजन्य, किटजन्य, खानेजन्य सबै रोगहरू चाहिँ यही बेला आइपर्छन्, देखा पर्छन्, होइन? अब पूर्व तयारी चाहिँ के गर्ने घर परिवार व्यक्तिले?
3: अघि मैले शुद्ध पानीकै कुरा गरेँ, शुद्ध पानीका घर परिवारले आफ्नो आफू लगायत आफ्नो परिवारका सदस्यले जुन पिउने पानी स्वच्छ छ, सफा छ, सेफ छ भनेर सुनिश्चित हुनु पर्यो। यदि सुनिश्चित छैन भने त्यसलाई कसरी सुरक्षित बनाउने विभिन्न विधिहरू अवलम्बन गर्ने, जुन भन्नु न फिल्ट्रेसनका कुराहरू छन्, पानी बोइलिङका कुराहरू छन्, त्यसलाई चाहिँ अपनाउनु पर्यो, व्यवहार परिवर्तन गर्नु पर्यो, कमसेकम ह्यान्ड हाइजिनका कुराहरूलाई पनि राम्रोसँग चाहिँ गर्नु पर्यो, व्यक्तिगत सरसफाइका कुराहरू भयो। त्यसपछि त्यति मात्र नभएर वातावरण प्रदूषण हुन नहुनको लागि हाम्रो वेस्ट डिस्पोजलमा पनि हामीले ध्यान दिनु पर्यो,
2: फोहोर
3: व्यवस्थापन गर्नु पर्यो, ती फोहोर व्यवस्था जताततै फाल्न भएन। जस्तै यो भनौँ न एक्सट्रा डिस्पोजलका कुराहरू छ, होइन, दिशा के भन्छ त्यसलाई पनि व्यवस्थापन गर्नको लागि जताततै गर्न भएन, पानीका मुहानदेखि अलगै गर्नुपर्ने हुनसक्छ। जुन ढलका कुराहरू छ, ढलको व्यवस्थापन चाहिँ यो जुन पानी बग्ने सिस्टमहरू छ, पाइपिङ भएको सिस्टम माथि मात्रै राख्नु भएन, त्यसले गर्दा कन्टामिनेसन हुने सम्भावना हुनसक्छ, त्यो परिवारले गर्नु पर्यो। त्यसपछि अर्को कुरा, अब यो पानीको प्रशस्त मात्रामा जुन हामीले नियमित जुन पानी सेवन गर्छौँ, पहिलेको भन्दा पनि बढी मात्रामा पानी प्रयोग गर्नु पर्यो। र पानीको नाममा विभिन्न किसिमको यो चाहिँ पेय पदार्थहरू चाहिँ सेवन गर्न भएन। यदि समस्या छ भने कुन त्यस्ता समस्या छन् कुनै पारिवारिक सदस्य परिवारका सदस्यलाई खानाजन्य अथवा यो किटजन्य रोगहरू छ भने तत्कालीन स्वास्थ्य कर्मीसँग चाहिँ समन्वय गरेर मात्र चाहिँ औषधि सेवन गर्न म अनुरोध गर्न चाहन्छु।
2: वातावरणकै कुरा गरौँ न, किटजन्य समस्या बढ्न नदिनको लागि चाहिँ वातावरण सरसफाई कतिको महत्त्वपूर्ण छ? हामीले घरको मात्र सरसफाइलाई बढी जोड दिन्छौँ, होइन?
3: राम्रो कुरा गर्नु। अहिले चाहिँ यो भनौँ न भर्खरै पानी काठमाडौँमा त पानी अभाव नै छ, तर पानी परिराखेको छ सबैको घरमा। यदि तपाईँ भिजिट गर्नु भने कुनै न कुनै भाँडामा पानी जम्मा गरेर राखेको नै हुन्छ, त्यो लामो समय प्रयोजनको लागि। त्यसको साथसाथमा देखिराख्नु भएको छ विभिन्न किसिमको पानी जम्मा हुने वातावरण भनौँ न, कोकको बोतलदेखि लिएर तपाईँको कुनै यो मोटरका टायरहरूदेखि लिएर विभिन्न भाँडा बर्तनहरू त्यतिकै रहेको हुन्छ, जहाँ पनि पानी मजाले जम्मा हुन्छ। त्यसको साथसाथमा अहिले देखिराख्नु भएको छ जुन यो फोहोर मैला अव्यवस्थितले गर्दाखेरि बाटोमा परेका खाल्टाहरूले गर्दाखेरि पानी पनि जम्मा भइरहेका छ। ती खाल्टाहरूमा विभिन्न किसिमका परजीवी, अब यो यो के भन्छ यो विभिन्न किसिमका यो मस्किटोहरू भनौँ न लामखुट्टेहरू वृद्धि भइरहेका हुन्छ। त्यो लामखुट्टेले गर्दाखेरि मलेरियादेखि लिएर डेङ्गीदेखि लिएर चिकनगुनियादेखि स्क्रब टाइफस थुप्रै प्रकारको रोगहरू चाहिँ बढी मात्रामा देखिने हुँदाखेरि त्यस्तो नहुनको लागि वातावरणमा एकदम हामीले चाहिँ ध्यान दिनुपर्ने हुन्छ। फोहोर मैला राम्रोसँग व्यवस्थित गर्ने, पानी जम्न नदिनको लागि ती खाल्टाहरू पुर्नेदेखि लिएर ती यदि कुनै पनि भाँडामा अथवा बोतलमा पानी जम्मा भएको छ त्यो पानीलाई चाहिँ हामीले फ्याँक्नुपर्ने हुन्छ। फेक्नाले के हुन्छ भने त्यसमा चाहिँ भएका जुन यो लामखुट्टेका चाहिँ लार्वा पिपाहरू चाहिँ नष्ट हुनसक्छ, हुर्कन पाउँदैन, ती चिजहरू गर्नुपर्ने हुनसक्छ। र अर्को कुरा, यो महिनामा हामी भनौँ न बिहानै बेलुका चाहिँ जाँदाखेरि गर्मी भन्छौँ तर चाहिँ नाङ्गो कपडा लगाएर जान्छौँ, होइन, यो भनौँ न बाहुला नभएको कपडा लगाउँछौँ, हाफ प्यान्ट लगाउँछौँ, त्यसले गर्दाखेरि विभिन्न किसिमका किराहरूले त्यो मच्छरहरूले चाहिँ लामखुट्टेले चाहिँ टोक्ने सम्भावना हुन्छ, जसले गर्दाखेरि मलेरियादेखि डेङ्गुदेखि लिएर थुप्रै प्रकारको रोग हुने सम्भावना हुन्छ। त्यस्तो अवस्थामा बरु पातलो कपडा लगाउने छोप्ने कपडाहरू लगाउनु पर्यो कमसेकम, त्यसले गर्दाखेरि जुन लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ, र लामखुट्टेको साथसाथमा विभिन्न किसिमका किरा फटेङ्ग्राहरूबाट पनि बच्न सकिन्छ।
2: डाक्टर, विशेष गरेर यो समयमा जुन चाहिँ पर्वतारोहणको चर्चा पनि हुन्छ, पर्वतारोहणको सिजन पनि हो, होइन, मौसमको बदलावले गर्दाखेरि चाहिँ यो पर्वतारोहणमा जाने व्यक्तिहरूले चाहिँ के कस्ता सावधानी चाहिँ अप्नाउनु जरुरी छ?
3: अब यो सिजनमा भनौँ न अहिले यो इन्टरनल टुरिज्म भन्दा आन्तरिक पर्यटन एकदमै फस्नाउँदछ। थुप्रै भनौँ न हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी विदेशभन्दा पनि नेपालभित्रकै ठाउँहरूमा चाहिँ यात्रा गर्न चाहिँ रुचाउनुहुन्छ। कतिपय ठाउँहरूमा गइराखेको हुँदा हामीले घटनाहरू पनि सुनिरहेका छौँ, विभिन्न किसिमको समस्या परेको, त्यसै ती यात्रा गर्ने चाहिँ हाम्रा यात्रुहरूलाई मेरो अनुरोध के भन्दाखेरि कमसेकम जाँदाखेरि आफूलाई चाहिने विभिन्न औषधि उपकरणहरू पनि साथमा लिएर जानु होला। यदि तपाईँले नियमित औषधि सेवन गर्नुभएको छ त्यो औषध पनि साथमा लिएर जानुहोस्। तपाईँलाई आवश्यक पर्ने अघि यात्रा गर्ने विभिन्न जल वियोजन हुनसक्छ, होइन, जल वियोजनले गर्दाखेरि विभिन्न किसिमको समस्याहरू हुनसक्छ। कमसेकम त्यस्तो अवस्थामा विभिन्न पेय बजारमा पाउने पेय पदार्थ भन्दा पनि कमसेकम तपाईँले जाँदाखेरि जुन बजारमा पाउने यो ओआरएस भन्छ, होइन, त्यो ओआरएस चाहिँ लिएर जानुहोस्। त्यसले गर्दाखेरि पानीको साथसाथमा विभिन्न सुगर यो चाहिँ सोडियम पोटासियम हुन्छ प्रशस्त मात्रामा पाउन सक्नुहुन्छ। र त्यसको साथसाथमा तपाईँहरू चाहिँ यो यात्राको क्रममा हिमाल नजिकै भनौँ न अब यो आधार शिविरसम्म पुग्दाखेरि चाहिँ उचाइको कारणले गर्दा विभिन्न किसिमको अल्टिच्युड सिग्नेसहरू पनि देखिराखेको हुन्छ,
2: त्यस्तो
3: लेक लाग्ने, हजुर, त्यो लेक लाग्दाखेरि कमसेकम त्यस्तो अवस्थामा कसरी आफूलाई चाहिँ व्यवस्थापन गर्ने भन्ने कुराहरू, आवश्यक उपकरणहरूको साथसाथमा औषधिहरू पनि हुन्छ त्यो साथमा लिएर चाहिँ यात्रा गर्न म अनुरोध गर्न चाहन्छु। यदि त्यस्तो अवस्थामा माथि कुनै ठाउँ निश्चित उचाइमा पुग्दाखेरि आफूलाई अप्ठ्यारो महसुस भयो भने त्यसलाई फर्दर रोकेर डाउन जाने अथवा केही समय आराम गर्ने, फेरि त्यसलाई एडाप्टेसन गरेर भनौँ न त्यसलाई फेरि माथि चढ्ने त्यस्ता चाहिँ एक्सर्साइजहरू गर्नुपर्ने हुनसक्छ। एक्लै नजानुहोस्, जाँदै भने कमसेकम अरू साथीभाइ लिएर जानुहोस्, टिममा जानुहोस्। त्यसले गर्दाखेरि चाहिँ एक व्यक्ति मतलब आफूले सहयोग चाहिँ गर्न सजिलो हुन्छ। यसकारण चाहिँ यो आन्तरिक टुरिज्म जाँदा पनि कमसेकम इन्फर्मेसन दिएर साथीभाइसँग जाँदाखेरि सजिलो हुन्छ।
2: के गर्न हुँदैन जुन चाहिँ धेरै जसोले चाहिँ त्यो गल्ती चाहिँ गरिरहेको हुन्छ?
3: अब आफू नै भनौँ न अब चाहिँ विभिन्न किसिमका सर्टेन पिक्समा हामी पुगिसके पनि कमसेकम त्यो डेस्टिनेसनमा पुग्नको लागि जानुभन्दा पहिले नै विभिन्न समस्याहरू हुन्छ, जस्तै उसलाई चाहिँ अप्ठ्यारो हुने, टाउको दुख्ने, एकदमै जिउ दुख्ने, विभिन्न किसिमको कम शरीरमा चाहिँ स्प्याजमहरू हुने, थकाइ लाग्ने, चक्कर आउने, बान्ता हुने, सास फेर्न गाह्रो हुने, त्यस्तो अवस्था हुनसक्छ। त्यस्तो भइदियो भने कमसेकम त्यो फर्दर नजाने, कमसेकम उहाँले चाहिँ त्यो जुन लेभलमा पुग्नु भएको छ त्यति डाउन हुने, डाउन हुँदाखेरि केही समस्या बिस्तारै कम हुँदै जान्छ। त्यहाँ निश्चित घन्टा साधारण उपचार गरिसकेपछि त्यसपछि बल्ल हामीले यदि त्यस्तो समस्या छ भने बिस्तारै त्यसलाई चाहिँ त्यो पिकमा जानको लागि जानुपर्ने हुनसक्छ। यदि त्यस्तो समस्याका बावजुद पनि भनौँ न अब त्यहाँ नै पुग्न खोज्यो भने के हुन्छ त विभिन्न अप्रिय घटनाहरू चाहिँ हुनसक्ने सम्भावना हुन्छ, अल्टिच्युड सिक्नेसका विभिन्न सिरियस कम्प्लिकेसनहरू हुनसक्ने सम्भावना हुनसक्छ।
2: बुन्दागत रूपमा भन्नुपर्दाखेरि चाहिँ सुझाव के दिन चाहनुहुन्छ व्यक्तिलाई?
3: सबैभन्दा व्यक्तिलाई त आफू चनाखो हुनु पर्यो, आफ्नो स्याहार चाहिँ आफैले गर्नुपर्ने हुनसक्छ, होइन, जस्तै अब झाडा पाखालाबाट बच्नको लागि सबभन्दा पहिलो भनेको पानी हो, पानी सुरक्षित पानी हामीले चाहिँ प्रयोग गर्नु पर्यो। दुई, पिउनुभन्दा पहिले आफूले यो पानी सुरक्षित छ, मैले खाँदा मलाई केही असर पर्दैन भने इन्स्योर हुनु पर्यो, एक। दुई, अनि बाहिर वातावरणमा जुन बजारमा पाइएका जुन तयारी खानाहरू हुन्छन्, होइन, अब चाहिँ घरमा जाँदाखेरि पकाउन मन लाग्दैन त आज चाहिँ बजार गएर खाना किनेर लिएर जान्छु भन्छु, कमसेकम ती चिजहरू सुरक्षित छ छैन भने कसरी बनाएको छ, कहिले बनाएको भनेर त्यसलाई सुनिश्चित भएर खानुपर्ने हुन्छ। सकिन्छन् भने खाद्य पदार्थ घरमै बनाउने, बाहिर जुन पकाएका खानाहरूमा त्यति सुनिश्चित हुँदैन, सुरक्षित आवास हुँदैन, त्यस कारण चाहिँ घरमै बनाएर सेवन गर्नु पऱ्यो। र अर्को चिज प्रशस्त मात्रामा झोलिलो पदार्थहरू, पानी लगायत अन्य पदार्थहरू प्रशस्त मात्रामा पिउनु पर्ने हुनसक्छ। छालाजन्यदेखि लिएर रुगाहरू प्रशस्त मात्रा हुँदाखेरि चाहिँ छालाको सरसफाइ, व्यक्तिगत सरसफाइमा ध्यान दिनु पर्यो, वातावरणीय प्रदूषणहरूलाई हामी कम गर्नु पर्यो। र त्यस्तै अर्को विभिन्न किसिमका मानसिक तनावहरू हुनसक्छ, ती तनावहरू कम हुनुको लागि अब यसलाई चाहिँ विभिन्न यसको उपायहरू हुनसक्छ, मनोसामाजिक परामर्शदेखि लिएर आफ्नो सेल्फ एक्सर्साइजका कुराहरू भयो होइन, यी चिजहरू चाहिँ यो चाहिँ लिएर आफूलाई केही चाहिँ व्यवहार परिवर्तन गर्न सकिन्छ।
2: डाक्टर साहब धेरै धन्यवाद दिन चाहन्छु यो महत्त्वपूर्ण विषय र अहिलेको सन्दर्भमा निकै अपरिहार्य विषयमा चाहिँ चर्चा गर्न स्टुडियोमा आइदिनु भएकोमा धेरै धन्यवाद दिन चाहन्छु।
3: धन्यवाद सन्दनाजी।
2: उहाँ हुनुहुन्थ्यो स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर कुमार राज भण्डारी। आज हामीले मौसम परिवर्तनले स्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनु पर्ने सावधानी बारेमा कुराकानी गर्यौं। यो कुराकानीसँगै बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार अर्को विषयमा कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।

0: कहाँबाट बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नयाँ वर्ष 2083 स्यामसङका ग्लोबल नम्बर 1 टिभी र होम अप्लायन्समा 25% छुट पाउनुहोस्। रु 50,000 भन्दा माथिका अप्लायन्सको खरिदमा नागरिकताकै आधारमा 24 महिनासम्मको EMI उपलब्ध छ। चुनिएका वासिङ मसिनमा 6 केजी सर्फ एक्सेलम्याटिक निशुल्क र टिभीहरूमा 12 महिनासम्मको नेट टिभी प्याकेज निशुल्क पाउनुहोस्। स्यामसङ सँगै यो नयाँ वर्षमा स्मार्ट घर स्मार्ट सुरुवात। शर्तहरू लागू हुनेछन्। यो योजना सीमित अवधिका लागि चुनित मोडलमा मात्र लागू। 24 महिनाको EMIमा 7.99% ब्याज लागू हुनेछ।
6: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
7: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
6: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
7: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
6: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
7: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
6: कार्यक्रम सडक र सवारी।
8: Isn't it amazing when the internet just works? For binge watcher to binge shoppers. For the dancing shoes to midnight truce. Speed the juice. For the weird

0: Subisu, Gig Fiber, exceeding expectation.
1: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना. यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैङ्क तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ. यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैङ्क तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ. व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ. गोदावरी नगरपालिका, ललितपुर.

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
4: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
5: ए टु जेड मोबाइल सर्भिसिङ सेन्टर, रोल्पा नगरपालिका 4, मेन बजार, रोल्पा।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका मोबाइल सेटहरू वारेन्टी ग्यारेन्टीका साथै बिक्री वितरण गर्नुका साथ मोबाइल सेटहरू मर्मत तथा एसेसरीज होलसेल पनि गरिन्छ र सोलरका सम्पूर्ण सामान बिक्री गरिनुका साथै मर्मत सम्भार पनि गरिन्छ। प्रोप्राइटर बालाराम बस्नेत, सम्पर्क मोबाइल नम्बर 98 63 13 50 55
5: र 98 10 30 76 44।
7: शुभ कामना तिमीलाई नयाँ वर्षको।
8: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
9: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
10: आशिष बार्बर सेन्टर, रोल्पा नगरपालिका 2, लिबाङ, रोल्पा। हामी कहाँ ग्राहकको रोजाई अनुसार सम्पूर्ण डिजाइनमा हेयर कटिङ गरिन्छ। सञ्चालक आशिष पुन मगर। थप जानकारीका लागि सम्पर्क मोबाइल 98 4 78 95 287।
3: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई आइतुराम पुन मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा छरिएर रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: आइतराम पुन्म गर सुनसहरी गाउँपालिका छ फगाम भलबाङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: शुभ कामना नयाँ वर्षको
0: अन्ध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो थियो उन बनोस् नयाँ वर्ष।

0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्यारी जीवन संगिनी निशाना सिर्पाली, ठुली छोरी तिर्सना सिर्पाली, माहिली छोरी अस्मिता सिर्पाली, कान्छी छोरी छाया सिर्पाली, ससुरालीमा रहनुहुने मामा माइजू, ठुलो साला रमेश बेसी, बहिनी भदै विमल बेसी, माहिला साला मनोज बेसी, बहिनी साहिला साला मिलन बेसी, बहिनी कान्छा साला आशिष बेसी, कसलामा रहनुहुने आदरणीय फुबू दिदी भान्जी मनिषा बेसी, हाम्जा बामरीमा रहनुहुने ठुलो बुबा ठुली मम्मी दाना दिदी भिनाजु भान्जा नरेश बेसी, मलाई मलेसियासम्म लिनुहुने आदरणीय भिनाजु नान बहादुर बेसी, कान्छा जुवाई कमल बेसी, भान्जा धन बहादुर बेसी, भाइ कमल बेसी, हर बखत सँगै बसेर सहयात्रा गर्नुहुने मिल्ने साथी लाल बहादुर पुन, गाउँघर छरछिमेकका सम्पूर्ण आफन्तजन इष्ट मित्र दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। आइतराम सिर्पाली रोल्पा नगरपालिका एक पुराना गाउँ रोल्पा हाल बिरानो देश मलेसियाबाट।
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
3: न्यू बागमाली होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 4 सुलिचोर रोल्पा।
0: हामी कहाँ स्वच्छ वातावरणमा खाना बस्नको राम्रो व्यवस्था हुनुको साथै नास्ताका सम्पूर्ण परिकारहरू पाइन्छ।
3: पुनः फोनबाट पनि अर्डर लिन सकिनेछ।
0: प्रोप्राइटर नाम बहादुर पुन मगर, सम्पर्क मोबाइल नम्बर 9613056141 र 9810820415। नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल। वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्ट मित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा वरुण बस्नेत वरुण भनेर चिन्नुहुने प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

विकास सुनार सुनचहरी गाउँपालिका चार सिउरी चैते थान टोल रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरी आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार प्रविधिले साँगुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू साथै मलाई सामाजिक सञ्जाल फेसबुकमा भीमबहादुर रोका मगर भनेर चिन्नुहुने सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा माया स्नेह समर्पण एवं सुख शान्ति समृद्धिको कामना सहित शुभकामना।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
1: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने पूजनीय बुबा दिमलाल ओली, पूजनीय आमा कवली ओली, ठुली आमा झुप्री ओली, माहिलो बुबा हरिभान ओली, माहिली आमा दुर्गा ओली, मेरी प्राण प्यारी जीवन सङ्गिनी अनिता ओली, मेरा मुटुका टुक्रा छोरीहरू भावना ओली, सोनिया ओली, प्यारो छोरा प्रशान्त ओली, दिदी भिनाजुहरू ज्ञानसरा राणा, देवीलाल राणा, दीपा अधिकारी, पदम अधिकारी, भान्ज भान्जीहरू सरिता राणा, चन्द्रा राणा, लक्ष्मण राणा, प्यारा भाइहरू, दक्षिण कोरियामा रहने भाइ खगेन्द्र ओली, नेपाल प्रहरीमा कार्यरत भाइ दिपेन्द्र ओली, मलेसियामा रहने हिमाल ओली, विनोद ओली, खगेन्द्र ओली, बुहारी सिर्जना ओली, भतिजी अनएन्जल ओली, बहिनीहरू पवित्रा घरती, खिर्मा बोहरा, पबिना राणा, रत्ना राणा, विमला डाँगी, दीपा डाँगी, धनमाया ओली, अनिता ओली, जवाईहरू विकास घरती, विवेक बोहरा, ओम प्रकाश राणा, महेन्द्र राणा, पुरन डाँगी, ललित डाँगी, प्यारा भान्ज भान्जीहरू चन्द्र प्रकाश घरती, प्रशान्त घरती, विशाल बोहरा, आरोसी बोहरा, विशाल राणा, ग्रीष्मेन राणा, प्रियङ्का राणा, दीप्सिका डाँगी, समीक्षा डाँगी, गङ्गादेव साथ दुनेलामा रहने ठुली आमा बसन्ती ओली, ठुलो बुबा गणेश ओली एवं सम्पूर्ण घर परिवार, परिवर्तन गाउँपालिका 3 इरिबाङमा रहने फुपू सर्कनी बुढाथोकी, फुबाजु बिरसिंह बुढाथोकी, बल्ले चौरेलीमा रहने फुपू कवली राणा, माउली तर्फ बजै धनमाली राणा, अन्टी खिरमा राणा, बाजे बजै मामा माइजू लगायत सम्पूर्ण माउली परिवार, मेरो ससुराली परिवार बल्ले बलरेमा रहने सासु ससुरा, दिदी सासु, साधु दाई, जेठान जेठानी दिदी, साला बहिनीहरू, सालीहरू, साधु भाइहरू, भदै भदैनी, भतिजा भतिजीहरू एवं सम्पूर्ण माइती परिवार, साथै सामाजिक सञ्जाल फेसबुकमा विजय कुमार ओली नामसँग परिचित सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी, प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा बिन मगर लभसँग जोडिएर स्वदेश तथा विदेशमा छरिनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगतले गाँसिएका मायाले जोडिएका मेरा गाउँघरका दाजुभाइ दिदीबहिनी आत्मीय आफन्तजन इष्टमित्र साथै फेसबुकमा मलाई विशाल कान्छा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू, प्रविधिले संसारका टाढा टाढा कुनामा बसिरहे पनि हृदयमा नजिक रहेका सम्पूर्ण नेपाली आत्माहरूलाई आशाको दियो जलेर हृदय उज्यालो होस्, विश्वासको टीका लागेर जीवन सबल होस्, सम्बन्ध र संस्कृतिले झन बलियो बनोस् र आगामी दिनहरूले सुख समृद्धि र प्रगतिका ढोकाहरू खोलुन् भन्ने हृदय स्पर्शी शुभकामना अर्पण गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: बीएमसी सप्लायर्स, सुनिल स्मृति गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हाम्रा सेवाहरू, हामी कहाँ भाडा बर्तन सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्रीहरू विशेष छुट सहित बिक्री भइरहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। सञ्चालक इन्द्रबहादुर महरा, सम्पर्क फोन नम्बर 086-594-374 र मोबाइल 98-578-22-374।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28-990।
6: खुसीले छायो, हर्षले छायो, मङ्गले पनि छायो।
0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।

0: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
1: चेलीबेटी कस्मेटिक पसल सुनिल स्मृति गाउँपालिका 3 रुनीबाङ रोल्पा।
2: हामी कहाँ श्रृंगार सम्बन्धी सामानहरू होलसेल तथा फुटकरमा बिक्री गरिन्छ।
1: प्रोप्राइटर मेघबहादुर बुढाथोकी।
2: सम्पर्क मोबाइल 9858735401 र 9684416437।
3: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
4: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
2: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
5: हाम्रा सेवाहरू, हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
2: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
5: हाम्रा सेवाहरू, हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
6: शुभ कामना तिमीलाई नयाँ वर्षको।
7: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
4: बसन्त ऋतुको आगमन सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण मेरा घर परिवार, गाउँघर, सहर बजार, देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण मेरा आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा जोडिनु भएका आफन्तहरू लगायत प्रविधिले साँगुरिएको दुनियाँभर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दछु।

0: देवबहादुर फुनमगर लुङ्री गाउँपालिका साथ हारजङ छहरेखोङ रोल्पा हाल बिरानो देश युरोपबाट
1: शुभकामना तिमीलाई नयाँ वर्षको
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
3: बसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म मेरो घर परिवारमा रहनुहुने पूजनीय बुबा साङ्ले पुन मगर, पूजनीय आमा जसो पुन मगर, ठुलो बुबा ठुली आमा, भाइ बहिनीहरू खगी पुन, पुस्तमा पुन, दुजमला पुन, माघी पुन, टेकमला पुन, ननसरी पुन, दिदी घमी गुरुङ, भाइहरू बिन्दास कान्छा, यामराज पुन, खगेन्द्र पुन, मेरी जीवन सङ्गिनी श्वेता पुन, मेरी प्यारी छोरी यामी पुन, मेरो साथमा रहनुहुने अङ्कल जोगबहादुर पुन, पुसै जीवन घरती पेरे घरती, दाईहरू मानसिंह पुन, रोहित पुन, माउलो परिवार जयमा कसलामा रहनुहुने मामा माइजू साला साली जेठान दिदीहरू, इन्डियामा रहने प्यारो साला महेश थापा, इन्डियामै रहने मासी मासर मामा, पोबाङ थनबाङमा रहनुहुने प्यारी बहिनी नबिना छेत्री, मलाई फेसबुकमा धनसिंह पुन भनेर चिन्ने नचिन्ने सम्पूर्ण मेरा आफन्तजनहरू इष्ट मित्र लगायत सम्पूर्ण नेपालीहरू सुख शान्ति एवं उत्तरोत्तर प्रगतिको कामना सहित विजया दशमी तथा शुभ दीपावलीको शुभकामना व्यक्त गर्दछु।

धनसिंह पुनमगर सुनसहरी गाउँपालिका चार नौमुले टोल साङ्किना सिउरी रोल्पा हाल बिरान मुलुक भारतको जम्मू काश्मीर लेह लद्दाखबाट

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: दिनेश किराना तथा खाद्यान्न पसल सुनिल स्मृति गाउँपालिका 8 आरएस फुलधारा रोल्पा।
3: हाम्रा सेवाहरू हामी कहाँ किराना खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरू सुपथ मूल्यमा पाइन्छ। नोट, हामी कहाँ सहज यात्राका लागि आरामदायी गाडीको समेत सुविधा रहेको छ। सञ्चालक जित बहादुर फुनमगर, सम्पर्क मोबाइल 98449038160।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: नयाँ वर्षको शुभकामना।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा
0: म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा दुर्गा रोलपालीसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा यस महान पर्वले पारिवारिक माया, आत्मीयता र भाइ अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: दुर्गा बहादुर विक सुनिल स्मृति गाउँपालिका साथ तेबाङ रोल्पा हाल बिरानो देश दोहा कतारबाट
1: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका दाजुभाइ आमा बुबा दिदी बहिनी एवं सामाजिक सञ्जाल फेसबुकमा मलाई गगन सिंह टुमाटा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू साथै प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस् उपलब्ध को वर्ष बनोस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

0: गगन सिंह टुमटा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा हाल बिरानो देश जापानबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष नयाँ वर्ष
2: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: गमाल सप्लायर्स सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा।
1: हामी कहाँ सम्पूर्ण किराना तथा गल्ला सामानहरू सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ। साथै मदिराको थोक तथा फुटकर विक्रेता
3: प्रोप्राइटर दिपेन्द्र बुढा मगर। सम्पर्क फोन नम्बर 086 40 10 89, मोबाइल 98479839390 र 98479939193।
4: नयाँ वर्षको शुभकामना
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
2: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
5: हरिबहादुर पुन अध्यक्ष, अमृता ओली केसी उपाध्यक्ष, शालिकराम बस्नेत प्रमुख प्रशासकीय अधिकृत एवं गंगादेव गाउँपालिकाको कार्यालय सन्दाडा रोल्पा।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
1: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्राण प्यारी जीवन सङ्गिनी, ठुलो छोरा जीवन, छोरी जेसिका, कान्छो छोरा आशिष लगायत गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा जेसिका पुन मगरसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु। धनसिंह पुनमगर लुङ्री गाउँपालिका एक खद्दर रोल्पा हाल बिरानो देश पूर्वी साउथ अफ्रिकाबाट।
2: शुभ कामना तिमीलाई नयाँ वर्षको,
1: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
3: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
1: केबीएन सन्स हार्डवेयर तथा सप्लायर्स सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा।
4: हामी कहाँ छट, सिमेन्ट, जस्ता पाता, प्लाइवुड, सिसा पाइप फिटिङ, पेन्टर, डोर फिटिङ लगायत सम्पूर्ण घर निर्माण सम्बन्धी सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ।
1: प्रोप्राइटर मिलन रोका मगर र तिलक रोका मगर, सम्पर्क फोन नम्बर 086 40 10 15 र मोबाइल नम्बर 98 4 18 32 410 र 98 5 78 22 40 40।
0: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष, विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा केबी मगरसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु। केबी मगर सुनसहरी गाउँपालिका 1 सेरम रोल्पा हाल बिरानो देश युएईबाट।
0: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष, विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
6: खड्का वर्कशप, सुनिल स्मृति गाउँपालिका 3, सुलीचौर जाने बाटो, फगाम खोला, रुइनीबाङ, रोल्पा।
7: हामी कहाँ सबै कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सबै प्रकारका पार्टपुर्जाहरू पनि पाइन्छ।
6: नोट, कहीँ कतै बाटोमा मोटरसाइकल बिग्रिएमा पनि हामीलाई सम्झनु होला।
7: सम्पर्क मोबाइल नम्बर 98696 57 520।
2: शुभकामना तिमीलाई नयाँ वर्षको।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
6: नमजाली खड्का एक्रोभेट सेन्टर, सुनिल स्मृति गाउँपालिका 3, रुइनीबाङ, रोल्पा।
8: हाम्रा सेवाहरू,
9: हामी कहाँ हाइब्रिड एवं उन्नत जातका बिउ बिजनहरू, रासायनिक मल, पशुपक्षीका औषधि, विषादि, कृषि यन्त्र उपकरण, पशुपक्षीका दानाहरू र ग्रीन हाउसका सामानहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
8: प्रोप्राइटर याम बहादुर खड्का, सम्पर्क मोबाइल नम्बर 98578434।
9: नमजाली खड्का एक्रोभेट सेन्टर, सुनिल स्मृति गाउँपालिका 3, रुइनीबाङ, आइएमई बैंकको नजिकै सुलीचोर जाने ओरालो बाटो, रोल्पा।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष।
1: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मसँग खिम सेन्चुरी नामबाट परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्। हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्। साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: क्वालिटी मोमो एन्ड चाउमिन सेन्टर सुनिल स्मृति गाउँपालिका 4 लाम्पा खोला रोल्पा।
3: हामी कहाँ सुन्दर तथा शान्त वातावरणमा मोमो, चाउमिन लगायत नास्ताका सम्पूर्ण परिकारहरू सुपथ मूल्यमा पाइन्छ। सञ्चालक छवि थापा, सम्पर्क मोबाइल 98449000877।
4: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई कुबेर मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: लक्ष्मी मोबाइल सर्भिस सेन्टर, सुनिल स्मृति, गाउँपालिका 3 रुइनीबाङ, रोल्पा।
3: हामी कहाँ विभिन्न किसिमका मोबाइल, टिभी, फ्रिज, वासिङ मेसिन पाउनुका साथै मर्मत पनि गरिन्छ, साथै मोबाइल एक्सचेन्ज पनि गरिन्छ।
2: प्रोप्राइटर विकास गुप्ता, सम्पर्क मोबाइल नम्बर 9847478153।

0: का तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: लेकाली रेस्टुरेन्ट एन्ड बिरियानी कर्नर रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा। हामी कहाँ बिरयानी, मोमो, सेकुवा, चाउमिन लगायत अर्डर अनुसारका सम्पूर्ण परिकारहरू बनाइनुका साथै होम डेलिभरीको समेत व्यवस्था रहेको छ। प्रोप्राइटर दीपक बिसी, सुली चौरका लागि सिर्जना होटेल प्रोप्राइटर धनबहादुर मरण थानी, लिबाङको लागि सम्पर्क मोबाइल 97655376111 र सुली चौरको लागि 97671185।
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: न्यू लुम्बिनी भाडा तथा हार्डवेयर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
4: हाम्रा सेवाहरू,
2: हामी कहाँ छड, जस्ता पाता, सिमेन्ट, रङ रोगन, एचडीपीई पाइप, सीपीभीसी, पीभीसी पाइप, बाथ फिटिङ गरिनुका साथै निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर
2: मोहम्मद अली मिया, सम्पर्क मोबाइल नम्बर 98634151 र 98618145525।
5: नया वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधिहरू, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी, विभिन्न पेसाकर्मी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, कलाकार, पत्रकार, साहित्यकार, उद्यमी, व्यापारी, युवा क्लब, आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
2: भरत कुमार थापा अध्यक्ष, दिलकुमारी गुरुङ उपाध्यक्ष, अनिल रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं लुङ्री गाउँपालिकाको कार्यालय किला चौर रोल्पा।
5: नयाँ वर्षको शुभकामना।
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
6: अमर सिंह घरती मगर अध्यक्ष, जयपुरी घरती मगर उपाध्यक्ष एवं माडी गाउँपालिकाको कार्यालय घरती गाउँ रोल्पा।
3: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मानव मगरसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बना हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: मानव रोका मगर लुंगरी गाउँपालिका साथ हारजंग रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: बसन्तको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू यी चाडपर्वहरूका रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस्। मुटुमा उमङ्ग मनमा शान्ति घर आँगनमा समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस्। दियो झै नछेकिने प्रकाश फैलियोस्। अमर आशीर्वाद टिकिरहोस्। सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यिक

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
0: न्यू रोल्पा सुनचाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ बीच बजार रोल्पा।
2: हामी कहाँ शुद्ध सुनचाँदीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ सुन साटफेर गरिन्छ।
0: प्रोप्राइटर हरि गौतम, सम्पर्क मोबाइल नम्बर 9869828883 र 9928206642।
2: सुनमा शुद्धता र विश्वासको अटुट सम्बन्ध। न्यू रोल्पा सुनचाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ बीच बजार रोल्पा।
3: शुभ कामना तिमीलाई नयाँ वर्षको।
0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: पवित्र सुनचाँदी पसल सुनिल स्मृति गाउँपालिका 3 रुइनिबाङ रोल्पा।
0: हाम्रा विशेषताहरू, हामी कहाँ तिलरी, मारुली, छड्के तिलरी, बाला, कालो माला, औठी, सिग्री, चन्द्रमा, काचो सुनमा पुरानो सुन साटफेर पनि गरिन्छ।
4: प्रोप्राइटर तिरबहादुर सुनार, सम्पर्क मोबाइल नम्बर 9810816650 र 9842417750।
5: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा पल सिर्पाइली नामसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना।

0: पल सिर्पाइली लुङ्री गाउँपालिका साथ सर्पाखा बैसा छोपे रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: नयाँ वर्षको शुभकामना
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
2: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
3: सुख बहादुर बुढामगर अध्यक्ष, कलादेवी खत्रेनी उपाध्यक्ष र निम बहादुर केसी प्रमुख प्रशासकीय अधिकृत एवं परिवर्तन गाउँपालिकाको कार्यालय पुतला चौर रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: परिचय गेस्ट हाउस तथा प्रिंट सेंटर रोल्पा नगरपालिका 4 शिवालय टोल लिबाङ रोल्पा।
1: हामी कहाँ सुन्दर तथा शान्त वातावरणमा खाना र बस्नको लागि सुविधा रहेको छ। साथै हामी कहाँ विभिन्न सरकारी कामकाजका लागि अनलाइन फारमहरू भरिनुका साथै फोटोकपी तथा प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू छिटो छरितो गरिन्छ।
0: सञ्चालक यादव गर्ती मगर।
1: सम्पर्क मोबाइल 98686 39591, फोन नंबर 086 44 326।
2: शुभ कामना तिमीलाई नया वर्ष को,
3: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
4: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: फगामी मम तथा चाउमिन सेन्टर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ फगाम जाने बाटो उपल्लो गल्ली रोल्पा।
5: हामी कहाँ सुन्दर र मनोरम वातावरणमा ममका विभिन्न परिकारहरू जस्तै भेज मम, चाउमिन लगायत हरेक प्रकारका नास्ताका परिकारहरू सुपथ मूल्यमा पाइन्छ।
6: थप जानकारीका लागि मोबाइल नम्बर 98669692।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: पृथ्वी टेलर्स एन्ड जुत्ता पसल सुनिल स्मृति गाउँपालिका 3 रुनिबाङ रोल्पा।
1: हामी कहाँ आधुनिक डिजिटल मिसिन द्वारा कोट पाइन्ट सर्ट दौरा सुरुवाल तयार पारिनुका साथै विभिन्न डिजाइनका जुत्ता चप्पलहरू सुपथ मूल्यमा पाइन्छ। नोट एक पटक सेवा गर्ने मौका दिनुहोस्। हामी हजुरहरूलाई निराश बनाउने छैनौ। प्रोप्राइटर पृथ्वी परियार, सम्पर्क मोबाइल 98697000945 र 98128188।
2: नयाँ वर्षको शुभकामना।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण नगरपालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: सुरेन्द्र थापा घरती नगर प्रमुख, गीता आचार्य उप प्रमुख र रामप्रसाद शर्मा प्रमुख प्रशासकीय अधिकृत एवं रोल्पा नगरपालिकाको कार्यालय लिबाङ रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: न्यू रोलपाली मोबाइल एंड इलेक्ट्रोनिक्स सेंटर तथा रोलपाली सोलर एंड प्रिंट सेंटर सुनसहरी गांव पालिक तीन जरबांग बाहरी गाम रोल्पा
1: हमारा सेवा हमी कहाँ सब कंपनी का सोलर सेट साउंड सिस्टम टीवी डिश होम वाईफाई बिक्री मरमत तथा प्रमाण पत्र सूचना टाइपिंग प्रिंटिंग गरिन्छ
0: प्रोपराइटर खबर कुमार घरती मगर संपर्क मोबाइल नंबर 98449206664 र 98449773000 अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
2: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं
0: जनक पुनमगर अध्यक्ष सरिता केसी उपाध्यक्ष र धनी प्रसाद खड्का प्रमुख प्रशासकीय अधिकृत एवं रुन्टीगढी गाउँपालिकाको कार्यालय होलेरी रोल्पा
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
4: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
5: सौगात गहना पसल सुनिल स्मृति गाउँपालिका तीन रुइनीबाङ रोल्पा
0: हाम्रा विशेषताहरू हामी कहाँ अर्डर अनुसारका गर गहनाहरू पाउनुका साथै अर्डर अनुसार बिना रसायनका गर गहनाहरू तयार गरिनुका साथै पुराना गहनाहरू पनि साटफेर गरिन्छ
5: प्रोप्राइटर बिनाराम सुनार
0: सम्पर्क मोबाइल नम्बर 9849835368 र 9862613486
6: खुसी छायो फसल छायो उमङ्गले पनि छायो
7: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्
4: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
8: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुलिचोर रोल्पा।
7: हाम्रा विशेषताहरू भारतमा रहेको सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही अनुभव सङ्गालेका साथै आर्मी हस्पिटल काठमाडौँ र देशका विभिन्न डेन्टल हस्पिटलमा काम गरिसकेका दक्ष तथा अनुभवी चिकित्सकद्वारा नदुखाई दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। जस्तै नयाँ दाँत राख्ने, बाङ्गोटिङ्गो दाँत सिधा बनाउने, दाँत बाट्ने, सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, फिक्स दाँत लगाउने, नदुखाई दाँत राख्ने, किराले खाएको दाँत भरिनुका साथै दाँत नभएको ठाउँमा नयाँ दाँत रोपिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98677467 र 97093-98409
3: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
4: वसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगत अनि पसिनाले गाँसिएका मेरा घर परिवार, गाउँघरका दाजुभाइ दिदीबहिनी, मायाले जोडिएका आफन्तजन, आत्मीयताले गाँसिएका इष्टमित्र, साथै फेसबुकमा मलाई श्यामलाल चुनारा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू, प्रविधिले संसारका टाढा टाढा कुना काप्चाबाट पनि हृदयमा नजिक बनाएका, देश विदेशमा छरिएर रहनु भएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सम्बन्धको टीका जस्तै आत्मीयता अझ गाढा होस्, आशाको दियो जस्तै जीवन सधैँ उज्यालो होस्, संस्कार र संस्कृतिको सुवास जस्तै मन सदैव पवित्र बनोस् र आगामी दिनहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतिका ढोकाहरू खुल्ला रहन् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु।

0: श्यामलाल सुनरा सुनचहरी गाउँपालिका चार झिन्जा रोल्पा हाल बिरानो देश दुबईबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सीताराम रोकाएसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु सीताराम रोका छेत्री लुङ्री गाउँपालिका चार ठुलो नम्जा रोल्पा हाल बिरानो देश मौरिसेसबाट

0: एका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: शुभेच्छा सुनचाँदी पसल सुनिल स्मृति गाउँ पालिका तिनी रुइनी बाङ रुल्पा।
1: हाम्रा सेवाहरू हामी कहाँ आधुनिक डिजाइन का गरगहना पाउनुका साथै पुराना गरगहना साटफेर पनि गरिन्छ। नोट ज्यालामा छुटको समेत व्यवस्था गरिएको छ।
0: प्रोप्राइटर शीतल सुनार, सम्पर्क मोबाइल नम्बर 9965446158, 9846369659, 98091978778।
2: नया वर्षको शुभकामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: धनबहादुर पुनमगर अध्यक्ष, ननकोला घरती उपाध्यक्ष र प्रेम बहादुर घरती प्रमुख प्रशासकीय अधिकृत एवं सुनचहरी गाउँपालिकाको कार्यालय पुबाङ रोल्पा।
2: नयाँ वर्षको शुभकामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा
4: यस उडावासी,
3: आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: हर्कराम बुढा मगर अध्यक्ष, खड्क बहादुर गाहा मगर सचिव एवं सुनचहरी गाउँपालिका वडा नम्बर 4 को कार्यालय सिउरी रोल्पा।
2: नयाँ वर्षको शुभकामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मीना थापा र नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
0: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: शुभकामना,
1: बसन्तको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सुरेन्द्र घरती मगर नामसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: गरेका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: न्यू सुर्खेत एन्जोय सुरबाङ होटल सुनिल स्मृति गाउँपालिका 3 जी पार्क रुइनीबाङ रोल्पा।
3: हामी कहाँ सबै किसिमका खाजा नास्ताका परिकारहरू पाइनुका साथै गुणस्तरीय खाना तथा बस्नको लागि आरामदायी कोठाको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर शिर कुमार रोका मगर, सम्पर्क मोबाइल नम्बर 97 669 59 र 98 276 84 980।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई टेकेन्द्र गिरी भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुक, टिकटक तथा युट्युबमा जोडिनुभएका सम्पूर्ण साथीहरू एवं प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमा युवाहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस्, सुख र शान्ति एवं उन्नतिको वर्ष बनोस् भन्ने हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: टेकेन्द्र गिरी रोल्पा नगरपालिका 5 कोछाप रोल्पा हाल बिरानो देश मलेसियाबाट
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण घर परिवार प्रविधिको माध्यम हुँदै संसारका कुना कुनामा व्यस्त जीवन बिताइरहनुभएका सम्पूर्ण साथी सङ्गी इष्टमित्र दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। टेनिस पहरे फुनमगर लुङ्री गाउँपालिका 7 हारजङ रोल्पा हाल बिरानो देश जापानबाट।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधि राजनीतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: ऋषिकेशव बुढा मगर अध्यक्ष, शर्मिला बुढा मगर उपाध्यक्ष र गणेश बिक प्रमुख प्रशासकीय अधिकृत एवं थबाङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय थबाङ रोल्पा।
3: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने पूजनीय आमा उमा ओली, मेरी प्यारी जीवन सङ्गिनी कमला ओली, प्यारो छोरा करण ओली, मलेसियामा रहने माहिलो भाइ रामबहादुर ओली, कान्छो भाइ बलबहादुर ओली, फुपू भदौरी थापा, फुवाजु बिरबल थापा, पोबाङ खोलामा रहनुहुने माउली बजै कला महरा, मामाहरू टेकबहादुर महरा, परशुराम महरा, रमन बहादुर महरा, सुनिल स्मृति गाउँपालिका गजुलको काभ्रामा रहनुहुने सासु आमा बागमती घरती, ससुरा बुबा बिर्खबहादुर घरती, जेठान दिपेश घरती, जेठानी दिदी ज्ञानु घरती, साथै सामाजिक सञ्जाल फेसबुकमा मलाई तिलक एमजी ओली सुब्बा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू, गाउँघरका दाजुभाइ दिदीबहिनी, आफन्तजन इष्टमित्र एवं स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछु।
4: शुभकामना तिमीलाई नयाँ वर्षको।
2: तिलक एमजी ओली सुब्बा, रोल्पा नगरपालिका 10, धबाङ घरमपुर रोल्पा, हाल बिरानो देश दोहा कतारबाट।
4: नयाँ वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
1: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधि राजनीतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: कर्ण बहादुर बाठा मगर अध्यक्ष, लेखमणी डागी उपाध्यक्ष र चेत नारायण कण्डेल प्रमुख प्रशासकीय अधिकृत एवं त्रिवेणी गाउँपालिकाको कार्यालय जुगार रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर र सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
1: हाम्रा सेवाहरू प्रमाण पत्र, भिजिटिङ कार्ड, ब्याज कार्ड, मेडल ट्रफी, मायाको चिनो, आईडी कार्ड, बिल, भ्याट बिल तथा रसिद छपाई, टी शर्ट, गिलास, टोपी र प्लेटमा छपाई,
0: विवाह कार्ड, नाइलन तथा अटो छाप, होर्डिङ बोर्ड, साइन बोर्ड, वाल पेन्ट, सूचना पाटी, नेम प्लेट, डोर नेम प्लेट, शिलालेख र ताम्रा पत्र। जीमेल trivenia@gmail.com। अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट।
1: प्रोप्राइटर गंज बहादुर पुन अमर। सम्पर्क मोबाइल नम्बर 98578-22310 र 98645-76555।
2: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
3: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू, रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस्। मुटुमा उमङ्ग, मनमा शान्ति, घर आँगनमा समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस्। नछेकिने प्रकाश फैलियोस्, अमर आशीर्वाद टिकिरहोस् र सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु। उभिराज गुरुङ, सुनचहरी गाउँपालिका 4 सिउरी रोल्पा, हाल बिरानो देश मलेसियाबाट। नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल। वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घर परिवारमा रहनुहुने सम्पूर्ण घर परिवार, आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई उमेश पुन मगर भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू लगायत प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नु भएका समस्त नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरूको उत्तर उत्तर प्रगतिको कामना व्यक्त गर्दै शुभकामना व्यक्त गर्दछु। उमेश फुलमगर, लुङ्री गाउँपालिका 7, उडिनढुङ्गा रोल्पा, हाल बिरानो देश कुबेतबाट।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: वेलकम वर्कशॉप रोल्पा नगरपालिका चार लिबाङ खाद्य टोल रोल्पा
1: हाम्रा सेवाहरू
0: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह व्रतबन्ध बर्थडे पार्टी लगायत विभिन्न परियोजनामा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनुहोला, हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौँ। प्रोप्राइटर रामु शाह, सम्पर्क मोबाइल 98439771950।
2: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: युनिसा सुनसादी पसल सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनमा सुनसादीका गरगहना रेडिमेड एवं अर्डर बमोजिम तयार गरिनुका साथै पुराना गहना सँग नयाँ गहना साटफेर गरिन्छ र सुनसादी खरिद बिक्री गरिन्छ।
4: ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: प्रोप्राइटर महेन्द्र सुनार 98638815 र निर्मला सुनार सम्पर्क मोबाइल नम्बर 98106845995।
6: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
7: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
8: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
4: ए टु जेड मोबाइल सर्भिसिङ सेन्टर रोल्पा नगरपालिका चार मेन बजार रोल्पा।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका मोबाइल सेटहरू वारेन्टी ग्यारेन्टीका साथै बिक्री वितरण गर्नुका साथ मोबाइल सेटहरू मर्मत तथा एसेसरीज होलसेल पनि गरिन्छ र सोलरका सम्पूर्ण सामान बिक्री गरिनुका साथै मर्मत सम्भार पनि गरिन्छ। प्रोप्राइटर बालाराम बस्नेत, सम्पर्क मोबाइल नम्बर 98 63 13 50 55
4: र 98 10 30 76 44।
9: शुभ कामना तिमीलाई नयाँ वर्षको।
0: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आशिष बार्बर सेन्टर रोल्पा नगरपालिका 2 लिबाङ रोल्पा। हामी कहाँ ग्राहकको रोजाई अनुसार सम्पूर्ण डिजाइनमा हेयर कटिङ गरिन्छ। सञ्चालक आशिष फुन मगर। थप जानकारीका लागि सम्पर्क मोबाइल 9848795287।
7: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई आइतुराम फुन मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा छरिएर रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्यारी जीवन संगिनी निशाना सिर्पाइली, ठुली छोरी तिर्सना सिर्पाइली, माहिली छोरी अस्मिता सिर्पाइली, कान्छी छोरी छाया सिर्पाइली, ससुरालीमा रहनुहुने मामा माइजू, ठुलो साला रमेश बेसी, बहिनी भदै विमल बेसी, माहिला साला मनोज बेसी, बहिनी साहिला साला मिलन बेसी, बहिनी कान्छा साला आशिष बेसी, कसोलामा रहनुहुने आदरणीय फुबू दिदी भान्जी मनिषा बेसी, हाम्जा बामरीमा रहनुहुने ठुलो बुबा ठुली मम्मी दाना दिदी भिनाजु भान्जा नरेश बेसी, मलाई मलेसियासम्म लिनुहुने आदरणीय भिनाजु नान बहादुर बेसी, कान्छा जुवाई कमल बेसी, भान्जा धन बहादुर बेसी, भाइ कमल बेसी, हर बखत सँगै बसेर सहयात्रा गर्नुहुने मिल्ने साथी लाल बहादुर पुन, गाउँघर छरछिमेकका सम्पूर्ण आफन्तजन इष्ट मित्र दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। आइतराम सिर्पाइली रोल्पा नगरपालिका एक पुराना गाउँ रोल्पा हाल बिरानो देश मलेसियाबाट।
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
3: न्यू बागमाली होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 4 सुलिचोर रोल्पा।
0: हामी कहाँ स्वच्छ वातावरणमा खाना बस्नको राम्रो व्यवस्था हुनुको साथै नास्ताका सम्पूर्ण परिकारहरू पाइन्छ।
3: पुनः फोनबाट पनि अर्डर लिन सकिनेछ।
0: प्रोप्राइटर नाम बहादुर पुन मगर, सम्पर्क मोबाइल नम्बर 9613056141 र 9810820415। नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल। वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्ट मित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा वरुण बस्नेत वरुण भनेर चिन्नुहुने प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

विकास सुनार सुनसहरी गाउँपालिका चार सिउरी चैते थान टोल रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2030

80 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार प्रविधिले साँगुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू साथै मलाई सामाजिक सञ्जाल फेसबुकमा भीमबहादुर रोका मगर भनेर चिन्नुहुने सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा माया स्नेह समर्पण एवं सुख शान्ति समृद्धिको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: थबाङ गाउँपालिका 3 मेरुलु रोल्पा हाल बिरानो देश मलेसियाबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने पूजनीय बुबा दिमलाल ओली, पूजनीय आमा कवली ओली, ठुली आमा झुप्री ओली, माहिलो बुबा हरिभान ओली, माहिली आमा दुर्गा ओली, मेरी प्राण प्यारी जीवन सङ्गिनी अनिता ओली, मेरा मुटुका टुक्रा छोरीहरू भावना ओली, सोनिया ओली, प्यारो छोरा प्रशान्त ओली, दिदी भिनाजुहरू ज्ञानसरा राणा, देवीलाल राणा, दीपा अधिकारी, पदम अधिकारी, भान्ज भान्जीहरू सरिता राणा, चन्द्रा राणा, लक्ष्मण राणा, प्यारा भाइहरू, दक्षिण कोरियामा रहने भाइ खगेन्द्र ओली, नेपाल प्रहरीमा कार्यरत भाइ दिपेन्द्र ओली, मलेसियामा रहने हिमाल ओली, विनोद ओली, खगेन्द्र ओली, बुहारी सिर्जना ओली, भतिजी अन एन्जल ओली, बहिनीहरू पवित्र घरती, खिरमा बोहरा, पबिना राणा, रत्ना राणा, विमला डाँगी, दीपा डाँगी, धनमाया ओली, अनिता ओली, जवाईहरू विकास घरती, विवेक बोहरा, ओम प्रकाश राणा, महेन्द्र राणा, पुरन डाँगी, ललित डाँगी, प्यारा भान्ज भान्जीहरू चन्द्र प्रकाश घरती, प्रशान्त घरती, विशाल बोहरा, आरोसी बोहरा, विशाल राणा, ग्रीष्मेन राणा, प्रियङ्का राणा, दीप्सिका डाँगी, समीक्षा डाँगी, गङ्गादेव साथ दुनेलामा रहने ठुली आमा बसन्ती ओली, ठुलो बुबा गणेश ओली एवं सम्पूर्ण घर परिवार परिवर्तन गाउँपालिका 3 इरिबाङमा रहने फुपू सर्कनी बुढाथोकी फुबाजु बिरसिंह बुढाथोकी बल्ले चौरेलीमा रहने फुपू कवली राणा माउली तर्फ बजै धनमाली राणा अन्टी खिरमा राणा बाजे बजै मामा माइजू लगायत सम्पूर्ण माउली परिवार मेरो ससुराली परिवार बल्ले बलरेमा रहने सासु ससुरा दिदी सासु साधु दाई जेठान जेठानी दिदी साला बहिनीहरू सालीहरू साधु भाइहरू भदै भदैनी भतिजा भतिजीहरू एवं सम्पूर्ण माइती परिवार साथै सामाजिक सञ्जाल फेसबुकमा विजय कुमार ओली नामसँग परिचित सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी प्रविधिले साँघुरिएको विशाल दुनिया भर छरिएर रहनु भएका समस्त नेपाली आमा बुवा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: विजय कुमार ओली गंगादेव गाउँपालिका छ बल्ले डिम्बुर गैरा राक रोल्पा हाल बिरानो देश मलेसियाबाट अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष बसन्त ऋतुको हरियाली बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्ट मित्र दाजुभाइ दिदी बहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा बिन मगर लभसँग जोडिएर स्वदेश तथा विदेशमा छरिनु भएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभ कामना व्यक्त गर्दछौ।
1: तिमलाई नयाँ वर्षको धेरै धेरै शुभकामना।
0: बिन बहादुर घरती मगर लुङ्री गाउँपालिका साथ भैसा छोपे रोल्पा हाल बिरानो देश मलेसियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगतले गाँसिएका मायाले जोडिएका मेरा गाउँघरका दाजुभाइ दिदीबहिनी आत्मीय आफन्तजन इष्टमित्र साथै फेसबुकमा मलाई विशाल कान्छा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू प्रविधिले संसारका टाढा टाढा कुनामा बसिरहे पनि हृदयमा नजिक रहेका सम्पूर्ण नेपाली आत्माहरूलाई आशाको दियो जलेर हृदय उज्यालो होस् विश्वासको टीका लागेर जीवन सबल होस् सम्बन्ध र संस्कृतिले झन बलियो बनोस् र आगामी दिनहरूले सुख समृद्धि र प्रगतिका ढोकाहरू खोलुन् भन्ने हृदय स्पर्शी शुभकामना अर्पण गर्दछु।

0: तोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: बीएमसी सप्लायर्स, सुनिल स्मृति गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हाम्रा सेवाहरू, हामी कहाँ भाडा बर्तन सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्रीहरू विशेष छुट सहित बिक्री भइरहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। सञ्चालक इन्द्रबहादुर महरा, सम्पर्क फोन नम्बर 086-594-374 र मोबाइल 98-578-22-374।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28-990।
6: खुसीले छायो, हर्षले छायो, मङ्गले पनि छायो।
0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: चेलीबेटी कस्मेटिक पसल, सुनिल स्मृति गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हामी कहाँ श्रृङ्गार सम्बन्धी सामानहरू होलसेल तथा फुटकरमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मेघबहादुर बुढाथोकी,
3: सम्पर्क मोबाइल 98-578-35-401 र 98-684-16-437।
7: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
8: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
9: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
10: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
9: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
10: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
11: शुभ कामना तिमीलाई नयाँ वर्षको।
12: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
8: बसन्त ऋतुको आगमन सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण मेरा घर परिवार, गाउँघर, सहर बजार, देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण मेरा आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा जोडिनु भएका आफन्तहरू लगायत प्रविधिले साँगुरिएको दुनियाँभर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दछु।

0: देवबहादुर फुनमगर लुङ्री गाउँपालिका साथ हारजङ छहरेखुङ रोल्पा हाल बिरानो देश युरोपबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
3: वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म मेरो घर परिवारमा रहनुहुने पूजनीय बुबा साङ्ले पुन मगर, पूजनीय आमा जसु पुन मगर, ठुलो बुबा ठुली आमा, भाइ बहिनीहरू खगी पुन, पुस्तमा पुन, दुजमला पुन, माघी पुन, टेकमला पुन, नन्सरी पुन, दिदी घमी गुरुङ, भाइहरू बिन्दास कान्छा, यामराज पुन, खगेन्द्र पुन, मेरी जीवन सङ्गिनी श्वेता पुन, मेरी प्यारी छोरी यामी पुन, मेरो साथमा रहनुहुने अङ्कल जोगबहादुर पुन, पुसै जीवन घरती पेरे घरती, दाईहरू मानसिंह पुन, रोहित पुन, माउलो परिवार जयमा कसलामा रहनुहुने मामा माइजू साला साली जेठान दिदीहरू, इन्डियामा रहने प्यारो साला महेश थापा, इन्डियामै रहने मासी मासर मामा, पोबाङ थनबाङमा रहनुहुने प्यारी बहिनी नबिना छेत्री, मलाई फेसबुकमा धनसिंह पुन भनेर चिन्ने नचिन्ने सम्पूर्ण मेरा आफन्तजनहरू इष्ट मित्र लगायत सम्पूर्ण नेपालीहरू सुख शान्ति एवं उत्तर उत्तर प्रगतिको कामना सहित विजया दशमी तथा शुभ दीपावलीको शुभकामना व्यक्त गर्दछु।

धनसिंह पुनमगर सुनसहरी गाउँपालिका चार नौमुले टोल साङ्किना सिउरी रोल्पा हाल बिरान मुलुक भारतको जम्मू काश्मीर लेह लद्दाखबाट

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: दिनेश किराना तथा खाद्यान्न पसल सुनिल स्मृति गाउँपालिका 8 अरेस फुलधारा रोल्पा।
3: हाम्रा सेवाहरू हामी कहाँ किराना खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरू सुपथ मूल्यमा पाइन्छ। नोट, हामी कहाँ सहज यात्राका लागि आरामदायी गाडीको समेत सुविधा रहेको छ। सञ्चालक जित बहादुर फुनमगर, सम्पर्क मोबाइल 98449 38160।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: नयाँ वर्षको शुभकामना।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा दुर्गा रोलपालीसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा यस महान पर्वले पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: दुर्गा बहादुर बिक सुनिल स्मृति गाउँपालिका साथ तेबाङ रोल्पा हाल बिरानो देश दोहा कतारबाट
1: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका दाजुभाइ आमा बुबा दिदी बहिनी एवं सामाजिक सञ्जाल फेसबुकमा मलाई गगन सिंह टुमाटा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू साथै प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस् उपलब्ध को वर्ष बनोस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

0: गगन सिंह ठुमटा सुनसहरी गाउँ पालिका चार सिउरी रोल्पा हाल बिरानो देश जापानबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष नयाँ वर्ष
2: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: गमाल सप्लायर सुनिल स्मृति गाउँपालिका चार सुलिचौरो रोल्पा।
1: हामी कहाँ सम्पूर्ण किराना तथा गल्ला सामानहरू सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ। साथै मदिराको थोक तथा फुटकर विक्रेता
3: प्रोप्राइटर दिपेन्द्र बुढा मगर। सम्पर्क फोन नम्बर 086-4010-89 मोबाइल 98479-39390 र 98479-39193
4: नया वर्ष को शुभ कामना
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
2: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
5: हरिबहादुर पुन अध्यक्ष अमृता ओली केसी उपाध्यक्ष शालिकराम बस्नेत प्रमुख प्रशासकीय अधिकृत एवं गंगादेव गाउँपालिकाको कार्यालय सन्डाडा रोल्पा।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्राण प्यारी जीवन सङ्गिनी ठुलो छोरा जीवन छोरी जेसिका कान्छो छोरा आशिष लगायत गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्ट मित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा जेसिका पुन मगरसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: धनसिंह पुनमगर लुंगरी गाउँपालिका एक खद्दर रोल्पा हाल बिरानो देश पूर्वी साउथ अफ्रिकाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्
2: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्रसेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
0: केबीएन सन्स हार्डवेयर तथा सप्लायर्स सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा
3: हामी कहाँ छट सिमेन्ट जस्ता पाता प्लाइवुड सिसा पाइप फिटिङ पेन्टर डोर फिटिङ लगायत सम्पूर्ण घर निर्माण सम्बन्धी सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ।
0: प्रोप्राइटर मिलन रोका मगर र तिलक रोका मगर सम्पर्क फोन नम्बर 086 40 10 15 र मोबाइल नम्बर 98 4 18 32 410 र 98 5 78 22 40 40।
4: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा केबी मगरसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु। केबी मगर सुनसहरी गाउँपालिका 1 सेरम रोल्पा हाल बिरानो देश युएईबाट
4: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
5: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनीतिक दल राष्ट्रसेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
0: खड्का वर्कसप सुनिल स्मृति गाउँपालिका 3 सुलिचोर जाने बाटो फगाम खोला रुइनीबाङ रोल्पा
6: हामी कहाँ सबै कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सबै प्रकारका पार्टपुर्जाहरू पनि पाइन्छ।
0: नोट कहीँ कतै बाटोमा मोटरसाइकल बिग्रिएमा पनि हामीलाई सम्झनु होला।
6: सम्पर्क मोबाइल नम्बर 98 6 96 57 5 20।
1: शुभ कामना तिमीलाई नयाँ वर्षको।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
2: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
7: नमजाली खड्का एक्रोभेट सेन्टर, सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
8: हाम्रा सेवाहरू,
9: हामी कहाँ हाइब्रिड एवं उन्नत जातका बिउ बिजनहरू, रासायनिक मल, पशु पक्षीका औषधि विषादि, कृषि यन्त्र उपकरण, पशु पक्षीका दानाहरू र ग्रीन हाउस का सामानहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
8: प्रोप्राइटर याम बहादुर खड्का, सम्पर्क मोबाइल नम्बर 98578434194।
9: नमजाली खड्का एक्रोभेट सेन्टर, सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ, आइएमई बैंक को नजिकै चुलीचोर जाने ओरालो बाटो रोल्पा रोल्पा
4: रोल्पा। अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस नयाँ वर्ष।
0: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मसँग खिम सेन्चुरी नामबाट परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: क्वालिटी मोमो एन्ड चाउमिन सेन्टर सुनिल स्मृति गाउँपालिका 4 लाम्पा खोला रोल्पा।
3: हामी कहाँ सुन्दर तथा शान्त वातावरणमा मोमो चाउमिन लगायत नास्ताका सम्पूर्ण परिकारहरू सुपथ मूल्यमा पाइन्छ। सञ्चालक छवि थापा, सम्पर्क मोबाइल 98449000827।
4: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: कृष्ण घरती मगर सुनसहरी गाउँपालिका एक सेरम रोल्पा रोल्पा जलजला सेवा समाज दोहा कतारका उपाध्यक्ष एवं नेपाल मगर संघ शाखा कतारका सहानीय एरिया समितिका अध्यक्ष दोहा कतारबाट
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
2: हाँसो रहोस् ओठमा साधै मनै भरि छाओस्
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा मलाई कुबेर मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: लक्ष्मी मोबाइल सर्भिस सेन्टर, सुनिल स्मृति, गाउँपालिका 3 रुइनीबाङ, रोल्पा।
3: हामी कहाँ विभिन्न किसिमका मोबाइल, टिभी, फ्रिज, वासिङ मेसिन पाउनुका साथै मर्मत पनि गरिन्छ, साथै मोबाइल एक्सचेन्ज पनि गरिन्छ।
2: प्रोप्राइटर विकास गुप्ता, सम्पर्क मोबाइल नम्बर 9847478153।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: लेकाली रेस्टुरेन्ट एन्ड बिरियानी कर्नर रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा। हामी कहाँ बिरियानी, मोमो, सेकुवा, चाउमिन लगायत अर्डर अनुसारका सम्पूर्ण परिकारहरू बनाइनुका साथै होम डेलिभरीको समेत व्यवस्था रहेको छ। प्रोप्राइटर दीपक बिसी, सुली चौरका लागि सिर्जना होटेल प्रोप्राइटर धनबहादुर मरण थानी, लिबाङको लागि सम्पर्क मोबाइल 97655376611 र सुली चौरको लागि 97671895।
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: न्यू लुम्बिनी भाडा तथा हार्डवेयर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
4: हाम्रा सेवाहरू,
2: हामी कहाँ छड, जस्ता पाता, सिमेन्ट, रङ रोगन, एचडीपीई पाइप, सीपीभीसी, पीबीसी पाइप, बाथ फिटिङ गरिनुका साथै निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर
2: मोहम्मद अली मिया, सम्पर्क मोबाइल नम्बर 9864151815 र 9918415।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
2: भरत कुमार थापा अध्यक्ष, दिलकुमारी गुरुङ उपाध्यक्ष, अनिल रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं लुङ्री गाउँपालिकाको कार्यालय किला चौर रोल्पा।
3: नयाँ वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
2: अमर सिंह घरती मगर अध्यक्ष, जयपुरी घरती मगर उपाध्यक्ष एवं माडी गाउँपालिकाको कार्यालय घरती गाउँ रोल्पा।
4: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष, विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
0: वसन्त ऋतुको बहार सँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मानव मगरसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा

0: मीडियाबाट।
1: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: बसन्तको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू, यी चाडपर्वहरूका रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस्। मुटुमा उमङ्ग, मनमा शान्ति, घर आँगनमा समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस्। दियो झै नछेकिने प्रकाश फैलियोस्, अमर आशीर्वाद टिकिरहोस्, सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु।
3: शुभकामना तिमीलाई नयाँ वर्षको।
2: मणिकर्ण डाँगी माडी गाउँपालिका 5 भाबाङ रोल्पा, हाल बिरानो देश जापानबाट।
3: शुभकामना तिमीलाई नयाँ वर्षको।
2: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
4: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
5: मृगनयनी होटल एन्ड लज, सुनिल स्मृति, गाउँपालिका 3 रोइनीबाङ रोल्पा।
6: हाम्रा सेवाहरू, हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा स्वादिष्ट खाना तथा आरामदायी बस्नको लागि बासको सुविधा रहेको छ।
5: नोट, हामी कहाँ नास्ताका सम्पूर्ण आइटमहरू सुपथ मूल्यमा पाइनुका साथै रिचार्ज कार्डहरू पनि पाइन्छ।
6: प्रोप्राइटर घलुराम पोखरेल।
5: सम्पर्क मोबाइल नम्बर 9849735666।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: न्यू रोल्पा सुनचाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ बीच बजार रोल्पा।
2: हामी कहाँ शुद्ध सुनचाँदीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ सुन साथफेर गरिन्छ।
0: प्रोप्राइटर हरि गौतम, सम्पर्क मोबाइल नम्बर 9869982883 र 9828

0: 0926 42 42।
1: सुनमा शुद्धता र विश्वासको अटुट सम्बन्ध। न्यू रोल्पा सुनचाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ बीच बजार रोल्पा।
2: शुभ कामना तिमीलाई नयाँ वर्षको।
3: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्। क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
4: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: पवित्र सुनचाँदी पसल सुनिल स्मृति गाउँपालिका 3 रुइनिबाङ रोल्पा।
3: हाम्रा विशेषताहरू, हामी कहाँ तिलरी, मारुली, छड्के तिलरी, बाला, कालो माला, औठी, सिग्री, चन्द्रमा, काचो सुनमा, पुरानो सुन साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर तिरबहादुर सुनार, सम्पर्क मोबाइल नम्बर 9810 81 65 50 र 9842 41 17 50 50 50।
6: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
3: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा पल सिर्पाइली नामसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: पल सिर्पाइली लुङ्ग्री गाउँपालिका साथ सर्पाखा भैसा छोपे रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: नयाँ वर्षको शुभकामना
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
2: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
3: सुख बहादुर बुढामगर अध्यक्ष, कलादेवी खत्रेनी उपाध्यक्ष र निमबहादुर केसी प्रमुख प्रशासकीय अधिकृत एवं परिवर्तन गाउँपालिकाको कार्यालय पुतला चौर रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: परिचय गेस्ट हाउस तथा प्रिंट सेंटर रोल्पा नगरपालिका 4 शिवालय टोल लिबाङ रोल्पा।
1: हामी कहाँ सुन्दर तथा शान्त वातावरणमा खाना र बस्नको लागि सुविधा रहेको छ। साथै हामी कहाँ विभिन्न सरकारी कामकाजका लागि अनलाइन फारमहरू भरिनुका साथै फोटोकपी तथा प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू छिटो छरितो गरिन्छ।
0: सञ्चालक यादव गर्ती मगर।
1: सम्पर्क मोबाइल 9686 39 591, फोन नम्बर 086 44 326।
2: शुभ कामना तिमीलाई नयाँ वर्षको।
3: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
4: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
3: फगामी मम तथा चाउमिन सेन्टर, सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ फगाम जाने बाटो उपल्लो गल्ली रोल्पा।
5: हामी कहाँ सुन्दर र मनोरम वातावरणमा ममका विभिन्न परिकारहरू जस्तै भेज मम, चाउमिन लगायत हरेक प्रकारका नास्ताका परिकारहरू सुपथ मूल्यमा पाइन्छ।
6: थप जानकारीका लागि मोबाइल नम्बर 98 669 62 262।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: पृथ्वी टेलर्स एन्ड जुत्ता पसल सुनिल स्मृति गाउँपालिका 3 रुनिबाङ रोल्पा।
1: हामी कहाँ आधुनिक डिजिटल मिसिन द्वारा कोट पाइन्ट सर्ट दौरा सुरुवाल तयार पारिनुका साथै विभिन्न डिजाइनका जुत्ता चप्पलहरू सुपथ मूल्यमा पाइन्छ। नोट एक पटक सेवा गर्ने मौका दिनुहोस्। हामी हजुरहरूलाई निराश बनाउने छैनौ। प्रोप्राइटर पृथ्वी परियार, सम्पर्क मोबाइल 9896000945 र 9818188188।
2: नया वर्षको शुभकामना।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण नगरपालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: सुरेन्द्र थापा घरती नगर प्रमुख, गीता आचार्य उप प्रमुख र रामप्रसाद शर्मा प्रमुख प्रशासकीय अधिकृत एवं रोल्पा नगरपालिकाको कार्यालय लिबाङ रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण नगरपालिका वासी आमा बुवा दाजुभाइ दिदी बहिनी जनप्रतिनिधि राजनैतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: सुरेन्द्र थापा घरती नगर प्रमुख, गीता आचार्य उप प्रमुख र रामप्रसाद शर्मा प्रमुख प्रशासकीय अधिकृत एवं रोल्पा नगरपालिकाको कार्यालय लिबाङ रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: न्यू रोलपाली मोबाइल एंड इलेक्ट्रोनिक्स सेंटर तथा रोलपाली सोलर एंड प्रिंट सेंटर सुनसहरी गांव पालिका तीन जरबांग बाहरी गाम रोलपा।
1: हमारा सेवा हमी कहाँ सब कंपनी का सोलर सेट साउंड सिस्टम टीवी डिश होम वाईफाई बिक्री मरमत तथा प्रमाण पत्र सूचना टाइपिंग प्रिंटिंग गरिन्छ।
0: प्रोपराइटर खबर कुमार घरती मगर संपर्क मोबाइल नंबर 98449206664 र 98449773000।
2: नया वर्षको शुभकामना
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
4: वसंत ऋतु को बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदूर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
0: जनक पुनमगर अध्यक्ष सरिता केसी उपाध्यक्ष र धनी प्रसाद खड्का प्रमुख प्रशासकीय अधिकृत एवं रुन्टीगढी गाउँपालिकाको कार्यालय होलेरी रोल्पा।
5: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष नयाँ वर्ष।
6: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदूर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
7: सौगात गहना पसल सुनिल स्मृति गाउँपालिका तीन रुइनीबाङ रोल्पा।
0: हाम्रा विशेषताहरू हामी कहाँ अर्डर अनुसारका गर गहनाहरू पाउनुका साथै अर्डर अनुसार बिना रसायनका गर गहनाहरू तयार गरिनुका साथै पुराना गहनाहरू पनि साटफेर गरिन्छ।
7: प्रोप्राइटर बिनाराम सुनार
0: सम्पर्क मोबाइल नम्बर 98479035368 र 98062-13-486।
8: खुसी छायो फसल छायो उमङ्गले पनि छायो
9: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
6: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदूर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
10: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुलिचोर रोल्पा।
9: हाम्रा विशेषताहरू भारतमा रहेको सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही अनुभव सङ्गालेका साथै आर्मी हस्पिटल काठमाडौँ र देशका विभिन्न डेन्टल हस्पिटलमा काम गरिसकेका दक्ष तथा अनुभवी चिकित्सकद्वारा नदुखाई दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। जस्तै नयाँ दाँत राख्ने, बाङ्गोटिङ्गो दाँत सिधा बनाउने, दाँत बाट्ने, सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, फिक्स दाँत लगाउने, नदुखाई दाँत राख्ने, किराले खाएको दाँत भरिनुका साथै दाँत नभएको ठाउँमा नयाँ दाँत रोपिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 9876467467 र 9703998409
5: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
3: बसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगत अनि पसिनाले गाँसिएका मेरा घर परिवार, गाउँघरका दाजुभाइ दिदीबहिनी, मायाले जोडिएका आफन्तजन, आत्मीयताले गाँसिएका इष्टमित्र, साथै फेसबुकमा मलाई श्यामलाल चुनारा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू, प्रविधिले संसारका टाढा टाढा कुना काप्चाबाट पनि हृदयमा नजिक बनाएका, देश विदेशमा छरिएर रहनु भएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सम्बन्धको टिका जस्तै आत्मीयता अझ गाढा होस्, आशाको दियो जस्तै जीवन सधैँ उज्यालो होस्, संस्कार र संस्कृतिको सुवास जस्तै मन सदैव पवित्र बनोस् र आगामी दिनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र प्रगतिका ढोकाहरू खुल्ला रहन् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु।

0: श्यामलाल सुनरा सुनचहरी गाउँपालिका चार झिन्जा रोल्पा हाल बिरानो देश दुबईबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सीताराम रोकाएसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु सीताराम रोका छेत्री लुङ्री गाउँपालिका चार ठुलो नम्जा रोल्पा हाल बिरानो देश मौरिसेसबाट

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: शुभेच्छा सुन चाँदी पसल सुनिल स्मृति गाउँ पालिका तिनी रुइनी बाङ रुल्पा।
1: हाम्रा सेवाहरू हामी कहाँ आधुनिक डिजाइन का गरगहना पाउनुका साथै पुराना गरगहना साटफेर पनि गरिन्छ। नोट ज्यालामा छुटको समेत व्यवस्था गरिएको छ।
0: प्रोप्राइटर शीतल सुनार, सम्पर्क मोबाइल नम्बर 9895446158।

0: धुन बनोस नयाँ वर्ष। बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
1: धनबहादुर पुन्म गढ अध्यक्ष, ननकोला घरती उपाध्यक्ष र प्रेम बहादुर घरती प्रमुख प्रशासकीय अधिकृत एवं सुनसहरी गाउँपालिकाको कार्यालय पुबाङ रोल्पा।
2: नयाँ वर्षको शुभकामना,
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा यस उडावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। हर्कराम बुढा मगर अध्यक्ष, खड्क बहादुर गाहा मगर सचिव एवं सुनसहरी गाउँपालिका वडा नम्बर 4 को कार्यालय सिउरी रोल्पा।

0: यो मरुभूमिको सरको गाउँ खै बाँच्ने मर्ने कुनै टुङ्गो छैन, बाँचे भने धन कमाएर फर्काउला, मरे भने पनि आफ्नो मन सम्हाल्नु है प्यारे, आफ्नो मन सम्हाल्नु है प्यारे।
1: तिम्रै बाटो कुरिरहेको छु, तिमी बिनाको जिन्दगी कल्पना पनि गर्न सक्दिन, धन सम्पत्ति चाहिँदैन, छिट्टै फर्किआउला।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदी बहिनी जनप्रतिनिधि राजनीतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: अध्यक्ष मडिराम बुढाथोकी, उपाध्यक्ष मीना थापा र नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
3: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: बसन्तको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सुरेन्द्र घरती मगर नामसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: हाम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: न्यू सुर्खेत एन्ड्रिया सुरुबाङ होटल सुनिल स्मृति गाउँपालिका 3 जी पार्क रुइनीबाङ रोल्पा।
3: हामी कहाँ सबै किसिमका खाजा नास्ताका परिकारहरू पाइनुका साथै गुणस्तरीय खाना तथा बस्नको लागि आरामदायी कोठाको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर शिर कुमार रोका मगर, सम्पर्क मोबाइल नम्बर 97 616 59 159 र 98 276 84 980।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई टेकेन्द्र गिरी भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुक, टिकटक तथा युट्युबमा जोडिनु भएका सम्पूर्ण साथीहरू एवं प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमा युवाहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस्, सुख र शान्ति एवं उन्नतिको वर्ष बनोस् भन्ने हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
6: शुभकामना तिमीलाई नयाँ वर्षको।
5: टेकेन्द्र गिरी, रोल्पा नगरपालिका 5, कोछाप रोल्पा, हाल बिरानो देश मलेसियाबाट।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण घर परिवार प्रविधिको माध्यम हुँदै संसारका कुना कुनामा व्यस्त जीवन बिताइरहनुभएका सम्पूर्ण साथी सङ्गी, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। टेनिस पहरे फुन मगर, लुङ्री गाउँपालिका 7, हारजङ रोल्पा, हाल बिरानो देश जापानबाट।
6: नयाँ वर्षको शुभकामना।
5: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदी बहिनी जनप्रतिनिधि राजनैतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
7: ऋषिकेशव बुढा मगर अध्यक्ष, शर्मिला बुढा मगर उपाध्यक्ष र गणेश बिक प्रमुख प्रशासकीय अधिकृत एवं थबाङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय थबाङ रोल्पा।
4: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने पूजनीय आमा उमा ओली, मेरी प्यारी जीवन सङ्गिनी कमला ओली, प्यारो छोरा करण ओली, मलेसियामा रहने माहिलो भाइ रामबहादुर ओली, कान्छो भाइ बलबहादुर ओली, फुपू भदौरी थापा, फुवाजु बिरबल थापा, पोबाङ खोलामा रहनुहुने माउली बजै कला महरा, मामाहरू टेकबहादुर महरा, परशुराम महरा, रमन बहादुर महरा, सुनिल स्मृति गाउँपालिका गजुलको काभ्रामा रहनुहुने सासु आमा बागमती घरती, ससुरा बुबा बिर्खबहादुर घरती, जेठान दिपेश घरती, जेठानी दिदी ज्ञानु घरती, साथै सामाजिक सञ्जाल फेसबुकमा मलाई तिलक एमजी ओली सुब्बा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू, गाउँघरका दाजुभाइ दिदी बहिनी, आफन्तजन इष्टमित्र एवं स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछु।
6: शुभकामना तिमीलाई नयाँ वर्षको।
7: तिलक एमजी ओली सुब्बा, रोल्पा नगरपालिका 10, धबाङ घरमपुर रोल्पा, हाल बिरानो देश दोहा कतारबाट।
6: नयाँ वर्षको शुभकामना।
5: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदी बहिनी जनप्रतिनिधि राजनैतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
7: कर्णबहादुर बाठा मगर अध्यक्ष, लेखमणी डागी उपाध्यक्ष र चेत नारायण कण्डेल प्रमुख प्रशासकीय अधिकृत एवं त्रिवेणी गाउँपालिकाको कार्यालय जुगार रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर र सुनिल स्मृति गाउँपालिका 3 रुइनी बाङ रोल्पा।
1: हाम्रा सेवाहरू प्रमाण पत्र, भिजुरिङ कार्ड, ब्याज कार्ड, मेडल ट्रफी, मायाको चिनो, आइडी कार्ड, बिल, भ्याट बिल तथा रसिद छपाई, टी शर्ट, गिलास, टोपी र प्लेटमा छपाई,
0: विवाह कार्ड, नाइलन तथा अटो छाप, होर्डिङ बोर्ड, साइन बोर्ड, वाल पेन्ट, सूचना पाटी, नेम प्लेट, डोर नेम प्लेट, शिलालेख र ताम्रा पत्र। जीमेल trivenia@gmail.com। अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट।
1: प्रोप्राइटर गंज बहादुर पुन अमर। सम्पर्क मोबाइल नम्बर 98578-22310 र 98645-76555।
2: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
3: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू, रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस्। मुटुमा उमङ्ग, मनमा शान्ति, घर आँगनमा समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस्। नछेकिने प्रकाश फैलियोस्, अमर आशीर्वाद टिकिरहोस् र सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु।
4: शुभकामना तिमीलाई नयाँ वर्षको।
0: उभिराज गुरुङ, सुनचहरी गाउँपालिका 4 सिउरी रोल्पा, हाल बिरानो देश मलेसियाबाट।

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक, सबै आर्थिक कारोबार डिजिटल प्लेटफर्ममा आबद्ध गर्ने, दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा।
0: स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीहरूको माग, व्यवसायलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढाउनु पर्ने सुझाव।
1: यस वर्ष मनसुनमा कम वर्षा भए पनि विपदको जोखिम उच्च, तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण 19,00,000 भन्दा बढी प्रभावित हुन सक्ने प्राधिकरणको अनुमान।
0: मध्य पूर्व युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव अमेरिकाले अस्वीकार गरेपछि तेलको मूल्य फेरि बढ्यो। भारतीय प्रधानमन्त्री मोदीले एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको सेयरमा तीव्र गिरावट।
1: र इङ्ल्यान्ड क्रिकेट टोलीले नेपाल भ्रमण गर्ने सम्भावना, ईसीबीले छलफल थाल्यो, एक दिवसीय अभ्यास श्रृङ्खलामा नेपाल ए टोलीको क्लिन स्वीप।
2: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
3: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोग पछि पर्खनु पर्ने अवधिको पालना गरौ।
2: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
3: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
4: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। संसदमा प्रस्तुत गर्नुअघि आजै बसेको मन्त्री परिषद बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो। नीति तथा कार्यक्रम मार्फत सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ। सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँगको संवाद र सहकार्यमा आधारित बनेर संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहसपत्र तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। सरकारले नीति तथा कार्यक्रम मार्फत सुशासनलाई देशको समृद्धिको आधारशिलाको रूपमा ग्रहण गरेको छ।
5: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ।
0: यस्तै सरकारले आउँदो आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा नागरिकले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ। यस्तो कोषमा सहकारीको कर्जा असुली गरी जम्मा गर्ने र यो रकम बचत फिर्ताका लागि प्रयोग गरिने राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभयो।
5: सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढ गरिनेछ। समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी कर्जा असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिनेछ।
1: यस्तै नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशको अर्थतन्त्रलाई आधुनिक, पारदर्शी र प्रविधि मैत्री बनाउने योजना सुनाउनु भएको छ। सरकारले 2083-84 नीति तथा कार्यक्रममा आगामी वर्ष डिजिटल अर्थतन्त्रको विस्तार र राजस्व चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेको छ। वैदेशिक व्यापारमा हुने अनियमितता रोक्न भन्सार नाकाहरूमा हुने न्यून बीजकीकरणलाई कडाइका साथ नियन्त्रण गरिने राष्ट्रपतिले पौडेलले उल्लेख गर्नुभयो, करदाताहरूलाई सहजता प्रदान गर्न मूल्य अभिवृद्धि कर अर्थात् भ्याट लगायत सबै प्रकारका कर फिर्ता गर्ने प्रणालीलाई स्वचालित र समयबद्ध बनाइने नीतिमा उल्लेख छ। वित्तीय सुशासन कायम गर्न र आधुनिक डिजिटल अर्थव्यवस्थालाई जोड दिइएको छ। सरकारले तोकिएको भन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि लगानी भिसा उपलब्ध गराउने भएको छ। अब एउटै पोर्टल मार्फत कम्पनी दर्तादेखि बिउ पुँजीसम्म दिने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै सरकारले मध्यम वर्गीय परिवारमाथिको बोझ घटाउने नीति लिएको छ। यस्तै सरकारले पुँजी बजारमा पेन्सन कोष तथा गैर आवश्यक नेपालीको सहभागिता गराउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। धितोपत्र नियमन नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्संरचना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
0: यसैबीच सरकारले तराई मधेसका सिंचाई सेवा नपुगेका क्षेत्रमा भूमिगत जलस्रोत मार्फत तथा पहाडी र हिमाली क्षेत्रमा कृषियोगी फाँटहरूमा लिफ्ट प्रविधि मार्फत सिंचाई सुविधा सुनिश्चित गर्ने बताएको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ठूला सिंचाई प्रविधिको आधुनिकीकरण मर्मत सम्भार तथा पुनर्स्थापना गर्दै उपभोक्ता सहभागितामा आधारित दिगो व्यवस्थापन प्रणाली विकास गर्ने बताउनुभयो। यस्तै सरकारले बाली लगाउन अगावै न्यूनतम समर्थन मूल्य तोक्ने भएको छ। यस्तै सरकारले नापी र मालपोत सेवालाई एकीकरण गरी यस्तो सेवालाई पालिकासम्म विस्तार गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा पालिकामा विस्तार गर्ने योजना रहेको बताउनुभयो।
5: नापी र मालपोत सेवालाई एकीकरण गरी जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा सबै स्थानीय तहमा विस्तार गरिनेछ। आधुनिक प्रविधिबाट भूमिको नाप नक्सा गरी अभिलेख अद्यावधिक गर्ने प्रक्रिया अगाडि बढाइनेछ। भूमिको स्वामित्व र उपयोग बीच सन्तुलन कायम हुने गरी असुरक्षित स्थानमा बसोबास गर्ने भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधानका लागि सुरक्षित र उचित बसोबासको व्यवस्थापन गरिनेछ।
1: सरकारले भिजिट नेपाल 2085 मनाउने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा आउँदो आर्थिक वर्षलाई पूर्व तयारीका रूपमा काम गर्ने उल्लेख छ। सरकारले नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गर्ने घोषणासहित पर्यटनको क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुधार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गर्न समेत रहेको उल्लेख छ। पर्यटक भिसा पूर्ण रूपमा अनलाइन बनाइने पनि सरकारले जनाएको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा ई गेट प्रणाली जडान गर्ने, दुई अन्तर्राष्ट्रिय विमानस्थलमा थप उडान विस्तार गर्न कूटनीतिक पहल गर्ने, पर्यटनलाई आधुनिक प्रविधिसँग जोड्ने तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन नीतिगत र पूर्वाधार सुधार गर्ने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।
0: यस्तै सरकारले ऊर्जा, वन, भूमि तथा वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने जनाएको छ। नीति तथा कार्यक्रममा सरकारले आउँदो दशकमा 30,000 मेगावाट विद्युत उत्पादन पुर्याउने घोषणासहित लक्ष्य हासिल गर्ने एकद्वार प्रणाली लागू गर्ने उल्लेख छ। ऊर्जा प्रवर्धकहरूले एउटा आयोजना निर्माण गर्न 23 भन्दा बढी सरकारी निकाय धाउनुपर्ने बाध्यता रहेको बताउँदै आएका छन्। त्यही अवस्थालाई अन्त्य गर्न सरकारले एकद्वार प्रणाली लागू गर्ने नीति लिएको हो। सरकारले विद्युत उत्पादन, प्रसारण, वितरण तथा व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने नीति पनि लिएको छ। सरकारले आयोजना प्रभावित नागरिकलाई मुआवजाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ।
1: सरकारले पूर्वाधार वित्त पोषणको नयाँ मोडल लागू गर्ने घोषणा गरेको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो। वैकल्पिक विकास वित्त, डायस्पोरा पुँजी र निजी क्षेत्रको लगानी परिचालन गर्दै पूर्वाधार क्षेत्रमा नयाँ वित्तीय मोडल कार्यान्वयन गरिने उहाँले बताउनुभयो। रूपान्तरणकारी योजनालाई स्पष्ट लक्ष्य, निश्चित बजेट र कडा समय सीमा सहित अघि बढाइने राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभयो।
5: रूपान्तरणकारी योजनालाई स्पष्ट लक्ष्य, निश्चित बजेट र कडा समय सीमा सहित अघि बढाइनेछ। आयोजना प्रमुखसँग कार्य सम्पादन सम्झौता, डिजिटल प्रगति ट्र्याकिङ, जग्गा प्राप्ति र वन सम्बन्धी अवरोध समाधान गर्दै आयोजना सम्पन्न नभएसम्म प्रमुख जनशक्तिको जिम्मेवारी हेरफेर नहुने व्यवस्था गरिनेछ।
0: सरकारले आउँदो आर्थिक वर्षभित्र सडक बालबालिका मुक्त नेपाल घोषणा गर्ने दावी गरेको छ। सरकारले आउँदो दशक अर्थात् 2083-84 2093-94 रोजगार प्रवर्धन दशक पनि घोषणा गरेको छ। आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्न रोजगार प्रवर्धन दशक घोषणा गरेको बताउनुभयो। यस्तै सरकारले संक्रमणकालीन न्यायको प्रक्रियालाई छिट्टै निष्कर्षमा पुर्याउने घोषणा गरेको छ। आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा शस्त्र द्वन्द्वमा भएका मानव अधिकार हनन सम्बन्धी घटनाको छानबिन कार्यलाई यही आर्थिक वर्षमा अघि बढाएर टुङ्ग्याउने घोषणा गरेको हो। झन्डै 19 वर्षदेखि अल्झिँदै आएको यो प्रक्रिया टुङ्ग्याउने घोषणा भने भालेन्द्र शाह नेतृत्वको सरकारले नीति तथा कार्यक्रम मार्फत गरेको हो।
1: सरकारले ल्याएका 8 अध्यादेशहरू संघीय संसदमा पेश भएका छन्। आज बसेको प्रतिनिधि सभा बैठक र त्यसपछि राष्ट्रिय सभा बैठकमा मन्त्रीहरूले अध्यादेश पेश गरेका हुन्। संविधानको धारा 114 अनुसार सरकारले संसद अधिवेशन नरहेका बेला अध्यादेश ल्याउन सक्दछ। त्यसरी ल्याएको अध्यादेश संसदको अधिवेशन आह्वान भएपछिको पहिलो बैठकमा सम्बन्धित मन्त्रीले पेश गर्नुपर्छ। त्यसपछि सांसदहरूले चाहेको खण्डमा अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना दिन सक्दछन्। अध्यादेश दुवै सदनबाट स्वीकृत भएमा दुवै सदनको बैठक बसेको 60 दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर दुवै सदनबाट पारित गरेर राष्ट्रपतिबाट समेत प्रमाणीकरण भएर ऐनमा रूपान्तरित भइसक्नुपर्छ। अन्यथा अध्यादेश स्वत निष्क्रिय हुन्छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
10: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक सबै आर्थिक कारोबार विद्युतीय प्रणालीमा आबद्ध गर्ने दलहरूसँगको सहकारीमा संविधान संशोधन गर्ने सरकारको घोषणा, समस्याग्रस्त सहकारी संस्थामा नागरिकले जम्मा गरेको बचत फिर्ता गर्ने घोषणा, नेपालले भिजिट नेपाल 2085 मनाउने, सरकारले ल्याएका 8 अध्यादेशहरू संघीय संसदमा पेश लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। निर्माण व्यवसायहरूले बजेट तथा स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न सरकारसँग माग गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले आउँदो आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्री डाक्टर सोडिम वाग्लेलाई सुझाव बुझाउँदै बिना तयारी आयोजना ठेक्कामा लगाउने पद्धति हटाउन माग गरेको हो। महासंघका अनुसार अहिले धेरै ठेक्का आलोपत्र पर्नुको कारण मुख्य कारण नै स्रोत सुनिश्चित नगरी ठेक्का लगाइनु हो। महासंघले मध्य पूर्व युद्धका कारण डिजेल र बिटुमिन लगायत निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धिप्रति चिन्ता व्यक्त गर्दै विशेष व्यवस्थाको माग गरेको छ। साथै निर्माण व्यवसायीलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढाउनु पर्ने सुझाव पनि दिइएको छ। महासंघले हेभी उपकरण र निर्माण सामग्रीमा भन्सार सहुलियत दिन पालिकाले उठाउँदै आएको कवाडी कर र सडक कर बन्द गर्न तथा राज्यबाट भुक्तानी ढिलो हुँदा तिर्न नसकिएको कर र भ्याटको ब्याज तथा जरिवाना मिनाहा गर्न माग गरेको छ। यसका साथै अहिलेको आर्थिक सङ्कटलाई मध्यनजर गर्दै कम्तीमा 3 वर्षको कुलिङ पिरियड व्यवस्था गरी कालो सूचीको प्रावधान तत्काल हटाउन र कृषि तथा जलविद्युत सरह निर्माण क्षेत्रमा पनि बैङ्कहरूले कम्तीमा 15% लगानी गर्नुपर्ने प्रस्ताव महासंघले अघि सारेको छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा विपदको जोखिम उच्च रहने अनुमान गरेको छ। प्राधिकरणका अनुसार मनसुनमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण विपदको जोखिम उच्च रहेको हो। प्राधिकरणले आज सार्वजनिक गरेको मनसुन पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2083 मस्यौदामा 19,00,000 बढी जनसङ्ख्या प्रभावित हुने अनुमान छ। मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढेको छ भने तराई तथा तल्लो भेगमा बाढी पहिरो डुबान भुस्य र आकस्मिक बाढीका घटना बढ्न सक्ने सम्भावना छ। तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेष गरी दक्षिणी तराई क्षेत्र बढी प्रभावित हुने सक्ने अनुमान छ। प्रतिवेदनमा मनसुन अवधिमा देशभर झण्डै 4,57,145 घरधुरीका 19,97,731 प्रभावित हुन सक्ने अनुमान छ। प्रदेशगत विश्लेषण अनुसार कोशी मधेस लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मनसुनजन्य विपदको जोखिम तुलनात्मक रूपमा बढी देखिएको छ। प्राधिकरणले विपद पूर्व तयारी तथा उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेश र पालिकालाई जोखिम विश्लेषणका आधारमा तयारी गर्न आग्रह गरेको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली, सुरक्षित स्थानको पहिचान, राहत सामग्री तयारी तथा उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिनुभयो।
1: सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी सङ्गठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारलाई छलफलमा बोलाउँदै अन्तरिम आदेश जारी गरेको हो। सरकारले विद्यार्थी सङ्गठनहरू खारेज गर्ने निर्णय गरेपछि अनेरा सोभियुका अध्यक्ष दीपक धामीसहित विभिन्न विद्यार्थी सङ्गठनले रिट दायर गरेका हुन्। दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै सर्वोच्चले तत्काल निर्णय कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेशबारेमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ।
0: सरकारले सरकारी निकाय र सार्वजनिक संस्थामा सरसफाईलाई संस्थागत गर्न देशव्यापी राष्ट्रिय सरसफाई सप्ताह सुरु गरेको छ। वीर अस्पतालमा सरसफाई गरेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले अभियानको शुभारम्भ गर्नुभएको हो। सरकारले आजदेखि जेठ 8 गतिसम्म सङ्घ प्रदेश र पालिका अन्तर्गतका सरकारी कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थालाई सरसफाई अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। कार्यक्रममा मन्त्री मेहताले सरसफाईलाई दैनिक व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। स्वास्थ्य मन्त्रालयको 100 बुँदे प्राथमिकतामा सरकारले सफाईलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले अस्पतालका शौचालय, फ्लस प्रणाली, वार्ड भुइँतला तथा अस्पताल परिसरको स्वच्छतालाई विशेष निगरानीमा राखिएको जानकारी दिनुभयो। सरकारी कार्यालय वरपर 100 मिटर क्षेत्रभित्रको सरसफाई समेत सम्बन्धित कार्यालयको जिम्मेवारीभित्र राखेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार हरेक कार्यालय प्रमुखले नियमित अनुगमन, मूल्याङ्कन र प्रतिवेदन प्रणाली लागू गर्नुपर्ने व्यवस्था गरेको छ। सरसफाईसँगै सरकारी कार्यालयमा रहेका सूचना बोर्ड, नागरिक बढापत्र र सङ्केत चिन्हहरूलाई स्पष्ट र व्यवस्थित बनाइनेछ।
1: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानको अवतरण गियरमा देखिएको धुवा हाइड्रोलिक पाइपमा आएको प्राविधिक खराबीका कारण भएको पाइएको छ। टर्किस एयरलाइन्सका सञ्चार प्रमुख उस्तुनले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी गराउनु भएको हो। उहाँका अनुसार धुवा देखिएपछि विमानका आपतकालीन स्लाइडहरू खोलेर यात्रीहरूको उद्धार गरिएको थियो। विमानमा 273 यात्रु, 11 चालक दलका सदस्य र 4 शिशु गरी कुल 288 जना सवार थिए। अहिले एयरलाइन्सको आधिकारिक प्राविधिक टोलीले जहाजको विस्तृत प्राविधिक जाँच गरिरहेको छ। एयरलाइन्सले काठमाडौँबाट उड्नुपर्ने प्रभावित 279 यात्रुहरूका लागि फर्किने उडानका लागि अतिरिक्त विमानको व्यवस्था गरिएको जनाएको छ। घटनापछि बिहान बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा झन्डै 1.5 घण्टापछि सञ्चालनमा आएको थियो।
0: बजेटको अभावमा गएको वर्ष रोकिएको दुर्लभ एकसिङे गैंडाको गणना यस वर्ष पनि हुन सकेन। हरेक चार वर्षमा हुँदै आएको यो गणना बजेट अभावका साथै यस वर्ष बाघको गणना समेत परेकाले गर्न नसकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार अर्को वर्षको गणनाका लागि प्रोटोकल तयार गर्ने काम शुरू भइसकेको छ। उहाँका अनुसार धेरै गैंडा पाइने चितवन राष्ट्रिय निकुञ्जमा आनुवंशिक अर्थात् जिनेटिक विधिबाट गणना गर्न प्रोटोकल तयार गर्न लागि हो। यस्तै थोरै संख्यामा गैंडा पाइने बर्दिया शुक्लाफाटा र पर्सा राष्ट्रिय निकुञ्जमा भने प्रत्यक्ष अवलोकनबाट गणना गरिनेछ। आनुवंशिक विधिमा गैंडाको गोबर संकलन गरी प्रयोगशालामा डिएनए परीक्षण गरेर संख्या र लिङ्ग पहिचान गरिन्छ। हरेक गैंडाको गोबरमा जेनेटिक स्ट्रक्चर फरक हुन्छ। गैंडाले सामान्यतया एकै ठाउँमा दिशा गर्ने भएकाले ती ठाउँहरूको पहिचान गरी पटक पटक गोबर संकलन गरिन्छ। सन् 2021 को गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा गरी 752 गैंडा फेला परेका थिए। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बात रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ
13: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
12: हाम्रा सेवाहरू
13: ओपिडी सेवा
12: विशेषज्ञ ओपिडी सेवा
13: निशुल्क औषधि वितरण
12: सशुल्क फार्मेसी सेवा
13: फिजियोथेरापी सेवा
12: अकुपंचर सेवा
13: योग परामर्श सेवा
12: क्रियाकल्प सेवा
13: पूर्वकर्म पञ्चकर्म सेवा
12: छार सूत्र सेवा
13: जलौका सेवा
12: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
13: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
12: विस्तृत जानकारीका लागि
13: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063
14: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। हप्ताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अङ्कले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज 38.19 अङ्कले बढेर 2783.85 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढेकोमा अन्य समूहको सूचक 2% भन्दा धेरैले उकालो लागेको छ। यस्तै फाइनेन्स जलविद्युत माइक्रो फाइनेन्स निर्जीवन बिमा समूहको सूचक 1.5% धेरैले बढेको छ। आज 247 कम्पनीको सेयर बढेकोमा 18 घटेको छ। यस्तै 4 कम्पनीको सेयर घटबड भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। गएको बिहिबार 3.28 अर्ब कारोबार भएकोमा आज 332 कम्पनीका 1.04 करोड किता सेयर 4.61 अर्ब रुपियाँमा किनबेच भएको छ।
0: चितवनका दुग्ध उत्पादक किसानले 55 करोड रुपियाँ भुक्तानी पाएका छैनन्। किसानले दुग्ध विकास संस्था र निजी क्षेत्रबाट भुक्तानी नपाएका चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालीले जानकारी दिनुभयो। उहाँका अनुसार संस्थानबाट पुष महिनादेखिको भुक्तानी पाएका छैनन् भने निजी उद्योगहरूले 3 महिनादेखिको भुक्तानी दिएका छैनन्। चितवनबाट दुध लैजाने उद्योगमध्ये 25% नियमित भुक्तानी गर्ने भए पनि अरूले भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका हुन्। चितवनमा दैनिक 3,50,000 लिटर दुध उत्पादन हुँदै आएको छ। 115 दुध उत्पादन सहकारी मार्फत 40,000 किसानले उत्पादन गरेको दुध बिक्री हुँदै आएको छ। नयाँ सरकार बनेसँगै उत्साहित बनेका किसानहरू पुनः निराश बन्न थालेका उहाँले बताउनुभयो।
1: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण सप्तरीको कञ्चनपुर वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दास विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवा दुराईसँग 1,40,000 रुपियाँ घुस लिँदै गरेको अवस्थामा आयोगले आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो। आयोगले आरोपी दास विरुद्ध बिगो बमोजिम कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो।
0: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णत अस्वीकार्य भएको बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाव बढेको छ। इरानले पाकिस्तान मार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द्व तत्काल अन्त्य गर्न आह्वानसहित अमेरिका र इजरायलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितता खोजेको इरानको समाचार संस्था तस्मिनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यस्तै इरानले लडाईँबाट खेप्नु परेको हानिको क्षतिपूर्ति पाउनुपर्ने र होर्मुजमा इरानको सार्वभौम अधिकार कायम हुनुपर्ने माग पनि गरेको छ। यो सँगै एसियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल 4.1% बढेर $105 प्रति ब्यारेल पुगेको छ। गएको फेब्रुअरी 28 तारिकमा युद्ध सुरु भएपछि होर्मुज जलमार्ग अवरुद्ध बनेको छ। होर्मुज जलमार्गबाट पानी जहाज मार्फत विश्वका विभिन्न ठाउँमा तेल र ग्यासको आपूर्ति हुन नसकेपछि अभाव र मूल्य बढेको हो। अमेरिकाले होर्मुज जलमार्गमा पानी जहाजको आवाज जावत खोल्ने र इरानले परमाणु प्रशोधन गर्ने काम स्थगित गर्नुपर्ने शर्तसहित 14 बुधे प्रस्ताव गरेको थियो। केही दिन अघि ट्रम्पले इरान युद्ध चाँडै टुङ्गिने बताए पनि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमा थुपारिएको युरेनियम बाहिर ननिकालिएसम्म युद्ध नटुङ्गिने बताउनु भएको थियो। शान्तिवार्ता गर्नका लागि अप्रिल महिनाको सुरुतिर युद्धविराम घोषणा गरिएको थियो। केही छिटपुट घटना बाहेक युद्धविराम पालना भएको देखिन्छ। इरानलाई एकीकृत प्रस्ताव प्रस्तुत गर्नका लागि समय उपलब्ध गराउन भन्दै ट्रम्पले युद्धविरामको अवधि अनिश्चितकालका लागि लम्ब्याउनु भएको थियो। लडाईँ सुरु भएता तेलको मूल्यमा निकै ठुलो प्रभाव परेको छ।
1: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्य पूर्वको युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्दै भारतीयहरूलाई घरबाटै काम गर्ने बानी बसाल्न, एक वर्षसम्म सुन नकिन्न र विदेश यात्रा सीमित गर्न अपिल गर्नुभएको छ। यी मित व्ययिताका उपायहरूले इन्धन प्रयोग घटाउने र विदेशी मुद्रा बचत गर्न मद्दत गर्ने उहाँको भनाइ छ। भारतले 90% तेल आयात गर्छ र इरानमाथि अमेरिका इजरायलको युद्धपछि तेल आयातमा $40,000 वृद्धि भएको छ। हैदराबादमा एक सार्वजनिक कार्यक्रममा मोदीले गर्नुभएको यस अपिललाई विश्लेषकहरूले अहिलेसम्मकै सबैभन्दा कठोर भनेर वर्णन गरेका छन्। मेट्रो जस्ता सार्वजनिक यातायात प्रयोग गर्न र कारपुलिङ अपनाउन सुझाव दिनुभएको साथै उहाँले किसानहरूलाई मलको प्रयोग आधा घटाउन पनि आग्रह गर्नुभएको छ। सरकारले अहिलेसम्म पेट्रोल र डिजेलको मूल्य नबढाए पनि लामो समयको द्वन्द्व र तेल आपूर्तिमा अवरोधले अर्थतन्त्रमा तनाव बढाउन थालेको छ। मोदीको अपिलपछि आज प्रमुख गहना कम्पनीहरूको सेयर मूल्यमा 10%भन्दा धेरैको गिरावट आएको छ। बिएससी सेक्सन्स पनि सुरुवाती कारोबारमा 1,000 अङ्कभन्दा धेरैले घटेको छ। विश्लेषकहरूका अनुसार दीर्घकालीन आर्थिक अवरोधको आशंका बीच मोदीको टिप्पणी सेयर बजारको गिरावटको प्रमुख कारण बनेको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। इङ्ल्यान्ड क्रिकेट बोर्ड ECBले पुरुष टोलीको नेपाल भ्रमणबारे छलफल सुरु गरेको छ। सन् 2027 2031 अन्तर्राष्ट्रिय तालिकामा इङ्ल्यान्डले नेपालसँग T20 श्रृङ्खला खेल्ने सम्भावनाबारे छलफल भइरहेको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिइन्फोले जनाएको छ। इङ्ल्यान्डको टोलीले नेपाल भ्रमण गरे यो ऐतिहासिक हुनेछ। अहिलेसम्म कुनै पनि टेस्ट राष्ट्र टोलीले नेपाल आएर औपचारिक अन्तर्राष्ट्रिय श्रृङ्खला खेलेका छैनन्। पछिल्ला वर्षहरूमा नेपाली क्रिकेट द्रुत गतिमा बढेको छ। गएको वर्ष नेपालले संयुक्त अरब रेट्स युएईमा वेस्ट इन्डिजलाई हराएर पहिलो पटक पूर्ण आइसिसी सदस्यसँगको श्रृङ्खला जितेको थियो। यसैबीच आयरल्यान्डले पनि सन् 2026-27 नेपाल भ्रमण गर्ने तयारी गरिरहेको खबरमा उल्लेख छ। यस वर्ष आइसिसी T20 विश्वकपमा नेपाल र इङ्ल्यान्ड बीच पहिलो पटक प्रतिस्पर्धा भएको थियो। त्यो खेलमा इङ्ल्यान्ड अन्तिम बलमा विजयी भएको थियो
1: र एक दिवसीय अभ्यास श्रृङ्खलामा नेपालको ए टोलीले क्लिन स्विप गरेको छ। माथिल्लो मूलपानी मैदानमा आज भएको चौथो तथा अन्तिम खेलमा नेपाल एले अमेरिकालाई 7 रनले हरायो। नेपाल एले दिएको 265 रनको लक्ष्य पछ्याएको अमेरिकाले 49 ओभर 1 बलमा 257 रन बनाउँदा सबै विकेट गुमायो। यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल एले 49 ओभर 5 बलमा 264 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका सन्दीप जोराले शतक बनाए। जोरा 115 बलमा 111 रन जोडेर आउट भए। नेपाल एले पहिलो खेलमा स्कटल्यान्डलाई 45 रन, दोस्रो खेलमा अमेरिकालाई 3 विकेट र तेस्रो खेलमा स्कटल्यान्डलाई डिएलएस नियमका आधारमा 9 रनले हराएको थियो। आइसिसी विश्वकप क्रिकेट लिग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृङ्खला खेलेको हो। भोलिदेखि जेठ 8 गतेसम्म किर्तिपुरको त्रिवी क्रिकेट रङ्गशालामा लिग 2 श्रृङ्खला सुरु हुँदैछ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक सबै आर्थिक कारोबार विद्युतीय प्रणालीमा आबद्ध गर्ने दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा
0: स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न निर्माण व्यवसायीको माग व्यवसायीलाई मासिक भुक्तानी प्रणाली लागू गरी बजारमा नगद प्रवाह बढाउनु पर्ने प्रस्ताव
1: यस वर्ष मनसुनमा कम वर्षा भए पनि विपदको जोखिम उच्च तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण झन्डै 20 लाख जनाभन्दा बढी प्रभावित हुन सक्ने प्राधिकरणको अनुमान
0: मध्य पूर्व युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव अमेरिकाले अस्वीकार गरेपछि तेलको मूल्य फेरि बढ्यो भारतीय प्रधानमन्त्री मोदीले एक वर्षसम्म सुन नकिन्न भनेपछि गहना कम्पनीहरूको सेयरमा तीव्र गिरावट
1: र इङ्ल्यान्ड क्रिकेट टोलीले नेपाल भ्रमण गर्ने सम्भावना ईसीबीले छलफल थाल्यो एक दिवसीय अभ्यास श्रृङ्खलामा नेपाल ए टोलीको क्लिन स्विप
0: आजको नेपाल दर्पण सकिएको छ प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी विकास चापागाई र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
3: ए टु जेड मोबाइल सर्भिसिङ सेन्टर, रोल्पा नगरपालिका 4, मेन बजार, रोल्पा।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका मोबाइल सेटहरू वारेन्टी ग्यारेन्टीका साथै बिक्री वितरण गर्नुका साथ मोबाइल सेटहरू मर्मत तथा एसेसरीज होलसेल पनि गरिन्छ र सोलरका सम्पूर्ण सामान बिक्री गरिनुका साथै मर्मत सम्भार पनि गरिन्छ। प्रोप्राइटर बालाराम बस्नेत, सम्पर्क मोबाइल नम्बर 98 63 13 50 55
3: र 98 10 30 76 44।
5: शुभ कामना तिमीलाई नयाँ वर्षको।
6: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
0: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
7: आशिष बार्बर सेन्टर, रोल्पा नगरपालिका।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई आइतुराम फुन मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा छरिएर रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: आइतराम पुन मगर सुनसहरी गाउँपालिका छ फगाम भलबाङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
0: अन्ध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो थियो उन बनोस् नयाँ वर्ष।

0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्यारी जीवन सङ्गिनी निशाना सिर्पाइली, ठुली छोरी तिर्सना सिर्पाइली, माहिली छोरी अस्मिता सिर्पाइली, कान्छी छोरी छाया सिर्पाइली, ससुरालीमा रहनुहुने मामा माइजू, ठुलो साला रमेश बेसी, बहिनी भदै विमल बेसी, माहिला साला मनोज बेसी, बहिनी साहिला साला मिलन बेसी, बहिनी कान्छा साला आशिष बेसी, कसलामा रहनुहुने आदरणीय फुबु दिदी भान्जी मनिषा बेसी, हाम्जा बामरीमा रहनुहुने ठुलो बुबा ठुली मम्मी दाना दिदी भिनाजु भान्जा नरेश बेसी, मलाई मलेसियासम्म लिनुहुने आदरणीय भिनाजु नान बहादुर बेसी, कान्छा जुवाई कमल बेसी, भान्जा धन बहादुर बेसी, भाइ कमल बेसी, हर बखत सँगै बसेर सहयात्रा गर्नुहुने मिल्ने साथी लाल बहादुर पुन, गाउँघर छरछिमेकका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। आइतराम सिर्पाइली रोल्पा नगरपालिका एक पुराना गाउँ रोल्पा हाल बिरानो देश मलेसियाबाट।
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
3: न्यू बागमाली होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 4 सुलिचोर रोल्पा।
0: हामी कहाँ स्वच्छ वातावरणमा खाना बस्नको राम्रो व्यवस्था हुनुको साथै नास्ताका सम्पूर्ण परिकारहरू पाइन्छ।
3: पुनश फोनबाट पनि अर्डर लिन सकिनेछ।
0: प्रोप्राइटर नाम बहादुर पुन मगर, सम्पर्क मोबाइल नम्बर 9813056141 र 9810820415। नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल। वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको

तर्फबाट गाउँ घर शहर बजार देश विदेश का कुना काप्चामा छरिएर बस्नु भएका सम्पूर्ण आफन्तजन इष्ट मित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा वरुण बस्नेत वरुण भनेर चिन्नु हुने प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा मंगलमय शुभकामना व्यक्त गर्दछु।

विकास सुनार सुनचहरी गाउँपालिका चार सिउरी चैते थान टोल रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार प्रविधिले साँगुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू साथै मलाई सामाजिक सञ्जाल फेसबुकमा भीमबहादुर रोका मगर भनेर चिन्नुहुने सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा माया स्नेह समर्पण एवं सुख शान्ति समृद्धिको कामना सहित शुभकामना।

0: बहादुर रोका थबाङ गाउँपालिका तीन मिरुल रोल्पा हाल बिरानो देश मलेसियाबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने पूजनीय बुबा दिमलाल ओली, पूजनीय आमा कवली ओली, ठुली आमा झुप्री ओली, माहिलो बुबा हरिभान ओली, माहिली आमा दुर्गा ओली, मेरी प्राण प्यारी जीवन सङ्गिनी अनिता ओली, मेरा मुटुका टुक्रा छोरीहरू भावना ओली, सोनिया ओली, प्यारो छोरा प्रशान्त ओली, दिदी भिनाजुहरू ज्ञानसरा राणा, देवीलाल राणा, दीपा अधिकारी, पदम अधिकारी, भान्ज भान्जीहरू सरिता राणा, चन्द्रा राणा, लक्ष्मण राणा, प्यारा भाइहरू दक्षिण कोरियामा रहने भाइ खगेन्द्र ओली, नेपाल प्रहरीमा कार्यरत भाइ दिपेन्द्र ओली, मलेसियामा रहने हिमाल ओली, विनोद ओली, खगेन्द्र ओली, बुहारी सिर्जना ओली, भतिजी अनएन्जल ओली, बहिनीहरू पवित्रा घरती, खिर्मा बोहरा, पबिना राणा, रत्ना राणा, विमला डाँगी, दीपा डाँगी, धनमाया ओली, अनिता ओली, जवाईहरू विकास घरती, विवेक बोहरा, ओम प्रकाश राणा, महेन्द्र राणा, पुरन डाँगी, ललित डाँगी, प्यारा भान्ज भान्जीहरू चन्द्र प्रकाश घरती, प्रशान्त घरती, विशाल बोहरा, आरोसी बोहरा, विशाल राणा, ग्रीष्मेन राणा, प्रियङ्का राणा, दीप्सिका डाँगी, समीक्षा डाँगी, गङ्गादेव साथ दुनेलामा रहने ठुली आमा बसन्ती ओली, ठुलो बुबा गणेश ओली एवं सम्पूर्ण घर परिवार, परिवर्तन गाउँपालिका तीन इरिबाङमा रहने फुपू सर्कनी बुढाथोकी, फुबाजु बिरसिंह बुढाथोकी, बल्ले चौरेलीमा रहने फुपू कवली राणा, माउली तर्फ बजै धनमाली राणा, अन्टी खिरमा राणा, बाजे बजै मामा माइजू लगायत सम्पूर्ण माउली परिवार, मेरो ससुराली परिवार बल्ले बलरेमा रहने सासू ससुरा, दिदी सासु, साधु दाई, जेठान जेठानी दिदी, साला बहिनीहरू, सालीहरू, साधु भाइहरू, भदै भदैनी, भतिजा भतिजीहरू एवं सम्पूर्ण माइती परिवार, साथै सामाजिक सञ्जाल फेसबुकमा विजय कुमार ओली नामसँग परिचित सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी, प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: विजय कुमार ओली, गंगादेव गाउँपालिका छ, बल्ले डिम्बुर गैरा, राग रोल्पा, हाल बिरानो देश मलेसियाबाट। अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
1: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा बिन मगर लभसँग जोडिएर स्वदेश तथा विदेशमा छरिनुभएका समस्त नेपाली आमा बुबा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
2: तिमीलाई नयाँ वर्षको धेरै धेरै शुभकामना।
1: बिन बहादुर घरती मगर, लुङ्री गाउँपालिका साथ, भैँसा छोपे, रोल्पा, हाल बिरानो देश मलेसियाबाट।
0: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस, माटोलाई जल।
1: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगतले गाँसिएका, मायाले जोडिएका मेरा गाउँघरका दाजुभाइ, दिदीबहिनी, आत्मीय आफन्तजन, इष्टमित्र साथै फेसबुकमा मलाई विशाल कान्छा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू, प्रविधिले संसारका टाढा टाढा कुनामा बसिरहे पनि हृदयमा नजिक रहेका सम्पूर्ण नेपाली आत्माहरूलाई आशाको दियो जलेर हृदय उज्यालो होस्, विश्वासको टीका लागेर जीवन सबल होस्, सम्बन्ध र संस्कृतिले झन बलियो बनोस् र आगामी दिनहरूले सुख, समृद्धि र प्रगतिका ढोकाहरू खोलुन् भन्ने हृदय स्पर्शी शुभकामना अर्पण गर्दछु।

0: एका तिम्रा पाइलाहरू अगाडि सरोस, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: बीएमसी सप्लायर्स, सुनिल स्मृति, गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हाम्रा सेवाहरू, हामी कहाँ भाडा बर्तन सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्रीहरू विशेष छुट सहित बिक्री भइरहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। सञ्चालक इन्द्र बहादुर मोहरा, सम्पर्क फोन नम्बर 086-594-374 र मोबाइल 98-578-22-374।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28-990।
6: खुसीले छायो, हर्षले छायो, उमङ्गले पनि छायो।
0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: चेलीबेटी कस्मेटिक पसल, सुनिल स्मृति, गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हामी कहाँ श्रृङ्गार सम्बन्धी सामानहरू होलसेल तथा फुटकरमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मेघबहादुर बुढाथोकी,
3: सम्पर्क मोबाइल 98-578-35-401 र 98-684-16-437।
7: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
8: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
9: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
10: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
9: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
10: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
11: शुभ कामना तिमीलाई नयाँ वर्षको।
12: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
8: बसन्त ऋतुको आगमन सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण मेरा घर परिवार, गाउँघर, सहर बजार, देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण मेरा आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा जोडिनु भएका आफन्तहरू लगायत प्रविधिले साँगुरिएको दुनियाँ भर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा शुभकामना व्यक्त गर्दछु।

0: देवबहादुर फुन मगर लुङ्री गाउँपालिका साथ हारजङ छहरेखुङ रोल्पा हाल बिरानो देश युरोपबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
2: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
3: वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म मेरो घर परिवारमा रहनुहुने पूजनीय बुबा साङ्ले पुन मगर, पूजनीय आमा जसु पुन मगर, ठुलो बुबा ठुली आमा, भाइ बहिनीहरू खगी पुन, पुस्तमा पुन, दुजमला पुन, माघी पुन, टेकमला पुन, नन्सरी पुन, दिदी घमी गुरुङ, भाइहरू बिन्दास कान्छा, यामराज पुन, खगेन्द्र पुन, मेरी जीवन सङ्गिनी श्वेता पुन, मेरी प्यारी छोरी यामी पुन, मेरो साथमा रहनुहुने अङ्कल जोगबहादुर पुन, पुसै जीवन घरती, पेरे घरती, दाईहरू मानसिंह पुन, रोहित पुन, माउलो परिवार जयमा कसलामा रहनुहुने मामा माइजू साला साली जेठान दिदीहरू, इन्डियामा रहने प्यारो साला महेश थापा, इन्डियामै रहने मासी मासर मामा, पोबाङ थनबाङमा रहनुहुने प्यारी बहिनी नबिना छेत्री, मलाई फेसबुकमा धनसिंह पुन भनेर चिन्ने नचिन्ने सम्पूर्ण मेरा आफन्तजनहरू, इष्ट मित्र लगायत सम्पूर्ण नेपालीहरू सुख शान्ति एवं उत्तरोत्तर प्रगतिको कामना सहित विजया दशमी तथा शुभ दीपावलीको शुभकामना व्यक्त गर्दछु।

धनसिंह पुनमगर सुनसहरी गाउँपालिका 4 नौमुले टोल साङ्किना सिउरी रोल्पा हाल बिरान मुलुक भारतको जम्मू काश्मीर लेह लद्दाखबाट

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: दिनेश किराना तथा खाद्यान्न पसल सुनिल स्मृति गाउँपालिका 8 आरएस फुलधारा रोल्पा।
3: हाम्रा सेवाहरू हामी कहाँ किराना खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरू सुपथ मूल्यमा पाइन्छ। नोट, हामी कहाँ सहज यात्राका लागि आरामदायी गाडीको समेत सुविधा रहेको छ। सञ्चालक जित बहादुर फुनमगर, सम्पर्क मोबाइल 98449 38160।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: नयाँ वर्षको शुभकामना।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा
0: म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा दुर्गा रोलपालीसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा यस महान पर्वले पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: दुर्गा बहादुर विक सुनिल स्मृति गाउँपालिका साथ तेबाङ रोल्पा हाल बिरानो देश दोहा कतारबाट
1: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका दाजुभाइ आमा बुबा दिदी बहिनी एवं सामाजिक सञ्जाल फेसबुकमा मलाई गगन सिंह टुमाटा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू साथै प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस् उपलब्ध को वर्ष बनोस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: गमाल सप्लायर्स सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा।
0: हामी कहाँ सम्पूर्ण किराना तथा गल्ला सामानहरू सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ, साथै मदिराको थोक तथा फुटकर विक्रेता।
2: प्रोप्राइटर दिपेन्द्र बुढा मगर, सम्पर्क फोन नम्बर 086-4010-89, मोबाइल 98-479-39-390 र 98-479-39-193।
3: नयाँ वर्षको शुभकामना।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
4: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधिहरू, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी, विभिन्न पेसाकर्मी, शिक्षक, विद्यार्थी, किसान मजदुर, कलाकार, पत्रकार, साहित्यकार, उद्यमी, व्यापारी, युवा क्लब, आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
5: हरिबहादुर पुन अध्यक्ष, अमृता ओली केसी उपाध्यक्ष, शालिकराम बस्नेत प्रमुख प्रशासकीय अधिकृत एवं गंगादेव गाउँपालिकाको कार्यालय सन्दाडा रोल्पा।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
1: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्राण प्यारी जीवन सङ्गिनी, ठुलो छोरा जीवन, छोरी जेसिका, कान्छो छोरा आशिष लगायत गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा जेसिका पुन मगरसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: धनसिंह पुनमगर लुंगरी गाउँपालिका एक खद्दर रोल्पा हाल बिरानो देश पूर्वी साउथ अफ्रिकाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्
2: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
0: केबीएन रेस्टुरेन्ट हार्डवेयर तथा सप्लायर्स सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा
3: हामी कहाँ छट सिमेन्ट जस्ता पाता प्लाइवुड सिसा पाइप फिटिङ पेन्टर डोर फिटिङ लगायत सम्पूर्ण घर निर्माण सम्बन्धी सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ।
0: प्रोप्राइटर मिलन रोका मगर र तिलक रोका मगर सम्पर्क फोन नम्बर 086 40 10 15 र मोबाइल नम्बर 98 4 18 32 410 र 98 5 78 22 40 40।
4: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा केबी मगरसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु। केबी मगर सुनसहरी गाउँपालिका एक सेरम रोल्पा हाल बिरानो देश युएईबाट
4: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
2: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनीतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
0: खड्का वर्कसप सुनिल स्मृति गाउँपालिका तीन सुलिचोर जाने बाटो फगाम खोला रुइनीबाङ रोल्पा
5: हामी कहाँ सबै कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सबै प्रकारका पाटपुर्जाहरू पनि पाइन्छ।
0: नोट कहीँ कतै बाटोमा मोटरसाइकल बिग्रिएमा पनि हामीलाई सम्झनु होला।
5: सम्पर्क मोबाइल नम्बर 98 6 96 57 5 20।
1: शुभ कामना तिमीलाई नयाँ वर्षको।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
2: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
6: नमजाली खड्का एक्रोभेट सेन्टर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
7: हाम्रा सेवाहरू
8: हामी कहाँ हाइब्रिड एवं उन्नत जातका बिउ बिजनहरू रासायनिक मल पशुपक्षीका औषधि विषादि कृषि यन्त्र उपकरण पशुपक्षीका दानाहरू र ग्रीन हाउसका सामानहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
7: प्रोप्राइटर याम बहादुर खड्का सम्पर्क मोबाइल नम्बर 98578434190।
8: नमजाली खड्का एक्रोभेट सेन्टर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ आइएमई बैंकको नजिकै चुलीचोर जाने ओरालो बाटो रोल्पा रोल्पा
4: रोल्पा। अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस नयाँ वर्ष
0: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मसँग खिम सेन्चुरी नामबाट परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
2: आगामी 10 वर्षमा 30,000 मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य, आगामी आर्थिक वर्षभित्रमा सडक बालबालिका मुक्त घोषणा गरिने, स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचनाको तयारी,
3: प्रदूषण पूर्वाधार र अन्य सरिएका शुल्कलाई क्रमशः एकीकृत हरित कर प्रणालीमा रूपान्तरण गर्ने नीति अवलम्बन गरिनेछ।
2: कर्मचारीका ट्रेड युनियन तत्काल खारेज गर्न सर्वोच्चको अन्तरिम नगर्न सर्वोच्चको अन्तरिम आदेश, प्रतिनिधि सभामा 8 अध्यादेश प्रस्तुत, यस वर्षको मनसुनको समयमा 19 लाख भन्दा बढी नागरिक प्रभावित हुने,
4: मेन लिडहरू जस्तो विपदसँग सम्बन्धी लाइन मिनिस्ट्रीहरूले के गर्ने अनि को लिडहरू त्यसमा क्लस्टरहरू दिन्छ तिनीहरूले चाहिँ ककरले के गर्ने विषयहरू छ,
2: र अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृङ्खलामा नेपाल एको क्लिन स्विप।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: यसपालिको एसएको परीक्षा आज सार्वजनिक हुँदैछ, तर यसपालिको नतिजा सार्वजनिकका लागि 2-3 महिना लागेन। परीक्षा दिएको 1 महिनाभित्रै नतिजा सार्वजनिक गर्न सम्भव भयो। सरकारले व्यवस्थित रूपमा योजना बनाउने हो भने गरेको वाचाअनुसारको काम हुने रहेछ भन्ने यसले पुष्टि गरेको छ। त्यसैले यो अनुभवलाई सरकारले अन्य निकायको व्यतिथिको सुधारमा पनि प्रयोग गर्दै जानुपर्दछ। अब खबर लील प्रकाश चन्दबाट।
6: सरकारले आगामी आर्थिक वर्ष 2083-84 मुलुकलाई डिजिटल, हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्य अघि सारेको छ। बहुमतसहित गठन भएको सरकारको पहिलो पूर्ण नीतिका रूपमा आज सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजनीतिक स्थिरतालाई अवसरका रूपमा उपयोग गर्दै सुशासन, आर्थिक सुधार र संरचनात्मक रूपान्तरणलाई केन्द्रमा राखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सरकारले आगामी दशकमा औसत 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित नयाँ चरणको आर्थिक सुधार सुरु गर्ने घोषणा गरेको छ। उत्पादन लागत घटाउने, व्यवसाय वातावरण सहज बनाउने र लगानी आकर्षित गर्ने उद्देश्यले नीतिगत तथा कानुनी अवरोध हटाउने पनि उल्लेख गरिएको छ। सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा आबद्ध गर्दै नगद रहित र पारदर्शी अर्थतन्त्र निर्माण गर्ने लक्ष्य पनि राखिएको छ। कर प्रणालीलाई उद्यमी मैत्री बनाउँदै स्वैच्छिक कर अनुपालन बढाउने तथा कर विवाद समाधानलाई छिटो र सरल बनाउने योजना पनि नीति तथा कार्यक्रममा अघि सारिएको छ।
3: सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगद रहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिनेछ।

0: हबका रूपमा पनि अगाडि बढाउने लक्ष्य लिएको छ। ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको आधारका रूपमा स्थापित गर्दै आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पनि अघि सारिएको छ। ग्रीन हाइड्रोजन, हरित अमोनिया तथा ऊर्जा आधारित उद्योग प्रवर्धन गर्ने योजना पनि समेटिएको छ। बहुद्देशीय जलस्रोत आयोजना मार्फत सिंचाई, ऊर्जा र पर्यटनलाई एकीकृत रूपमा विकास गर्ने नीति लिएको छ। सरकारले आगामी आर्थिक वर्षभित्र सडक बालबालिका मुक्त नेपाल घोषणा गर्ने जनाएको छ। संसदमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले तीनवटै तहका सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायी बजेट कोड लागू गरिने बताउनुभयो। असहाय, अशक्त तथा जोखिममा परेका नागरिकको समुदायमै संरक्षण तथा पुनस्थापना सेवाको व्यवस्था गरिने नीति तथा कार्यक्रममा भनिएको छ। अपाङ्गता भएका व्यक्तिलाई उद्यमशीलता र रोजगारमूलक सिप प्रदान गरी आत्मनिर्भर बनाउने र सार्वजनिक संरचनालाई पूर्ण रूपमा अपाङ्ग मैत्री बनाइने लक्ष्य लिएको छ। सरकारले सबै प्रकारका लैङ्गिक हिंसामा शून्य सहनशीलता अप्नाउँदै मानव बेचबिखन मुक्त समाज निर्माण गर्ने लक्ष्य लिएको छ। तर यो नीति विगतका अभ्यासभन्दा फरक नरहेको अधिकार कर्मीहरू बताउँछन्। सीआईएनसँग कुराकानी गर्दै एकजना अधिकार कर्मी रिता शाह,
1: मलाई चाहिँ कस्तो लाग्छ भने यो केही कुरा त पहिलाकै निरन्तरता हो र केही सकारात्मक कुरा छ, तर यो भन्दा पनि अझ राम्रो गर्न सकिन्थ्यो। अब यो महिला हिंसा सम्बन्धी शून्य सहनशीलता पहिला पनि आएको हो, तर महिला हिंसा त दिनदिनै बढी नै रहेछ, खास गरेर घरेलु हिंसा अनि साइबर क्राइमको कुरा गर्दाखेरि त्यो त एकदमै धेरै छ। घरेलु हिंसाको कुरा हेर्दाखेरि 16,000 भन्दा बढी छ, होइन, साइबर क्राइमको 21,000 भन्दा बढी छ। दोस्रो कुरा चाहिँ एकदमै धेरै बाल विवाह र दाइजो प्रथाको ठुलो समस्या छ, खास गरेर कर्णाली प्रदेश, मध्य प्रदेशमा त्यो कुराहरू चाहिँ अहिलेको नीति तथा कार्यक्रममा अटाउन सकेको छैन।
0: स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल, गुणस्तर बढाउन राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण, महामारी नियन्त्रण क्षमता सुदृढ गर्न सङ्घीय तहमा राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरिने पनि नीतिमा उल्लेख छ। सरकारले सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधन गर्ने घोषणा पनि गरेको छ। सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले सबैको साझा पहिचान गरी संविधान संशोधन बहसपत्र तयार गरिने उल्लेख गर्नुभयो। सरकारले वन डढेलो नियन्त्रणका लागि वन डढेलो उच्च सतर्कता केन्द्र स्थापना गर्ने बताएको छ। नीति तथा कार्यक्रममा निरन्तर निगरानी तथा अग्नि नियन्त्रण क्षमता अभिवृद्धि गर्ने लक्ष्य समावेश गरिएको छ। सरकारले ड्रोन, सेटेलाइट लगायतका आधुनिक प्रविधि मार्फत डढेलो वन अतिक्रमण तथा अवैध क्रियाकलापको वास्तविक समय निगरानी गर्ने तयारी गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे विश्लेषण सहितको थप सामग्री केही बेरमा सुन्न सक्नुहुनेछ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारद्वारा सार्वजनिक गरिएको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै कर्मकाण्डी भएको आरोप लगाएको छ। काङ्ग्रेसका नेता तथा सांसद अर्जुन नरसिंह केसीले सरकारको दस्तावेज पुरानै शैलीको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभयो। नेकपा एमाले पनि नीति तथा कार्यक्रमलाई परम्परागत शैलीकै भएको टिप्पणी गरेको छ। आज नीति तथा कार्यक्रम प्रस्तुत भएपछि पत्रकारसँग कुराकानी गर्दै एमाले नेता गुरु बराल,
2: प्रारम्भिक प्रतिक्रिया भनेको यो नितान्त परम्परावादी छ। पुराना राजनीतिक दलहरूले जे चिजलाई अगाडि सारिया थिए त्यो चिजलाई उसले नयाँ भाषामा ढालेको छ, नयाँ त्यसबाट दिशा निर्देश पाउने खालका नवीनताहरू देखिँदैन।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि नीति तथा कार्यक्रम पुरानै शैली भएको टिप्पणी गर्नुभयो। सरकारले ल्याएका 8 अध्यादेश राष्ट्रिय सभामा पनि प्रस्तुत गरिएको छ। राष्ट्रिय सभाको दोस्रो बैठकमा अध्यादेश पेश भएका हुन्। पहिलो बैठकमा दलीय आधारमा बोल्ने क्रम भएको थियो भने दोस्रो बैठकमा अध्यादेश पेश गर्ने कार्यतालिका थियो। यसअघि सरकारले ल्याएका 8 अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकको प्रतिनिधि सभामा पनि पेश भएको थियो। यसैबीच प्रतिनिधि सभा को बैठक भोलि दिउँसो 1 बजे फेरि बस्ने गरी आजलाई स्थगित भएको छ। निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरुद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। आदेशसँगै हालका लागि ट्रेड युनियनको अवस्था यथावत राख्न निर्देशन दिइएको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुँयाल रहेको संवैधानिक इजलासले तत्काल कार्यान्वयनमा

0: रोक्न आदेश दिएको हो। अदालतले अध्यादेशको दफा 10 कार्यान्वयन नगर्न नगराउन भन्दै कारण देखाओ आदेश समेत जारी गरेको छ। आगामी सुनवाईका लागि जेठ 6 गते दुवै पक्षलाई उपस्थित हुन भनिएको छ, तर यस विषयमा इजलासभित्रै मत विभाजन देखिएको छ। न्यायाधीश द्वय विनोद शर्मा र सारङ्गा सुवेदीले अल्पकालीन अन्तरिम आदेश जारी गर्ने विषयमा असहमति जनाउँदै फरक मत राख्नु भएको हो। उहाँहरूले आदेशको ऐन सरह मान्य हुने र संसदमा पेश भई पारित हुने नहुने प्रक्रिया अझै बाँकी रहेको सन्दर्भमा तत्कालै एकपक्षीय सुनवाईबाट अन्तरिम आदेश दिन आवश्यक नदेखिएको तर्क गर्नुभएको हो। यस वर्षको मनसुन अवधिमा नेपालभरि करिब 19 लाख भन्दा बढी नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 मस्यौदाले करिब 4,57,000 घरधुरीका झन्डै 19,97,000 नागरिक प्रत्यक्ष प्रभावित हुन सक्ने औल्याएको हो। सिआइएनसँग कुराकानी गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महत,
1: विपद सम्बद्ध सबै निकायहरूको जिम्मेवारीहरू मनसुनको अवधिमा चाहिँ के कस्तो जिम्मेवारी वहन गर्ने भन्ने विषय नै छ सबैभन्दा ठुलो कुरो भने। अर्को कुरो चाहिँ अब डिएचएमले यो वर्षको मनसुन फोरकास्ट गरिसकेपछि चाहिँ के कति कुन कुन क्षेत्रहरू बढी प्रभावित हुने छन्, कति लाभ कति चाहिँ प्रभावित हुन्छन् जनसङ्ख्याहरू भन्ने विषयहरू पनि त्यत्तिकै भयो भने, अब मुख्य रूपमा चाहिँ मेन लिडहरू जस्तो विपदसँग सम्बन्धित लाइन मिनिस्ट्रीहरूले के गर्ने अनि को लिडहरू त्यसमा क्लस्टरहरू जुन छ तिनीहरूले चाहिँ ककरले के गर्ने विषयहरू छ।
0: यसैबीच कसरी मनसुनको विपदको बेलामा बचाउन सकिन्छ नागरिकलाई भन्ने विषयमा पनि सरोकारवाला निकायको बीचमा छलफल भएको छ। प्राधिकरणले पूर्व सूचना प्रणालीलाई सुदृढ बनाउन, सुरक्षित स्थानहरूको पहिचान गर्न, राहत सामग्री तयारी अवस्थामा राख्न र उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन पनि दिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो। एसईई परीक्षा गत चैत 19 29 गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमा नै उत्तर पुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागि हो। यस वर्ष एसईई परीक्षामा 5,12,421 विद्यार्थीले फारम भरेका थिए। नियमिततर्फ 4,41,566 जनाले र ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षाका लागि फारम भरेका थिए। साझा खबरमा एउटा खेल खबर। नेपाल एक क्रिकेट टोलीले अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृङ्खलामा क्लिन स्विप गरेको छ। मुल्पानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल एक क्रिकेट टोलीले अमेरिकाको राष्ट्रिय क्रिकेट टोलीलाई 7 रनले हराउँदै लगातार प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको हो। यो जितसँगै नेपाल एले स्कटल्यान्ड र अमेरिका विरुद्धका सबै खेल जित्दै श्रृङ्खला क्लिन स्विप गरेको हो।
2: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिका नयाँ कुरा
3: एउटा चाहिँ किसानको एउटा महत्त्वपूर्ण के भन्छ जोखिम चाहिँ उचित मूल्य नपाउने हो, त्यसमा चाहिँ उनीहरूले यो पटक अलिक ध्यान दिएको देखिन्छ।
2: कृषिमा फेरिएका योजना के छन्? रिपोर्ट सँगै रोजगारी र शिक्षामा सरकारले बनाएका योजना र कार्यान्वयनका लागि अवसर तथा चुनौतीका बारेमा विशेष सामग्री पनि बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाडी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: रामे यो के जलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
6: यसरी जलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
7: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास,
8: कम्पोस्ट मल पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
9: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
10: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
9: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
11: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आम्दानी र स्वस्थ भविष्य।
12: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
11: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक तथा उद्यमशील पेसाको रूपमा स्थापित गर्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा यसपटक कृषि क्षेत्रलाई केवल उत्पादनमा सीमित नराखी प्रविधि, बजार र उद्यमसँग जोड्ने स्पष्ट रणनीति अघि सारेको हो।
14: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको मुख्य विशेषता हो कृषिमा प्याकेज आधारित उत्पादन प्रणाली। अब किसानले केवल बाली लगाउने मात्र होइन, बिउदेखि बजारसम्मको सम्पूर्ण प्रक्रियामा सहजीकरण पाउने नीति अघि सारिएको छ। उत्पादन, भण्डारण, प्रशोधन र बिक्री सबै चरणलाई एउटै ढाँचामा समेट्ने सरकारको तयारी छ।
15: ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक र उद्यमशील व्यवसायको रूपमा स्थापित गर्न बहुपक्षीय लगानी प्रवर्धन गरिनेछ।
14: विशेष गरी प्रमुख बालीको न्यूनतम समर्थन मूल्य बाली लगाउनु अघि नै तोकिने र त्यसको भुक्तानी सिधै किसानको बैंक खातामा जाने व्यवस्था नयाँ र व्यवहारिक कदमका रूपमा हेरिएको छ।
15: एग्री टेक मार्फत कृषि आधुनिकीकरणलाई तीव्रता दिइनेछ।
14: सरकारले निजी क्षेत्र र सहकारीलाई समेत कृषि खरिद प्रक्रियामा सहभागी गराउने नीति ल्याएको छ। यसले किसानलाई बजारको अनिश्चितताबाट केही हदसम्म जोगाउने अपेक्षा गरिएको छ। त्यसैगरी किसानको पहिचान, क्रेडिट कार्ड र सहुलियतपूर्ण ऋण प्रणाली मार्फत कृषिलाई औपचारिक अर्थतन्त्रमा ल्याउने नीति लिइएको छ।
15: किसान सूचीकरण, परिचालन परिचय पत्र र क्रेडिट कार्ड मार्फत सहुलियतपूर्ण वित्त र प्रविधिमा पहुँच विस्तार गरिनेछ। करार खेती, सहकारी खेती र कृषि वन प्रणालीलाई प्रोत्साहन गरिनेछ।
14: सरकारले जोखिम व्यवस्थापनतर्फ पनि ध्यान दिएको छ। बाली तथा पशुधन बिमालाई डिजिटल प्रणालीमा आबद्ध गर्दै प्रिमियम अनुदान र दाबी प्रक्रियालाई सरल बनाउने योजना अघि सारेको छ। साथै पशुपन्छी रोग नियन्त्रणका लागि अभियानमुखी खोप कार्यक्रम सञ्चालन गरिनेछ।
15: साना किसानका लागि बाली तथा पशुधन बिमाको दायरा विस्तार गरी बिमा लेख जारी, प्रिमियम अनुदान भुक्तानी र दाबी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिनेछ।
14: सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई परम्परागत ढाँचाबाट बाहिर निकालेर प्रविधि मैत्री, बजारमुखी र उद्यमशील बनाउने स्पष्ट संकेत गरेको कृषि विज्ञहरूको दावी छ। तर चुनौती भनेको यी योजनाको प्रभावकारी कार्यान्वयन नै हुने कृषि अर्थविज्ञ कृष्ण पौडेल बताउनुहुन्छ।
3: मुख्य गरी दुईटा कुरामा मेरो एकदमै यो सकारात्मक हिसाबले हेरेछु। होइन, अब एउटा कुरा चाहिँ किसानको उपजको मूल्यको कुरा, चाहे त्यो समर्थन मूल्यको कुरा, चाहे उनीहरूले सिधै पैसा पाउने कुरा, एउटा चाहिँ किसानको एउटा महत्त्वपूर्ण जोखिम चाहिँ उचित मूल्य नपाउने हो, त्यसमा चाहिँ उनीहरूले यो पटक अलिक ध्यान दिएको देखिन्छ। दोस्रो कुरा चाहिँ यो माटो जोगाउने कुरा गरेछ, अब त्यो वास्तवमा निकै महत्त्वपूर्ण कुरा हो भन्ने लाग्छ। किनभने अहिले रसायन विषादीले होइन अब सबै हिसाबले मृत प्राय भइसकेको माटो जोगाउने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ भन्ने लाग्छ।
14: तर कतिपयले भने सरकारले आशातीत कृषि नीति ल्याउन नसकेको समेत प्रतिक्रिया दिएका छन्। सन्तोषी रावल, CIN, काठमाडौँ।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब नेपाली युवाले विदेशी रोजगारदाताका लागि स्वदेशबाट काम गर्न सक्ने
16: कार्यक्रममा कार्यान्वयन गर्ने पक्षमा धेरै भिन्नता पनि छैन। केही कुराहरू चाहिँ अलिक कार्यविधिको हिसाबले गर्ने हिसाबले भनिएको छ, र अझै कतिपय कुराहरू त हिजो पनि भनि नै राखेका कुराहरू कार्यान्वयन नगएका कुराहरू।
2: वैदेशिक रोजगारबाट फर्किएका युवाको अनुभवलाई सी पासपोर्ट मार्फत अभिलेखमा राखिने रिपोर्टसँगै नीति तथा कार्यक्रममा अर्थविदको बुझाइ र विश्लेषण सहितको कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
19: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिलेको सरकारसँग युवाको अपेक्षा भनेकै सुशासन र रोजगारी सिर्जना हो। युवाको आशाको केन्द्र बनेका बालेन शाह नेतृत्वको सरकारले रोजगारी शिक्षा र युवालाई केन्द्रित गरेर कस्तो नीति लिएको छ?
7: रोजगारी शिक्षा र युवालाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत श्रम बजारमै परिवर्तन ल्याउने दावी गरेको छ। अघिल्ला वर्षहरूको तुलनामा यसपटक रोजगारीको स्वरूप शिक्षा प्रणाली र श्रमिक अधिकारलाई एकीकृत रूपमा सुधार गर्ने स्पष्ट खाका प्रस्तुत गरिएको छ।
15: नयाँ राष्ट्रिय रोजगारी नीति तर्जुमा गरी सिप शिक्षा श्रम बजार सूचना सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गरिनेछ।
7: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रमको सबैभन्दा चर्चित पक्ष हो रिमोट वर्क नीति, जस अनुसार अब नेपाली युवा विदेश नगई नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सक्ने कानूनी व्यवस्था गरिनेछ। वैदेशिक रोजगारीबाट फर्किएका युवाको सिपलाई सिप पासपोर्ट मार्फत डिजिटल रूपमा अभिलेखीकरण गर्ने योजना ल्याइएको छ। शिक्षा र रोजगारी बीचको दूरी घटाउन कमाउँदै सिक्दै अवधारणामा आधारित राष्ट्रिय अप्रेन्टिसिप कार्यक्रम सञ्चालन गरिनेछ। आर्थिक वर्ष 2083-84 2092-93 रोजगार प्रबन्धन दशक घोषणा गरिएको छ।
15: वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्न आर्थिक वर्ष 83-84 2092-93 रोजगार प्रबन्धन दशक घोषणा गरी कार्यक्रम सञ्चालन गरिनेछ।
7: यसपटकको शिक्षा नीति भने डिजिटल र प्रविधि मैत्री सुधारतर्फ केन्द्रित देखिएको छ। देशभरका 10,000 सामुदायिक विद्यालयमा उच्च स्तरको इन्टरनेट डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गर्ने योजना अघि सारिएको छ।
15: 10,000 सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गरिनेछ।
7: शिक्षालाई रोजगारीसँग जोड्ने लक्ष्यसहित पाठ्यक्रम सुधार विश्वविद्यालय पुनर्संरचना र सिपमूलक शिक्षामा जोड दिइएको छ। समावेशी शिक्षामा पनि यसपटक विशेष ध्यान दिइएको छ। अटिजम तथा मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि विशेष सेवा प्रविधि र तालिम प्राप्त शिक्षकको व्यवस्था गरिनेछ। त्यसै गरी छात्रवृत्ति लगायतका सबै भुक्तानी अब डिजिटल प्रणाली मार्फत सिधै बैङ्क खातामा पठाइनेछ, जसले पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।
15: सबै छात्रवृत्ति कार्यक्रमलाई योग्यतामा आधारित र डिजिटल प्रणाली मार्फत सिधै ब्याङ्क खातामा भुक्तानी हुने व्यवस्था मिलाइनेछ।
7: युवालाई विकासमा जोड्न राष्ट्रिय स्वयंसेवक कार्यक्रम सञ्चालन गरिनेछ। डिजिटल साक्षरता नव प्रबन्धन र समुदाय सेवामा युवाको सहभागिता बढाइने लक्ष्य राखिएको छ। खेलकुदलाई पनि अर्थतन्त्रसँग जोड्दै व्यवसायीकरण र खेलाडीको सामाजिक सुरक्षामा ध्यान दिने नीति अवलम्बन गरिने भएको छ। सन्तोष गन्धर्व, CIN, काठमाडौँ।
2: नीति तथा कार्यक्रममा रोजगारी र आर्थिक समृद्धिको विषयलाई कसरी लिन सकिन्छ? हामीले वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारीलाई सोधेका छौँ।
16: यी विषयहरू सैद्धान्तिक हिसाबले हेर्दाखेरि राम्रो कुराहरू हुन्, तर के छ भन्दा यो नीति तथा कार्यक्रम हो, राष्ट्रपतिबाट पढिएको संयुक्त उसलाई संसदलाई मा पढिएको यो चाहिँ के हो भने नेपाल सरकार नीति कार्यक्रम हो, नीतिका कुराहरू चाहिँ यहाँ आए तर कार्यक्रमलाई चाहिँ अलि स्पष्ट ढङ्गले कार्यक्रमहरू आउनु पर्थ्यो, कार्यक्रम चाहिँ नि आउन सकेनन्।
20: जस्तो अहिले यो भन्दै गर्दाखेरि जसरी सरकारले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गर्दाखेरि हिजो भन्दा आजका नीति तथा कार्यक्रममा केही त्यस्तो भिन्नताहरू पाउनु भयो?
16: अब नीति कार्यक्रममा कार्यान्वयन गर्ने पक्षमा धेरै भिन्नता पनि छैनन्, केही केही कुराहरू चाहिँ अलिक कार्यविधिको हिसाबले गर्ने हिसाबले भनिएको छ, र अझै कतिपय कुराहरू त हिजो पनि भनि नै राखेका कुराहरू कार्यान्वयन नगएका कुराहरू भनिएको तर कार्यान्वयनमा नगएको कुराहरू चाहिँ आएको छ। त्यस कारणले गर्दा असाध्य हिजोभन्दा धेरै पृथक नीति तथा कार्यक्रम आयो भनेर भन्ने अवस्था छैन।
20: नीति तथा कार्यक्रममा रोजगारको अवसरका कुरालाई त्यति धेरै देखाउन खोजिएको छैन कि यो पछि बजेटमा आउँदाखेरि फरक भएर आउँछ या त यो विषयलाई कसरी लिन सकिन्छ?
16: यस्तो छ, मूल कुरा बाजे राम्रो प्रश्न गर्नुभयो तपाईँले। यो नीति तथा कार्यक्रमले अब मुख्य कुरा त कार्यक्रमले बजेट पनि माग्छ। नीति तथा कार्यक्रममा दुईवटा कुरा हुन्छ, एउटा बजेट परिवर्तनको लागि सुधारको लागि एउटा बजेट नचाहिने फन्डिङ नगर्नु पर्ने कुराहरू जस्तो एउटा निर्णय गरिदियो अथवा कानुनमा सुधार गरिदियो कार्यविधिमा सुधार गरिदिएर हुने कुराहरू छन्, ती कुराहरू चाहिँ स्वागत योग्य छन्। तर अब त्योभन्दा बाहेकका कुराहरू चाहिँ कतिपय फेरि बजेटको आवश्यकता पर्छ र सरकारसित स्रोत र साधनको अत्यन्त चाप छ, त्यस कारणले हिजो भएका अत्यावश्यक कार्यक्रमहरूलाई छोड्न पनि सक्दैन, अनिवार्य दायित्व भुक्तानी गर्ने ठुलो रकम छ। अब अहिले नै बजेटमा 1 खर्ब रुपियाँ जम्मा पुँजीगत खर्च भएछ, 11 खर्ब हुँदा 1 खर्ब पुँजीगत खर्च भएपछि त भनेको 9.5% जति मात्रै पुँजीगत खर्च भएको छ। हाम्रो समब्याज भुक्तानी गर्ने नै गर्दा नै फेरि ऋण लिएर पठाएका छौँ, त्यस कारणले गर्दा एउटा त्यो कुरा चाहिँ भोलि कार्यक्रममा बजेट आउँदा कसरी आउँछ कत्रो बजेट आउँछ भन् त्यसपछि भन्न सकिएला। अहिले चाहिँ 3 लाख जति रोजगारी सिर्जना गर्ने भन्नु त्यो चाहिँ त्यस्तो देखिया छैन।
2: सरकारले आगामी आर्थिक वर्षमा मुलुकलाई डिजिटल, हरित र उद्यमशील अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ। ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको आधारका रूपमा स्थापित गर्दै आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। सरकारले आगामी आर्थिक वर्षभित्र सडक बालबालिका मुक्त नेपाल घोषणा गर्ने भएको छ। स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारद्वारा सार्वजनिक गरेको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै कर्मकाण्डी भएको आरोप लगाएको छ। सरकारले ल्याएका 8 अध्यादेश राष्ट्रिय सभामा पनि प्रस्तुत गरिएको छ। निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरुद्ध दायर रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। यस वर्षको मनसुन अवधिमा नेपालभर करिब 19 लाख भन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा आजै सार्वजनिक गर्दैछ र नेपाल ए क्रिकेट टोलीले अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै एक दिवसीय अभ्यास श्रृङ्खलामा क्लिन स्विप गरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: उच्च गति, भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्ट को IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 8 बज्यो।

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइन तथा फेसबुकबाट एकसाथ प्रसारण भइरहेको छ। यसपालि प्री मनसुनको बेला धेरै पानी परेको छ। वर्षाको कारण गर्मी हुने बेलामा पनि बिहान बेलुका जाडो छ भने दिउँसोको तापक्रम पनि खासै बढेको छैन। अचानक पानी र चिसो हुने गरेको छ, साथै अधिकतम र न्यूनतम तापक्रम बीच पनि अन्तर बढेको छ। मौसमविदहरूका अनुसार असार साउनमा झरी पर्ने बेला पानी कम पर्ने सम्भावना छ। मौसममा आएको परिवर्तनले मानव स्वास्थ्यमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गम्भीर असरहरू पारिरहेको हुन्छ। तापक्रममा घटबढ, वर्षाको अनिश्चितता र प्राकृतिक प्रकोपहरूले गर्दा स्वास्थ्यमा विभिन्न चुनौतीहरू थपिन सक्छ। मौसममा आएको परिवर्तनले सरुवा तथा कीटजन्य रोग, श्वास प्रश्वास सम्बन्धी समस्या, खाना र पानीजन्य रोगहरूको प्रकोप, मानसिक स्वास्थ्यमा असर र पोषणमा कमी लगायतका थुप्रै समस्या निम्तन सक्छ। आज कार्यक्रम बदलिदो नेपालमा हामी मौसम परिवर्तनले स्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गर्छौं। कुराकानीमा आज हामीसँग हुनुहुन्छ स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर कुमार राज भण्डारी। डाक्टर साहब नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: नमस्कार सम्झनाजी।
0: हजुर, विशेष गरेर हामी सुरु गरौँ यो मौसमको बदलाव, जुन तापक्रम घटबढ भइरहेको छ र अचानक चिसो मौसम, जुन गर्मी मौसममा पनि चिसो बढेको छ होइन, यो तापक्रमको घटबढले विशेष गरेर शरीरमा चाहिँ कस्तो खालको असर पर्दो रहेछ?
1: यो प्री मनसुन सुरु भएको हुनाले सबैभन्दा पहिले यहाँलाई मैले स्वास्थ्यका विभिन्न समस्याको साथसाथमा मानसिक विभिन्न समस्याहरू पनि आइरहेको छ। पछिल्लो समयमा यो बर्खा वर्षायाम सुरु भएको हुँदाखेरि खास गरेर यो पानीबाट सर्ने रोगहरू प्रशस्त मात्रामा देखिने सम्भावना हुन्छ र बढ्दै पनि गइराखेको छ। खास गरेर पानीका मुहानहरू कन्टामिनेसन हुने, फोहोर मैला जाने, सफा सुग्घर नराख्ने हुँदाखेरि त्यो पानी दूषित भई सर्वसाधारणले त्यो पानी प्रयोग गर्दाखेरि ठुलो मात्रामा यो झाडा पखाला आउँ, त्यसपछि जन्डिसदेखि लिएर हेपाटाइटिस ए, हेपाटाइटिस ई भयो, त्यसपछि थुप्रै प्रकारका यो पानीजन्य रोगहरू जनमानसमा आउने सक्ने सम्भावना हुन्छ। र त्यस्तै त्यसको साथसाथमा अर्को कलेराको पनि प्रकोप एकदम बढ्ने सम्भावना हुन्छ। त्यस्तै यो टाइफाइड, सरुवा रोगहरू, टाइफाइडहरू, प्याराटाइफाइडहरू पनि धेरै मात्रामा देख्ने सम्भावना हुन्छ। र त्यस्तै साइक्लोस्पोरियासिस भन्ने एउटा चाहिँ यो आन्द्राको रोग पनि चाहिँ देखिने सम्भावना प्रशस्त मात्रामा हुन्छ। यो सबै पानीको कन्टामिनेसनले गर्दाखेरि हुने रोग हो भने अर्को चाहिँ कीटजन्य रोगहरू, भेक्टरन बर्न डिजिज भन्छ, जस्तै तपाईँको अहिले हामीले देखिरहेको मलेरियादेखि लिएर डेङ्गी भयो, चिकनगुनियादेखि भयो, अनि त्यसपछि जापानिज इन्सेफ्लाइटिस, स्क्रब टाइफसदेखि थुप्रै प्रकारका अरू कीटजन्य रोगहरू पनि देख्ने सिजन हो यो। अहिले यो जुन मनसुन, प्री मनसुनलाई खास गरेर के भन्ने चलन छ भन्दाखेरि क्याटलिस्ट फर यो कम्युनिकेबल डिजिज भन्छ। जति पनि सरुवाहरू हुन्छ, सरुवाहरूको नै अहिले यो जुन जीवाणुहरू चाहिँ हार्बर हुने यो एकदम उत्तम समय हो। त्यसले गर्दाखेरि यो समयमा हामीले अलिकति चनाखो भएन भने विभिन्न प्रकारका सरुवा रोगहरूले चाहिँ आक्रान्त हुने अवस्था हुनसक्छ। र त्यस्तै यहाँलाई भन्नुपर्दाखेरि जुन वाटर बर्न, भेक्टर बर्नका अतिरिक्त अन्य प्रकारका जुन अहिले चिसो मौसम भन्नुभयो, पानी परिरहेको छ, मान्छेहरूले चिसो अनुभूति गरिराखेको छ, त्यसले गर्दाखेरि विभिन्न किसिमका भाइरल रोगहरू होइन, भाइरल रोगहरू, रुगाखोकीहरूको साथसाथमा अन्य यो छालाका विभिन्न रोगहरू, छालाका खास गरेर फङ्गल इन्फेक्सन्सहरू बढी मात्रामा, रिङ्गो इन्फेक्सनहरू चाहिँ बढी मात्रामा देखिरहेको छ। त्यसको साथसाथमा अहिले जुन यो सिजनल भेरिएसनले गर्दाखेरि अब देशको अवस्था पनि तपाईँले देखिराख्नु भएको छ, त्यति राम्रो चाहिँ छैन। कतिपय धेरै मानिसहरू चाहिँ आफ्नो घर छोडेर चाहिँ बाहिर बसिराख्नु अवस्थाले गर्दाखेरि विभिन्न किसिमका शारीरिक रोगका साथसाथमा मानसिक समस्याबाट चाहिँ समस्यामा ग्रसित भएको देखिन्छ।
0: थुप्रै समस्याहरू आउँदो रहेछ यो मौसम परिवर्तनले, जुन यहाँले भन्नुभयो हामी यसबारेमा चाहिँ विस्तृत रूपमा चर्चा गर्ने नै छौँ। सुरुमा अलिकति चर्चा गरौँ यो र पानीजन्य रोगको यहाँले कुरा गर्नुभयो। पानी पर्न थालेको छ, हाम्रो जुन सिस्टम छ नि यो ढलको र पानीको पाइपलाइन सँगसँगै जोडिएर हाम्रो घर घरमा आइरहेको छ। मौसमको बदलाव सँगसँगै यो जुन हाम्रो संरचनागत प्रणाली छ नि त्यसले कस्तो खालको समस्या निम्ति निम्ति
1: एकदमै असर पर्छ। यहाँलाई मैले जुन अघि नै भने खास गरेर पानीका मुहानहरूमा सबभन्दा ध्यान दिनुपर्ने जहाँ सङ्कलन गरेको पानीहरू हुन्छ त्यो सङ्कलित पानीहरू मुहानबाट ल्याउँदाखेरि नै त्यसमा चाहिँ कन्टामिनेसन भइसकेको हुन्छ। त्यसकारण त्यो कन्टामिनेसन बचाउनको लागि स्रोतलाई नै हामीले बचाउनु पर्ने हुन्छ। ती स्रोतहरूलाई चाहिँ सुरक्षित गर्ने, तारबार लगाउने, फोहोर मैला उठाउने, कमसेकम त्यहाँ जम्मा हुने पानीहरूलाई ड्रेन आउट गरेर अर्को ठाउँमा चाहिँ त्यसको निकास पठाउने कामहरू गर्नुपर्छ। त्यस्तै पानी शुद्धिकरणका प्रक्रियाहरू विभिन्न प्रक्रियाहरू छ, ती प्रक्रियाहरूलाई अप्नाउनुपर्छ। र अघि भन्नुभयो तपाईँले जुन यो अब ढलको सँगसँगै खानेपानीका पाइपहरू पनि देखिराख्नु भयो, गत वर्ष वीरगन्जको घटना पनि यहाँलाई चाहिँ स्मरण नै छ। त्यसैले गर्दाखेरि पनि यो वर्ष पनि त्यस्तै घटनाहरू नहोला भन्न सकिँदैन। त्यसकारण चाहिँ पानीजन्य रोग भनेको कस्तो प्रकारको, पानी सबैले प्रयोग गर्छ, जनमानस सबैले प्रयोग गर्ने हुँदाखेरि यो प्रकोप एकजनालाई मात्र होइन समुदायले चाहिँ आक्रान्त हुने हुँदाखेरि अरू रोगलाई भन्दा पनि यसलाई चाहिँ अलिकति सिरियसली हामीले लिनुपर्ने हुन्छ।
0: पानीजन्य रोगहरू आउनुभन्दा अगाडि पूर्व तयारीहरू के गर्नुपर्छ जस्तो लाग्छ डाक्टर?
1: पूर्व तयारीको लागि त अब सबैभन्दा पहिले त पब्लिकहरूमा जन सर्वसाधारणमा जनचेतना जगाउनु पर्यो। पानी किन सुरक्षित छ भन्ने कुराहरू जनजनै हाम्रो मानव शरीरमा हुने 70% भन्दा बढी रोगहरू पानीको कारणले नै हुन्छ। यहाँ काठमाडौँका उपत्यकादेखि नेपाल अधिराज्यका जति पनि अस्पतालहरू हुन्छन् अस्पतालका जनजनै 60-70% बेड त पानीजन्य रोगको कारणले चाहिँ भरिएका हुन्छन्। त्यसकारण सबभन्दा भन्दाखेरि पानी सुरक्षित पानी कसरी बनाउने भन्ने कुराको लागि विभिन्न जुन उपायहरू छ हामीले अवलम्बन गर्नुपर्ने हुन्छ। यहाँलाई हामीले चाहिँ खास गरेर जुन यो सर्वसाधारणलाई जुन हामी पानी वितरण गर्छ त्यो पानी वितरण गर्ने पानी सुरक्षित छैन यकिन गरेर मात्रै चाहिँ हामीले वितरण गर्नुपर्ने हुन्छ। त्यसकारण चाहिँ अहिले काठमाडौँमा धेरै मानिसहरूले यो जुन जारको पानीहरू पनि प्रयोग गरिराखेका हुन्छन्। त्यो जारको प्रयोगमा चाहिँ सुरक्षित छैन भने यकिन गरेर मात्र चाहिँ पिउन म अनुरोध गर्न चाहन्छु। किन भन्दाखेरि कतिपय उद्योगपतिहरूले चाहिँ होइन उद्योगको नाममा त्यसलाई चाहिँ राम्रोसँग चाहिँ भनौँ न त्यो प्रक्रिया नपुर्याएर पनि चाहिँ वितरण गरेको हुनसक्छ। त्यसकारण चाहिँ कुनै पनि व्यक्तिले एक गिलास पानी अथवा चाहे एक अन्जुली पानी भए पनि आफूले पिउनुभन्दा पहिले यो सुरक्षित छ है भनेर चाहिँ इन्स्योर गरेर मात्रै पिउनुपर्ने हुनसक्छ। र त्यस्तै विभिन्न सङ्घ संस्थाहरूले होइन खास गरेर स्वास्थ्य संस्थाहरूले तयारी हालतमा चाहिँ आफ्नो चाहिँ यो कार्यक्रमहरूलाई चाहिँ निश्चित गर्नुपर्ने हुन्छ। स्वास्थ्य कर्मीहरूलाई तयारी हालतमा राख्नुपर्ने हुन्छ। आवश्यक पर्ने यो उपकरणहरू भयो त्यसपछि औषधिहरू पनि तयारी हालतमा राख्नुपर्छ। खास गरेर यो बेलामा झाडापाखला बढी मात्रामा हुने हुँदा अथवा कलेरा बढी मात्रामा हुने हुँदाखेरि त्यसको लागि प्रशस्त मात्रामा चाहिने औषधि भयो, त्यसपछि जीवनजलहरू भयो होइन, त्यस्तै शुद्ध पानी शुद्ध गर्ने विभिन्न किसिमका केमिकलहरू पनि हामीले प्रशस्त मात्रामा राख्नुपर्ने हुनसक्छ। र अर्को यो सिजनमा जुन बजारमा वितरण गरिएका पानीहरूको चाहिँ गुणस्तरमा पनि हामीले निरन्तर एकदमै यसलाई चाहिँ अनुगमन गर्नुपर्ने हुन्छ। किन यो अनुगमन भनेको अहिले काठमाडौँ उपत्यकाको कुरा गर्नुहुन्छ भने झन्डै झन् 70-80% मानिसहरूले त जारकै पानी प्रयोग गर्छन् होइन, त्यसकारण त्यो जार कतिको सुरक्षित छ भनेर हेर्नको लागि ती म्यानुफ्याक्चरिङ ठाउँहरूमा गएर पनि पानीको शुद्धिकरण कस्तो छ उहाँहरूको चाहिँ स्याम्पलिङ लिने परीक्षण गर्ने गर्नुपर्ने हुन्छ। हुन त नेपाल सरकारले यो विभिन्न पालिकाहरूलाई पनि यो जिम्मेवारी दिएको छ, अहिलेको समयमा यो जिम्मेवारीलाई अलिक सशक्त बनाएर एकदमै फ्रिक्वेन्टली चाहिँ हामीले चाहिँ लैजानुपर्ने देखिन्छ।
0: सबैको यहाँले भूमिका भनिरहँदाखेरि चाहिँ व्यक्तिको स्वयं भूमिकालाई अलिकति चर्चा गरौँ, किनभने पानी खाने बेला उसले चाहिँ यो सुरक्षित छ कि छैन भनेर एकचोटि विचार पुर्याएर मात्र खाने यहाँले जुन भनिसक्नु भएको छ। अब घर पुगेपछि जारको पानी होस्, मेलम्चीको पानी होस् या इनारको जुनसुकै पानी होस् होइन, आफ्नो घरमा पुगेपछि जब खानुभन्दा अगाडि चाहिँ उसले केमा चाहिँ सावधानी पुर्याउने अथवा कस्तो खालका कुराले चाहिँ त्यो पानीमा भएका किटाणुहरू निर्मूलीकरण गर्न सकिन्छ?
1: अब यो निर्मलीकरण गर्नको लागि त थुप्रै उपायहरू, सबभन्दा भनेको त अब प्रयोग गर्ने पानी त्यसलाई व्यावहारिक रूपमा यदि घरमा प्रयोग गरिन्छ भने कमसे कम त्यो पानीलाई चाहिँ उमाल्नु पर्यो, उमालेर चिसो बनाएर बन्द भाँडामा राखेर चाहिँ त्यसलाई प्रयोग गर्नु पर्यो। पहिलेको जस्तो जुन उमालेर मनतातो पानीलाई बोतलमा राखेर घाममा सेकाउनलाई पनि त्यसमा एउटा विभिन्न किसिमका नकारात्मक असरहरू चाहिँ देखिएको छ। त्यसका माइक्रोप्लास्टिक्सहरू मानिसले प्रयोग गर्ने, त्यसको लामो समय प्रयोग गर्दाखेरि त्यसको दुर्गामी असरहरू देखिने भन्ने छ। त्यसकारण चाहिँ के गर्नुपर्छ भन्दाखेरि एउटा शुद्ध भाँडामा राख्ने, उमालेको भाँडालाई चाहिँ सेलाएर सफा भाँडामा राखेर त्यो प्रयोग गर्नुपर्ने हुन्छ। र अर्को कमसे कम जुन पाइएका बोटलहरू छन् जारहरू छ सुरक्षित छ छैनन् गर्दाखेरि त्यो सुरक्षित गर्नको लागि त्यसको बिर्को कस्तो प्रकारको लागिएको छ लेबलिङ पऱ्यो हेर्ने त्यसको म्यानुफ्याक्चरिङ कहिले भएको हो होइन ती सबै चिजहरू हेरेर मात्र चाहिँ गर्दाखेरि चाहिँ त्यो सुरक्षित छ भने यकिन गरेर मात्रै हामीले लिनुपर्ने हुनसक्छ।
0: अब यो प्री मनसुनको समय पनि छ र गर्मी पनि छ बाहिरको खाना खाने कि नखाने यो बेला
1: अब यो अहिलेलाई अघि पनि मैले यहाँलाई मैले भने यो जुन भर्खरै गर्मी सुरु हुने बेलामा अथवा वर्षा सुरु हुने बेलामा प्री मनसुन भन्छ यो बेलामा पानी परेको हुँदाखेरि यो महिनालाई चाहिँ हामीले क्याटलिस्ट फर द कम्युनिकेबल डिजिज भन्छ। झाडा पखालादेखि लिएर आउँ हैजा होइन थुप्रै प्रकारका यो जस्तै अब यो हेपाटाइटिस एई यो चाहिँ बढी मात्रामा देखिने सिजन भएको हुनाले हामीले एकदमै विचार गर्नुपर्ने हुन्छ र यो मौसममा धेरै जसो चाहिँ टेम्परेचर पनि बढिराखेको हुन्छ एकातिर चाहिँ सापेक्षिक आर्द्रता ह्युमिडिटी पनि बढेको हुँदाखेरि जुन वातावरणमा पाइने विभिन्न किसिमका परजीवीहरू चाहिँ हुर्कने अवस्था हो यो एकदमै त्यो चाहे त्यो बाहिरको वातावरण अथवा होस् अथवा हाम्रो शरीरभित्र शरीरको चाहिँ बाह्य भागमा टाँसेका ठाउँहरूमा त्यस कारण चाहिँ त्यो अवस्थामा विभिन्न किसिमका खाद्य पदार्थ जन्य रोगहरू चाहिँ हाम्रो हामीलाई हुने सम्भावना हुन्छ जस्तै अघि मैले भने आउँ झाडा पखाला त्यसपछि कलेरा भयो त्यसपछि यो हेपाटाइटिस ए हेपाटाइटिस ई त्यसपछि टाइफाइड भयो यस्तो प्रकारका थुप्रै रोगहरू देखिन्छ यो पानीले। अर्को कुरा जुन हामीले खानी खाइराखेको चिजहरू छ खाइराखेको चिजहरू पनि बाहिर जुन बजारमा बनाइराखेका खाद्य पदार्थहरूमा पनि तत्कालै त्यसलाई सेवन गरेर जुन स्टोर गरेर राखिएका हुन्छन् त्यसलाई हामीलाई थाहा हुँदैन कसरी स्टोर गरिएको छ होइन कसरी तयार गरेको छ कहिले तयार त्यो थाहा हुँदैन त्यस कारण चाहिँ हेर्दा आकर्षक देखिए तापनि हामीले खान्छौँ र त्यो खाद्य पदार्थबाट चाहिँ हामी घर गयो भने त्यसले विभिन्न किसिमका विकारहरू देखाउने झाडा बान्ता हुने होइन त्यस्ता समस्याहरू देखिएको छ। किन भन्दाखेरि यो सिजन भनेको त मैले भने माइक्रोब्सहरू चाहिँ एकदमै हुर्कने अवस्था हो होइन त्यस कारण चाहिँ यो अवस्थामा हामीले सरसफाइमा खाने यो चिजहरूमा धेरै ध्यान दिनु पऱ्यो। बासी सडेगलेकाहरू खान भएन हामीले जुन घरमा बनाउँछौँ बाँकी रहेका चिजलाई पनि त्यत्तिकै राख्छौँ हामीले ढाकेर पनि राख्छौँ कहिले नढाकेर पनि राख्छौँ त्यस कारण बेलुकी तताएर खान्छौँ होइन त्यसले गर्दा पनि त्यसमा के हुन्छ त विभिन्न किसिमका यो माइक्रोब्सहरू चाहिँ हुर्किराखेको हुन्छ त्यसलाई चाहिँ त्यसलाई प्रोसेसिङ नगरिकन खाँदाखेरि हामीलाई विभिन्न किसिमको चाहिँ सङ्क्रमण हुने सम्भावना हुन्छ त्यस कारण ती चिजहरूलाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ। र अर्को यो बेलामा हामीले गर्मी सुरु भयो भनिराखेका हुन्छौँ विभिन्न किसिमका बजारमा पेय पदार्थहरू पाइन्छन् होइन देखिराख्नु भएको छ यो चाहिँ विभिन्न किसिमका कलरमा राखिएका यो चाहिँ ड्रिङ्क्सहरू पाइन्छ बजारमा त्यो ड्रिङ्क्स पनि यकिन गरेर मात्र हामीले पिउनुपर्ने हुन्छ विभिन्न किसिमका केमिकलहरू राखिया हुन्छ गर्मी हुन्छ फलफुल खान मन लाग्छ बजारमा विभिन्न किसिमको तरबुजदेखि लिएर विभिन्न किसिम भुइँकटरदेखि लिएर आँपहरू देखिराख्नु भएको छ खान मन लाग्छ त्यो खाँदाखेरि शीतल हुने भन्ने हिसाबले खान्छौँ तर त्यसलाई विचार नपुर्याउँदाखेरि विभिन्न त्यो फलफुलमा भएको विभिन्न किसिमका केमिकलहरू होइन ती केमिकलहरू पनि हामीले सेवन गरेको हुँदाखेरि त्यसको चाहिँ असरहरू पनि नहोला भन्न सकिँदैन। यहाँहरूलाई चाहिँ सम्झना गराउँछु मैले एक दुई हप्ता अगाडि मात्रै इन्डियामा भएको घटनाहरू स्मरण गर्न चाहन्छु जुन यो इथ्रोथ्रोसिन भन्ने केमिकल तपाईँको चाहिँ तरबुजमा राख जुन इन्जेक्सनको माध्यमद्वारा दिइन्छ त्यसले कलर पनि दिन्छ र चिनी पनि गुलियो मिठास पनि दिने हुँदाखेरि ती चिज त्यस्तो गरेको इन्जेक्सन गरेको इन्जेक्टिङ गरेको तरबुज खाँदाखेरि परिवारै सखाफ हुनु पऱ्यो त्यस्तो घटना नहोला भन्न सकिँदैन। अनि आँप पनि चाहिँ सिजन हुनुभन्दा पहिले नै आँप भित्रिएको छ त्यो आँपमा पनि विभिन्न किसिमको कार्बाइडहरू राखिएको हुन्छ विभिन्न किसिमको केमिकलहरू राखिएको हुन्छ त्यो केमिकल पनि केमिकलले पनि हामीलाई असर पुर्याउँछ त्यसकारण नै यो खानाबाट हुने चिजहरू धेरै मात्रामा हुने सम्भावना
0: हजुर एकातिर खानामा उत्पन्न हुने विभिन्न जीवाणु किटाणुको कुरा भयो अर्को त्यसमा रहने केमिकल र विषाक्त चिजहरूले गर्दाखेरि पनि झन खतरनाक अवस्थाहरू चाहिँ आउन सक्छ जुन चाहिँ अब एकदमै सजग हुनुपर्ने अवस्था पनि देखिन्छ। अब यसमा चाहिँ व्यक्तिले मात्र सावधानी अप्नाएर पुगेन होइन विशेष गरेर अनुगमनको पाटो नै रहन्छ जस्तो यसमा कसले के गर्ने भन्ने बारे हामी फेरि पछि चर्चा गर्ने नै छौँ। यतिखेर हामी कार्यक्रम बदलिदो नेपालमा छौँ र बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौँ मौसमको परिवर्तनले गर्दा स्वास्थ्यमा आउने विभिन्न स्वास्थ्य समस्याहरूका बारेमा चर्चा गरिरहेका छौँ र कुराकानीमा हामीसँग हुनुहुन्छ स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर कुमार राज भण्डारी। डाक्टर साहब फेरि पनि अलिकति चर्चा गरौँ यो मौसम परिवर्तन हुने बेलामा चाहिँ आउने समस्या। अघि यहाँले भन्नुभयो कि यो गर्मी भयो भनिरहँदा पनि अब पानी धेरै परिराख्ने चिसो पनि भइराख्ने अब यसले गर्दाखेरि चाहिँ अलिकति पसिना निस्कन नसक्ने अवस्थाहरू पनि रहन्छ र यसले गर्दाखेरि अलिकति छालामा समस्याहरू पनि हो कि एलर्जीको समस्या पनि यो बेला अलिकति बढ्ने हो कि जस्तो पनि देखिन्छ वास्तवमा के हो अलिकति प्रश्न यति
1: यस्तो छ अघि मैले भने नि त यो चाहिँ यो सिजनमा टेम्परेचर पनि बढिराखेको हुन्छ अनि त्यसपछि सापेक्षिक वर्षाको कारणले गर्दाखेरि सापेक्षिक आर्द्रता पनि चाहिँ बढ्दाखेरि शरीरमा चाहिँ चिपचाप जमिरहेको पसिना त्यो त्यस्तो ठाउँहरूमा विभिन्न किसिमका यो चाहिँ परजीवीहरू चाहिँ हार्बर हुने मौका पाउँछ। खास गरेर यो यस्तो बेलामा विभिन्न छालाजन्य रोगहरू एलर्जीदेखि लिएर विभिन्न किसिमका फङ्गल इन्फेक्सनहरू भन्छ रिङुङ इन्फेक्सन त्यो हुने सम्भावना हुन्छ। खास गरेर खुट्टाहरूमा त्यो ग्रोइनहरूमा भयो अन्य शरीरका विभिन्न ठाउँहरूमा यी छालाजन्य रोगहरू देखा पर्न सक्छन् र अहिलेलाई हामीले ध्यान दिनुपर्ने आफ्नो जुन अघि मैले खानेपानीको शुद्धता खानेकुराको सक्दो साथसाथै आफ्नो व्यक्तिगत सरसफाइमा पनि ध्यान दिनुपर्ने हुन्छ। हामीले सकिन्छ भने त्यस्ता भिजेका कपडाहरू नलगाउने त्यसलाई चाहिँ हरेक दिन धुन सकिन्छ भने धोएर सुक्खा पारेर राख्ने हरेक दिन कपडा फेर्ने पनि गर्न सक्छ। यदि सकिन्छ भने हरेक दिन स्नान गर्न सकिन्न भने कमसे कम शरीरलाई एउटा ताल शुद्ध तावलले भिजाएर पुछेर भए पनि चाहिँ हामीले चाहिँ नयाँ कपडाहरू फेर्नुपर्ने हुन्छ। र खास गरेर काम गर्ने कृषक दाजुभाइहरू हुनुहुन्छ उहाँहरूले चाहिँ त्यस्तो चाहिँ अनुकूल त मिल्दैन कमसेकम यो काम गर्ने बेलामा छुट्टै कपडाहरू राखेर चाहिँ काम गरिदिनुहोस् अब कामसाम सिद्ध्याइसकेपछि सकिन्छ भने चाहिँ आफ्नो शरीरलाई सफा गरेर नुहाएर अर्को कपडा लगाइदिनुहोस्। अब हरेक दिन कपडा फेर्न सकिँदैन भने काम गर्नको लागि जुन कपडा लगाएको छ त्यो कपडा लगाइदिनुहोस्। यस्तो गर्नाले पनि छालामा हुने बिम्सको सङ्क्रमणहरू चाहिँ हुन्छ के अरे कम हुन्छ। र अर्को कुरा यो बेलामा विभिन्न किसिमको छाला सङ्क्रमण जाने हुँदाखेरि विभिन्न किसिमका केमिकल युक्तहरू जुन चिजहरू पनि हामीले प्रयोग गर्नु हुँदैन विभिन्न किसिमको स्याम्पूहरूदेखि लिएर साबुनहरूमा फेसवास विभिन्न बडी लोसनको नाममा विभिन्न केमिकलहरू चाहिँ मिसाएको जुन बजारमा देखिन्छ हुन त बजारमा त्यो आकर्षक देखियो भने चाहिँ त्यो लिउँ अथवा मलाई राम्रो होला भनेर चाहिँ मान्छेले लिइराखेको हुन्छ। त्यसमा भएका कन्टेन्टहरू केमिकल कन्टेन्टहरू के कस्तो छ त्यसको चाहिँ लेखाजोखा नगरी त्यो प्रयोग गर्दाखेरि विभिन्न किसिमका छालाजन्य रोगहरू देखा पर्ने देखिन सक्छ। त्यसकारण त्यस्ता चिजहरू बचाउनको लागि कमसे कम स्वास्थ्य कर्मीहरूसँग अथवा चिकित्सकसँग परामर्श गरेर मात्र चाहिँ सहयोग लिन म अनुरोध गर्दछु।
0: पर्याप्त पानी नहुँदाखेरि चाहिँ समस्याहरू के आउन सक्छ?
1: अब यो चाहिँ यो मौसममा पसिना पनि आउने गर्मी पनि हुने बिहान चिसो हुँदाखेरि हामीले सकेसम्म धेरै मानिसहरूले पानी पिउन चाहँदैनौँ अब पसिना पनि गइराखेको हुन्छ त्यसले गर्दाखेरि अन्य समयभन्दा यो समयमा हामीले पानी बढी मात्रामा प्रयोग गर्नुपर्छ जसले गर्दाखेरि शरीरको चाहिँ पानीको साथसाथमा विभिन्न किसिमका लवण पदार्थहरू चाहिँ नष्ट हुन पाउँदैन अब जसले गर्दाखेरि डिहाइड्रेसन भन्छ जलवियोजन होइन यो चाहिँ डिहाइड्रेसन रोक्नको लागि हामीले प्रशस्त मात्रामा झोलिए पदार्थहरू पानीहरू प्रशस्त मात्रामा खानुपर्ने हुन्छ। तर अहिले झोल पदार्थको नाममा यहाँले देख्नुभयो विभिन्न किसिमका पेय पदार्थहरू होइन जसमा चिनीको मात्रा बढी मात्रामा हुन्छ ती चिजहरू सेवन गर्नाले झन् नकारात्मक असरहरू चाहिँ पुग्न सक्छ। शरीरमा ग्लुकोजको मात्रा बढी हुने विभिन्न केमिकलहरू मिसाएको त्यसले असर गर्ने त्यस्ता समस्याहरू देखिन सक्छन्। यो बेलामा हामीले प्रशस्त मात्रामा आफ्नो कामको प्रकृति हेरेर होइन हामीले चाहिँ पानी चाहिँ शुद्ध पानी प्रशस्त मात्रामा खानुपर्ने हुन्छ। यदि कसैलाई झाडा पखाला लगायत अन्य विभिन्न चाहिँ यो बढी पसिना जाने त्यस्तो समस्या छ भने उहाँहरूले पानीको साथसाथै जीवन जल जुन बजारमा प्रशस्त मात्रामा पाइन्छ त्यो जीवनज एक लिटर पानीमा हामीले बनाउने त्यसपछि प्रयोग गर्न सकिन्छ। त्यसमा विभिन्न किसिमको सोडियमदेखि लिएर पोटासियमदेखि लिएर विभिन्न किसिमको चिजहरू चाहिँ त्यसमा शरीरलाई आवश्यक पर्ने मात्रामा मिसाएको हुन्छ। ती चाहिँ हामीले बराबर मात्रामा पिउनुपर्ने हुन्छ।
0: यो बेला फुलहरू पनि धेरै फुल्छन् होइन, वातावरण नै रमाइलो पनि हुन्छ एकातिर, अर्कोतिर चाहिँ यो श्वास प्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिलाई चाहिँ त्यो फुलको बासना तिनीहरूले चाहिँ अलिकति एलर्जी गरिरहेको पनि हुन सक्छ। दम भएको श्वास प्रश्वास भएकोलाई चाहिँ कस्तो खालको समस्याहरू निम्तन सक्ने सम्भावना चाहिँ छ यो मौसममा?
1: अब यो खास गरेर यो सिजनमा विभिन्न किसिमको फुलहरू तपाईँलाई पनि लाग्ला, घरमा घरका चाहिँ बगैँचामा मजाले फुलहरू फुलिराख्या हुन्छ, तपाईँलाई नजिक गएर सुँग्न मन लाग्छ, छुन मन लाग्छ, तर त्यसले चाहिँ बिस्तारै बिस्तारै असर गरेको तपाईँले थाहा पाउनुहुन्न। किन भन्दाखेरि त्यसमा विभिन्न किसिमका चाहिँ जुन पोलेन्सहरू हुन्छ, ती पोलेन्सहरूले हामी जुन लिँदाखेरि चाहिँ त्यसले एक प्रकारको शरीरमा नकारात्मक असरहरू देखाउँछ। जस्तै प्रकारको जुन स्यास्या हुने भयो होइन, सास फेर्न गाह्रो हुने, ब्रङ्किल एज्मा हुनेदेखि लिएर विभिन्न किसिमका सिओपिडीका रोगहरू छ, सिओपिडीका बिरामीहरूलाई एक्युट एक्जर्सर्भेसन हुने त्यस्तो प्रकारको समस्या देखिनुको साथसाथै विभिन्न किसिमका एलर्जिक रियाक्सन्सहरू, खास गरेर यो एलर्जिक राइनाइटिस, जो रुगा बराबर लागिराख्ने, आँखामा चिपचिप हुने, त्यसपछि यदि ती चिजहरूलाई छोएर भने अब शरीरमा चाहिँ भनौँ न छोइन्छ, केयरले अब घरमा जाँदाखेरि हामीले राम्रोसँग हात सफा गरेन भने अन्य ठाउँहरूमा नि छोइराखेको हुन्छ, त्यसले गर्दाखेरि शरीरमा बिग्निसको चाहिँ यो चाहिँ एलर्जीहरू देखिने त्यो सम्भावना चाहिँ हुन्छ। त्यस कारण चाहिँ यो सिजनमा अहिले अब बिस्तारै बिस्तारै जुन जाडो महिनामा त बढ्छ बढ्छ नै, तर यो सिजनमा अहिले बिग्निसका एलर्जिक मेनिफेस्टेसनहरू चाहिँ प्रशस्त मात्रामा चाहिँ देखिन थाल्छ।
0: तापक्रमको अन्तर पनि छ, बिहान र दिउँसोको तापक्रमको जुन अन्तरले गर्दाखेरि चाहिँ विभिन्न समस्याहरू पनि आउन सक्छ। रक्तचाप र मुटुको धड्कनमा चाहिँ कस्तो खालको प्रभाव पर्न सक्छ, अथवा भनौँ मुटुको समस्या चाहिँ के ल्याउन सक्छ?
1: अब यो त अब मानसिक समस्याहरूभन्दा अटोमेटिकली बढ्दै जाने चिज हो। जस्तै झाडा पखाला हुन्छ, झाडा पखाला हुँदाखेरि जुन ब्लड प्रेसर नियमित भइरहेको मानिसहरूले चाहिँ नाच्दाखेरि ब्लड प्रेसर घटेको हुनसक्छ, केही क्षणिकसम्मको लागि घटेको हुन्छ। त्यस्तो अवस्था फेरि उहाँले चाहिँ मेरो ब्लड प्रेसर घट्यो औषधि खान्न भनेर छोडिदिनुहुन्छ होइन, कमसेकम त्यस्तो गर्नु हुँदैन, किन जुन चिकित्सकले चाहिँ प्रेसका भएको औषधि नियमित खानुपर्ने हुन्छ त्यसलाई छोड्न मिल्दैन। यदि परामर्श लिएर मात्र त्यसको डोज घटाउने अथवा बढाउने मात्र गर्नुपर्ने हुनसक्छ। र त्यस्तै अन्य रोगहरूमा पनि यो चाहिँ जलवियोजन भयो होइन, अनि त्यसपछि जुन अघि तपाईँले भन्नुभयो टेम्परेचर भ्यारिएसनका कुराहरूले गर्दाखेरि हामीसँग रोगसँग, अब यो त्यसको साथसाथ न्युट्रिसनका कुराहरू पनि आउँछ, त्यसले गर्दासँग रोगसँग लड्ने क्षमता, जुन शरीरको इम्युनिटी कमी हुन्छ एकदमै, त्यसले गर्दाखेरि त्यस्तो अवस्थामा विभिन्न किसिमको रोगहरू बढ्ने, रोगको प्रकोपहरू बढ्ने, ब्लड प्रेसर बढ्ने घट्ने हुने त्यस्तो समस्याहरू पनि हुनसक्छ। टेम्परेचर भ्यारिएसनका कुराहरूले दिउँसो गर्मी हुन्छ, बिहान बेलुका चिसो हुन्छ, पानी परिराखेको हुन्छ, पानीमा भिज्छौँ, त्यसले गर्दाखेरि शरीरमा विभिन्न किसिमको चाहिँ सङ्क्रमणहरू हुने सम्भावना चाहिँ एकदमै बढ्छ।
0: बिहान बेलुका चिसो हुने तातो लुगा लाउनु पर्यो, दिउँसो गर्मी हुन्छ फेरि त्यो लुगा चाहिँ र पातलो लाउनु पर्यो, पातले लुगा लाएर दिनभरि बिताइरह हुन्छ भने कहिले बाक्लै लुगा लाएर दिनभरि बिताउनु पर्ने स्थिति हुन्छ, शरीर अनुसार कपडा मिलाउन सकेन भने चाहिँ आउने समस्या
1: पर्छ। जस्तै तपाईँले पसिना आयो, त्यो पसिनाको भित्रको चाहिँ भित्रको बनियान अथवा गन्जी त्यसलाई फेर्नु पर्यो होइन, फेरेर अर्को सुक्खा लगाउनु पर्यो। यदि तपाईँले त्यसैसँग सुत्नुहुन्छ भने राति फेरि त्यसले चिसो सर्ने, किनभने टेम्परेचर अटोमेटिकली डाउन हुन्छ रातको समयमा होइन, त्यसलाई चिसो पर्दाखेरि विभिन्न किसिमको सङ्क्रमणहरू सम्भावना हुनसक्छ। यी निमोनियाकै कुरा गरौँ होइन, धेरै चिसो भयो भने त निमोनिया पनि हुनसक्छ, त्यस कारण चाहिँ कोल्ड एक्सपोजर धेरै हुँदाखेरि त्यस्ता रोगहरू चाहिँ बढ्ने सम्भावना हुन्छ। त्यस कारण चाहिँ अब यसको लागि पनि हामीले जनचेतना जगाउनु पर्ने हुनसक्छ। त्यस कारण चाहिँ बाहिर जाँदाखेरि यदि कपडाहरू भिजेको छ भने त्यो भिजालाई कमसेकम त्यसलाई फेरेर कमसेकम आफ्नो शरीरलाई चाहिँ सकेसम्म सुक्खा पारेर सफा कपडा, धोएको कपडा, सुक्खा गरेको कपडा त्यो लगाउनु पर्ने हुनसक्छ। पसिना सोच्ने खाले कपडाहरू लगाउनु पर्ने हुनसक्छ, विभिन्न सुतीको कपडाहरू, जो सिन्थेटिक कपडाहरू भन्दा पनि सुतीको कपडा लगायो भने चाहिँ पसिना राम्रो सोच्ने हुनसक्छ, त्यसले गर्दाखेरि सजिलो हुन्छ।
0: मानसिक स्वास्थ्य समस्या अथवा भनौँ मनोसामाजिक समस्याहरू कतिको निम्तन सक्छ?
1: पक्कै पनि हुनसक्छ, किन भन्दाखेरि मानौँ न अब गर्मीमा झाडा पखाला भएको छ अथवा कसैलाई फुड पोइजनिङ भन्छ, एकजना कुनै घर परिवारको सदस्यलाई त्यो समस्या हुनु त होल फ्यामिलीका मेम्बर्सलाई नै एउटा चाहिँ भनौँ न समस्या हो, त्यसले गर्दाखेरि स्ट्रेसमा होल परिवार स्ट्रेसमा हुन्छ। अब यो स्ट्रेसफुल कन्डिसनमा अब बुवा आमा हुनुहुन्छ, छोराछोरीहरू बिरामी भयो, बुवा आमाले चाहिँ स्ट्रेसले गर्दाखेरि उहाँको नर्मल प्रेसर भएको मान्छे नै ब्लड प्रेसर बढ्न सक्छ।
0: अब जुन खालका समस्याहरूको चर्चा गरिरहेका छौँ, अब काठमाडौँ उपत्यकामा धेरै यो सुकुम्बासी बस्तीकाहरूलाई स्थानान्तरण गरियो, उहाँहरू पक्कै तनावमै हुनुहुन्छ होइन, तनाव व्यवस्थापनको लागि चाहिँ उहाँहरूको लागि चाहिँ अलिकति पालिकाले गर्न सक्ने भूमिका चाहिँ के देख्नुहुन्छ यहाँले?
1: जुन विस्थापित भएर बसिराख्नु भएको छ उहाँहरूको घाँस बाँस कपास भन्छ, खास गरेर उहाँहरूलाई समयअनुसारको खाना हामीले उहाँले उपलब्ध गराउन सक्नु पर्यो। थुप्रै त्यस्ता व्यक्तिहरू जुन लामो समय औषधि खानुपर्ने हुनसक्छ, विभिन्न उहाँहरूलाई चाहिँ विभिन्न रोगको औषधिहरू जस्तै यो उच्च रक्तचाप भयो, डायबिटिज भयो, विभिन्न प्रकारको रोग जुन लामो समयसम्म औषधि खाइराख्नु भएको छ, उहाँले खाइराख्नु सक्नु भएको छैन होला विभिन्न कारणले गर्दाखेरि, उहाँहरूलाई त्यो इन्स्योर गरेर के औषधि खानुभएको छ त्यो हामीले त्यसलाई थाहा पाएर उहाँलाई त्यो औषधि उपलब्ध गराएर चाहिँ हामीले वितरण गर्नु पर्यो अनि खाएको सुनिश्चित हुनु पर्यो। अर्को उहाँहरूलाई विभिन्न किसिमको समस्या परेको हुनसक्छ, विभिन्न किसिमका चोटपटक, घाउ चोटपटक, विभिन्न चाहिँ मानसिक तनाव हुँदाखेरि त्यहाँबाट मेडिकल टिमहरू पठाएर होइन, अथवा विभिन्न यो चाहिँ भनौँ न टिमहरू मेडिकल टिमहरूलाई पठाएर पनि चाहिँ हामीले केही व्यवस्थापन गर्न सक्छौँ। त्यसको लागि विभिन्न कलेजहरू पनि हुनसक्छ, विभिन्न किसिमको युनिभर्सिटी हुन्छ, तीसँग सहकार्य गरेर पनि हामीले पठाउन सक्छौँ। खानपानको साथसाथमा उहाँहरूलाई शुद्ध पानीको व्यवस्था हामीले गर्नुपर्ने हुनसक्छ, अनि त्यसपछि अर्को साथसाथमा उहाँहरूलाई उहाँहरूका जुन भएका परिवारका सदस्यहरूलाई चाहिँ पढ्न पाएको हुँदैन। अब एउटा स्कुलमा पढिराखेको थियो, त्यो स्कुल कलाप्स भयो अथवा बन्द भयो, अर्को ठाउँमा गएर स्थानान्तर गर्दाखेरि अर्को स्कुलमा जानुपर्ने हो, अनि त्यस कारण चाहिँ बच्चाहरूको मनस्थिति पनि अर्को हुनसक्छ, स्कुल पढ्न पाएको हुँदैन। त्यस कारण चाहिँ ती बच्चाहरूलाई पनि हामीले काउन्सिलिङ गरेर मनोसामाजिक परामर्श दिएर उहाँ बच्चाहरू परिवारका सदस्य मनोसामाजिक परामर्श दिएर पनि हामीले यो चाहिँ कामहरू गर्नुपर्ने हुनसक्छ। यसको लागि हामी आफैले गर्नुपर्छ भन्ने छैन, यसका लागि मनोसामाजिक परामर्शलाई विभिन्न सङ्घ संस्थाहरू चाहिँ छ, उहाँहरूको चाहिँ सहयोग लिएर पनि हामीले गर्न सकिन्छ। अब यो तपाईँहरू जस्तो मिडियाले पनि चाहिँ यो मनोसामाजिक परामर्श दिने खालका विभिन्न किसिमको सन्देशमूलक चाहिँ मेसेजहरू पनि फ्लो गर्नुपर्ने हुनसक्छ।
0: एक त मनोसामाजिक परामर्शको कुरा यहाँले भन्नुभयो, जुन चाहिँ एकदमै महत्त्वपूर्ण यो बेला चाहिँ हरेक ठाउँमा हरेक व्यक्तिलाई चाहिने भइसकेको अवस्थामा विशेष परिस्थितिले स्थानान्तरण भएकोलाई त झन् चाहियो नै होइन। अब त्यो ठाउँमा भएका जस्तो आफ्नो छुट्टै छुट्टै खालको संरचनामा बसिरहेका व्यक्तिहरू एकै ठाउँमा होल्डिङ सेन्टरमा बसिरहनु भएको छ, एकै ठाउँमा यसरी बस्दाखेरि चाहिँ उहाँहरूलाई भनौँ न त्यसले गर्दाखेरि शौचालयको व्यवस्थापन नभएर अथवा पानी राम्रो नभएर अथवा खानाको राम्रो व्यवस्थापन नभएर कस्ता खालका स्वास्थ्य समस्या चाहिँ देखिन सक्छ?
1: अब यो एक त सबैभन्दा ठुलो यो अव्यवस्थित कुनै चिज बस्ने बसाइ अथवा अलि राम्रोसँग व्यवस्थित भएन भने पानी जन्य रोग त अघि नै मैले भनिहालेँ, त्यसको साथसाथ मानसिक विभिन्न किसिमका समस्याहरू देख्ने छँदैछ, र त्यसको साथसाथमा अन्य विभिन्नको झैँ झगडाहरू भयो, एक आपसमा झैँ झगडा हुने ती समस्याहरू देख्न सक्छन्। त्यसको लागि अब यहाँले देख्नुभयो होला भूकम्पको बेलामा, कोभिडको बेलामा पनि जुन एउटा भाइचारा नेपालीहरूलाई त्यस्तो समस्या परेकोलाई नेपालीले देखाउने एउटा कल्चर भनेको एकदमै मिल्ने भनौँ न कम्युनिटीमा समुदायमा बसे एकदम मिल्ने एक आपसमा सहयोग गर्ने जुन हाम्रो चाहिँ प्रचलन छ त्यो प्रचलन पक्कै पनि हुन्छ भन्ने सोचेको छु। त्यस्तो नहोला त्यो नहुनको लागि हामीले उहाँहरू चाहिँ ती ठाउँहरू बस्ने व्यक्तिहरूको व्यवस्थापनको लागि सबै पक्षले आफआफ्नो चाहिँ भूमिका निर्वाह गर्नुपर्ने हुनसक्छ, जस्तै नगरपालिका भयो, त्यसपछि विभिन्न वार्ड कार्यालयहरूदेखि लिएर विभिन्न सङ्घ संस्थाहरू भयो, विभिन्न मन्त्रालयले चाहिँ अन्तर भनौँ न यो समन्वय गरेर ती चिजहरू चाहिँ व्यवस्थापन गर्न सक्छ।
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बद्दिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी मौसम परिवर्तनले स्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गरिरहेका छौँ। स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर कुमार राज भण्डारीसँगको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: नयाँ वर्ष 2083 स्यामसङका ग्लोबल नम्बर 1 टिभी र होम अप्लायन्समा 25% सम्म छुट पाउनुहोस्। रु 50,000 भन्दा माथिका अप्लायन्सको खरिदमा नागरिकताकै आधारमा 24 महिनासम्मको EMI उपलब्ध छ। चुनिएका वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल म्याटिक निशुल्क र टिभीहरूमा 12 महिनासम्मको नेट टिभी प्याकेज निशुल्क पाउनुहोस्। स्यामसङ सँगै यो नयाँ वर्षमा स्मार्ट घर स्मार्ट सुरुवात। शर्तहरू लागू हुनेछन्। यो योजना सीमित अवधिका लागि चुनित मोडलमा मात्र लागू। 24 महिनाको EMI 7.99% ब्याज लागू हुनेछ।

0: नेपाललाई चाहिएको छ युद्ध, टाटा युद्ध पिकअप न झुक्छ न रोकिन्छ।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5353।
3: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी मौसम परिवर्तनले स्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनु पर्ने सावधानीका बारेमा स्वास्थ्यविद तथा पारिवारिक रोग विशेषज्ञ डाक्टर सागर राज भण्डारीसँग कुराकानी गरिरहेका छौँ। डाक्टर साहब, म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रममा।
3: धन्यवाद सुमनाजी।
2: विशेष गरेर हामीले यो मौसम परिवर्तनले आउने विभिन्न स्वास्थ्य समस्याका बारेमा चर्चा गरिरहेका छौँ। अलिकति विगतलाई कोट्याउन, यस मौसम परिवर्तनमा विशेष सावधानी नअपनाउँदाखेरि चाहिँ त्यो बेला चाहिँ विभिन्न प्रकोपको अवस्थाहरू आएको, महामारीको अवस्थाहरू आएको विगतका केही उदाहरण दिनुहुन्छ? यहाँ त थुप्रै अस्पतालमा निर्देशकका रूपमा पनि कार्यरत हुनुहुन्थ्यो।
3: अब जस्तै गत वर्षकै कुरा गरौँ, वीरगन्जमा खानेपानी वितरणमा यो सिजनमा पानी कन्टामिनेसन भएको हुनाले चाहिँ जुन हैजाको प्रकोप भयो, त्यस्तै 2-3 वर्ष अगाडि चाहिँ यो पानीकै समस्याले गर्दाखेरि कपिल वस्तुमा जुन एउटा जुन हैजाको प्रकोप भयो, त्यस्तै आजभन्दा 10-15 वर्ष अगाडि यो हेपाटाइटिस एको विराटनगरमा सङ्क्रमण भयो, ती घटनाहरू हाम्रो अगाडि छँदैछ। त्यस कारण यस्ता घटनाहरू नआउला भन्न सकिँदैन। त्यस कारण चाहिँ ती घटनाहरू नआउनको लागि सम्बन्धित क्षेत्रले चाहिँ यसमा एकदमै चासो दिनुपर्ने हुन्छ। शुद्ध खाने पानीको चाहिँ यसलाई चाहिँ कन्टामिनेसन नहुनको लागि अहिलेदेखि नै यसको चाहिँ सुरक्षित उपायहरू चाहिँ अवलम्बन गर्ने, विभिन्न सङ्घ संस्थाहरूसँग एउटा समन्वय गरेर आफआफ्ना रेस्पोन्सिबिलिटीहरू चाहिँ निर्धारण गर्ने, समय समयमा त्यसलाई चाहिँ अवलम्बन गर्ने गर्नुपर्ने हुनसक्छ।
2: चर्चा गरौँ अलिकति बाल बालिकाको, होइन, यो न मौसम परिवर्तनमा उनीहरूलाई विशेष सुरक्षित गर्नुपर्ने पनि हुनसक्छ, होइन? विद्यालय जाने बाल बालिकालाई चाहिँ मौसम अनुसारको सुरक्षा चाहिँ कसरी प्रदान गर्ने?
3: एकदम राम्रो कुरा गर्नुभयो। अहिले वर्षायामको लागि बच्चाहरू भनौँ न पानी पर्ने सम्भावना हुन्छ, तर एकछिन हेर्दाखेरि पानी परेको हुँदै एकछिन पछि पानी परिराख्यो भने त्यसले गर्दाखेरि बच्चाहरू भिज्ने सम्भावना हुन्छ, र भिज्ने बेलामा भित्रको कपडा समेत भिजिराखेको हुन्छ, त्यही भिजेको कपडाहरूले चाहिँ निकालिदिनुपर्छ र अर्को कपडा लगाइदिनुपर्छ। विभिन्न किसिमको माइक्रोब्सहरू हार्बर गर्ने अवस्था भएको हुँदाखेरि विभिन्न छालाजन्य रोगहरू हुन्छ, विभिन्न किसिमका भाइरल सङ्क्रमणहरू हुन्छ, खास गरेर बच्चाहरूमा देखिराख्नुपर्छ, ह्यान्ड फुट एन्ड माउथ डिजिज भन्छ, होइन, यो हात खुट्टाहरूमा मुखमा छालाका दागहरू घाउहरू देखिएको हुन्छ, त्यो बढी मात्रामा देखिराखेको हुन्छ। कतिपयले भन्छ त्यो चाहिँ भनौँ न फोहोर मैला भएर हो भन्छ, वास्तवमा त्यो फोहोर मैला होइन, हाम्रो शरीरमा भएका जुन भाइरसहरू चाहिँ भनौँ न त्यो चाहिँ अलिकति सक्रिय भएर चाहिँ त्यस्तो भएको अवस्था हो। त्यस्तै विभिन्न किसिमका यो बच्चाहरूलाई पनि रुगाखोकीहरू चाहिँ प्रशस्त मात्र हुन्छ, ती चिजको लागि आफ्ना नानीहरूलाई न्यानो कपडा लगाउने, सकेसम्म यो रङ्गी चङ्गी विभिन्न किसिमका सिन्थेटिक कपडाभन्दा पनि सुतीका कपडाहरू लगाइदिने, हरेक दिन कपडाहरू चाहिँ फेरिदिने, सफा सुग्घर राख्ने गर्नुपर्ने हुनसक्छ।

0: अनि पानी चाहिँ पटक्कै नखाने,
1: नदी
0: कस्तो समस्या
1: अब
0: आउँछ?
1: यो सापेक्षिक आर्द्रता पनि बढ्दो छ, टेम्परेचर पनि बढ्दै गइरहेको छ, त्यसले गर्दाखेरि पानी र लवण पदार्थ प्रशस्त मात्रामा नष्ट भइरहेको हुन्छ। त्यसकोलाई रिप्लेस गर्नको लागि पानी प्रशस्त मात्रामा खानु पर्यो। त्यसकारण चाहिँ आफ्नो स्कुल अथवा विद्यालय अथवा सङ्घ संस्था जहाँ पनि हुन्छ, प्रशस्त मात्रामा अरू सिजनभन्दा पनि बढी मात्रामा पानी चाहिँ हामीले उपलब्ध गराउनुपर्छ। दिएको पानी चाहिँ सुरक्षित भएको यकिन हुनु पर्यो मुख्य कुरा, होइन पानी मात्र भएर पनि हुँदैन। अर्को ध्यान दिनुपर्ने कुराहरू, यो सिजनमा किरा फटेङ्ग्राहरू पनि हुँदाखेरि त्यो किरा फटेङ्ग्रालाई पनि असर गर्ने हुनसक्छ। त्यस कारण त्यस्तो स्नेक बाइटकै कुरा गरौँ, यो पानी परिराखेको हुन्छ स्नेकहरू भनौँ न, सर्पले सर्पको टोकाएको बिग बिग पनि बढाउनु हुन सक्छ, बिग्रिन्छ, किराहरूले टोक्ने सम्भावना हुन्छ, त्यसलाई पनि हामीले विचार गर्नुपर्छ,
0: त्यसमा पनि अलिकति ख्याल गर्नुपर्ने भयो होइन। जस्तो अब अलिकति ज्येष्ठ नागरिकहरूको चर्चा गरौँ, ज्येष्ठ नागरिकहरूलाई उहाँहरू पनि बच्चाहरू जस्तै हो होइन, बच्चाहरू जस्तै उहाँहरूले पनि भनेको नमान्ने कुराहरू नबुझ्ने खालको पनि हुन्छ, जसले हेरचाह गर्नुहुन्छ नि उहाँले के सावधानी अप्नाउने?
1: अब उहाँलाई चाहिँ मुख्य कुरा हेर्दाखेरि साना साना नानीहरू जस्तै उहाँलाई पनि यो चाहिँ जल वियोजन हुने यो डिहाइड्रेसन एकदमै छिटो हुन्छ।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: अब बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गिवाली, जीवन अनमोल मेडिकल हल।

0: जोर्नेहरू बाङ्गो टिङ्गो हुने, कुहिना दुख्ने सुन्निने, हात खुट्टाका औलाहरू दुख्ने सुन्निने, गर्दन घाँटी दुख्ने, यताउता फर्कन गाह्रो हुने, निउरिन अप्ठ्यारो हुने, कुर्कुच्चा दुख्ने सुन्निने, हात माथि उठाउन तथा पछाडि लैजान गाह्रो हुने, सड्केको नसा च्यापिएको, नसा फुटेको, शरीरमा गाँठागोठी भएको र मासु पलाएको आदि बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: हाम्रा दैनिक सेवाहरू: डिजिटल एक्सरे, रगत सम्बन्धी जाँच, दिसाब पिसाब सम्बन्धी जाँच
0: र मुटुको ईसीजी भिडियो एक्सरे सेवा।
1: सम्पर्क जीवनानन्द मेडिकल हल, सुलिचौर, रोल्पा।
0: थप जानकारीका लागि मोबाइल नम्बर 98511839877।